0: सरकारलाई चाहिँ सकारात्मक सुझाव दिने सल्लाह दिने कहीँ कतै कमी कमजोरी देखियो भने हामीले चाहिँ खबरदारी गर्ने काम भएको छ र अहिले पनि यो बजेटमा पनि ल्याएको कुरालाई हामीले एकदम धन्यवाद दिएका छौं सम्मान गरेका छौं यसलाई कार्यान्वयन गरेर सरकारले चाहिँ अत्यन्तै एउटा चाहिँ महत्वपूर्ण काम गरोस् वन क्षेत्रमा र देशको समृद्धिमा चाहिँ यसले ठूलो योगदान पुर्याउँछ अहिले भने नि काठ मात्रै प्रयोग गर्ने र बाहिरबाट काठ नल्याउने हो भने काठ मात्रै होइन तपाईँको बाहिरबाट आउने काठभन्दा धेरै फलामा आएको छ किन भन्दा हाम्रा जति पनि भवनहरू बनेका छन् आल्मुनियमबाट बनेका छन् काठ त थोरै हो हेर्नुहोस् अहिले जुन काठ बाहिरबाट आएको काठको हल्ला गरिन्छ नि त्योभन्दा दशौं गुणा बेसी फलामको प्रयोग भएको छ झ्याल ढोकामा हामीले स्वदेशी काठ हाम्रो कुहिएको छ हाम्रो अब बर्खालाई अहिले त आग लागि कम भयो नभए कि आगोले जलेर गएको छ कि अब बाढी पहिरोले त्यसलाई बगाएर लाने हो त्यो काठ मात्रै बजारमा ल्याउने हो भने हामीले अरबौंको हामीले चाहिँ देशमा चाहिँ एउटा चाहिँ आर्थिक व्यवस्थापन गर्न सक्छौं त्यसकारण चाहिँ सरकार पक्कै पनि अब ल्याएको विषयलाई कार्यान्वयन गर्छ त्यसमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सरकारसँग निरन्तर सँगै रहन्छ
1: अब फेकु वनको यो स्थापना दिवसको कुरा गरौं 31 स्थापना दिवस तपाईँहरू मनाउँदै हुनुहुन्छ र तपाईँ अध्यक्ष भएर काम गरेको 3 वर्ष पूरा भयो अब 1 वर्ष कार्यकालमा अझै बाँकी छ तपाईँ आइसकेपछि फेकु वनलाई मैले यो स्थानबाट यो स्थानमा पुर्याएँ भन्ने खालको त्यो कुरा के हो
0: एउटा चाहिँ के हुन्छ भने निरन्तरता हो सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थापना 2052 साल जेठ 18 गते भयो हामी भोलि हामीले स्थापना 31 स्थापना दिवस मनाउँदैछौँ
1: सोमबारको दिन
0: हजुर यसमा के छ भने हामीले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल यति अग्रगामी ढंगले स्थापना भयो कि हिजो प्रजातन्त्र आउँदा गणतन्त्रको अभ्यास गर्यो गणतन्त्र आउँदाखेरि हामीले चाहिँ अहिले जेएनजी आन्दोलनले ल्याएका कुरा भन्दा हामी एक स्टेप अगाडि रहेर काम गर्छौँ
1: समावेशीकरण
0: हामीले 2052 सालमा 50% महिलाको सहभागिता भन्यौं त्यति मात्रै भनेनौ महिला मात्रै होइन आदिवासी जनजाति दलित विपन्न मधेसी मुस्लिम अपाङ्गता भएका व्यक्ति सबैको कोटा तोकेर हामीले युवा अहिले हामीले गत वर्षदेखि युवाको समेत व्यवस्थापन गरेर हामीले सबै क्षेत्रलाई समावेशीको रूपमा लग्यौं नम्बर 1 नम्बर 2 सामुदायिक वन उपभोक्ता समूहले आमदानी गरेको तपाईँको 25% वन व्यवस्थापनमा खर्च गरिसकेपछि बाँकी रहेको रकम समुदायको गरीब दलित विपन्न वर्ग अथवा त्यहाँको सामाजिक कामहरूमा लगाउने काम सामुदायिक वनले गर्यो त्यो एउटा उदाहरणीय काम थियो त्यसले गर्दाखेरि सामुदायिक वनले गरेका हरेक गतिविधि चाहे त्यो पारदर्शिताको कुरामा होस् चाहे नेतृत्व विकासको कुरामा होस् हिजो तपाईँको चाहिँ 20 वर्षसम्म स्थानीय सरकार जुन गाविस नभएर निर्वाचन नभइरहेको अवस्थामा सामुदायिक वनहरू गाउँमा चाहिँ निर्णायक ढंगले चाहिँ त्यहाँको समस्या समाधानका एउटा चाहिँ सम्भाग बनेर अगाडि बढ्नुभयो जस्तो सुकै द्वन्दको अवस्थामा म त्यहाँ आउँदैछु त्यसकारण त्यसलाई निरन्तरता दिने क्रममा म अध्यक्ष भइसकेपछि मैले 556 वटा पालिकालाई सक्रिय ढंगले अगाडि बढ़ाउने काममा मेरो भूमिका रह्यो अहिले हाम्रो 556 वटा पालिकामा स्थानीय महासंघ छ जहाँ सामुदायिक वनहरू छन् त्यहाँ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छ 77 जिल्ला अहिले क्रियाशील रूपमा अगाडि बढ़ेको छ 7 वटा प्रदेश सबै ठाउँमा चाहिँ संगठन क्रियाशील छ सामुदायिक वनहरूलाई हामीले चाहिँ सुशासनको पाटोमा सामुदायिक वनहरूलाई चाहिँ त्यहाँको विधान त्यहाँको कार्ययोजना अनुसार अगाडि बढ़नका निम्ति हामीले अधिकतम रूपमा व्यापक रूपमा छलफल गर्ने उहाँहरूसँग संवाद गर्ने गरेका छौं कुनै समस्या आइलायो भने हामीले त्यसलाई समाधान गर्नका निम्ति हरेक सामुदायिक वन उपभोक्ता समूहसम्म पुग्ने त्यसपछि गएर हामीले चाहिँ त्यहाँ चाहिँ सामुदायिक वनसँग छलफल गर्ने स्थानीय महासंघ मार्फत होस् जिल्ला महासंघ प्रदेश महासंघ मार्फत गर्ने काम हामी गरेका छौं भने समृद्धिको यात्रामा हामीले चाहिँ जुन वन ऐनमा आएका विषयहरू छन् कृषि वन कार्यक्रमहरू तलसम्म पुर्याउने काममा हामीले अहिले सहजीकरण गरिरहेका छौं पर्यटनमा व्यापक रूपमा चाहिँ पर्यटन कस्तो छ भन्दा अहिले हस्तक्षेप भइरहेको छ पर्यटनको नाममा सामुदायिक वनमा पर्यटन देखिन्छ तर कुनै ठाउँ कुनै कम्पनी प्रवेश गरेको छ कुनै ठाउँ स्थानीय सरकारले हस्तक्षेप गरेको छ कुनै ठाउँ प्रदेश सरकारले हस्तक्षेप गरेको छ हामीले सामुदायिक वनलाई चाहिँ सामुदायिक वन हाम्रो पर्यटन सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्नुपर्छ भनेर त्यसमा हामीले सहजीकरण गरेका छौं हामीले उद्यम विकासमा अहिले हामीले चाहिँ उद्यममा चाहिँ उद्योग ऐनसँग सुधार्नका निम्ति सरकारसँग निरन्तर छलफल गरिरहेका छौं सामुदायिक वनलाई चाहिँ अब एक सामुदायिक वन एक उद्यमको नारा हामीले धेरै पहिला ल्याएका थियौं अहिले हामीले त्यसलाई चाहिँ कार्यान्वयन गर्नका निम्ति विभिन्न खालका चाहे हस्तकला उद्योग होस् चाहे दुनाटपरी उद्योग होस् चाहे लगायतका हजारौं उद्यमहरू अहिले सामुदायिक वनमा अगाडि बढ़िरहेका छन्
1: तपाईँले सहजीकरण भन्दा बढी भन्नुभयो नि अनि 753 सम्म पुग्न चाहिँ अथवा त्यो समूहसम्म पुग्नको
0: सम्भव छैन
1: सक्रिय बनाउनुको
0: सम्भव छैन 753 मा पुग्न सम्भव छैन, किन भन्दा वनै छैन, वन क्षेत्रै नभएका कारण, त्यहाँ सामुदायिक वन बन्ने अवस्था नभएका कारण नपुगेको,
1: वन नभएको ठाउँमा वन लगाउन
0: निजी क्षेत्र छ सबै, तराई खास गरेर तराईको दक्षिण बेल्टमा चाहिँ त्यहाँ चाहिँ वन क्षेत्र नै छैन। यदि त्यहाँ वन क्षेत्र भयो, त्यहाँ सामुदायिक वन भयो भने हामी पुग्छौं, तर त्यो सम्भावना ज्यादै न्यून छ। त्यसका निम्ति हामीले सरकारसँग यसलाई कसरी वन क्षेत्र, जस्तै खोलाको छेउमा हुन सक्छ, त्यसपछि गएर नहरको छेउमा हुन सक्छ, त्यसलाई हामीले कसरी गर्न सक्छौं, बाटोको छेउमा हुन सक्छ, छलफल भइरहेको छ।
1: जस्तो जलवायु परिवर्तनको असर कम गर्ने बारेमा चाहिँ तपाईँको कार्यक्रम,
0: यसमा हामीले व्यापक रूपमा हामीले निरन्तर, मैले भने निरन्तर रूपमा हामीले वृक्षारोपणका कार्यक्रमहरू गर्ने, अनुकूलनका कार्यक्रमहरू, न्यूनीकरणका कार्यक्रमहरूलाई हामीले समुदायसम्म पुर्याउने, छलफल चलाउने, र अहिले पछिल्लो चरणमा अत्यन्तै महत्वपूर्ण के भन्दा धेरै पहिलादेखि हामीले अभ्यास गरेको नेपालमा चाहिँ पाइलट प्रोग्रामको रूपमा हामीले यो कार्बन को सन्दर्भमा चाहिँ हामीले शुरूमा चाहिँ दोलखा, चितवन र गोर्खामा हामीले नेपालमा पहिलो पटक पाइलट प्रोग्राम शुरू गर्यौं। अहिले तराईका 13 जिल्लामा हामीले यो वर्ष चाहिँ कार्बनको केही पैसा, त्यो आफैमा फेरि पर्याप्त होइन, यो हाम्रो एक्स्ट्रा लाभ हो, त्यसले गर्दा त्यो चाहिँ हामीले 13 जिल्लामा अहिले बाँड्नका निम्ति बेनिफिट सेयरिङ प्लानमा हामी यो रेट कार्बन केन्द्रसँग लगभग हामी अन्तिम अवस्थामा पुगेका छौं, र रौतहटदेखि कञ्चनपुरसम्मका सबै सामुदायिक वनमा हामीले कार्बनको पैसा पुर्याउने गरी
1: बाँकी जिल्लाहरूमा चाहिँ कहिले पुग्छ,
0: त्यसमा चाहिँ कस्तो, अब यस पछाडि हामी गण्डकी, बागमती र लुम्बिनीमा अब केही समय पछाडि एक दुई वर्षको बीचमा हामी यो प्रक्रिया अगाडि बढाउँछ भने देशव्यापी रूपमा चाहिँ अब त्यस पछाडि सजिलो
1: वन क्षेत्रमा आदिवासी जनजाति जनजाति समुदायको त्यो पहुँचको लागि चाहिँ केही भयो कि भएन तपाईँ?
0: एकदमै, अहिले हामीले वन क्षेत्र भनेकै समुदायका आदिवासी जनजाति विपन्न महिला गरीब दलितको वन क्षेत्र भनेको, जति काम भएको छ पहिलो प्राथमिकता आदिवासी जनजाति महिला दलित गरीब विपन्न वर्गको पक्षमा भएको छ। सामुदायिक वनमा चाहिँ वर्ग विश्लेषण हुन्छ, क वर्ग, ख वर्ग, ग वर्ग, घ वर्ग हुन्छ, त्यो जुन हामीले सामुदायिक वनको काम गर्दाखेरि त्यो घ वर्गबाट शुरू गर्छौं, किन भन्दा पहिलो अधिकार गरीबको, विपन्नको, त्यहाँ आदिवासी जनजाति, त्यहाँ महिला, त्यहाँ गरीब, त्यहाँ दलित जो छ उसको अधिकार हो। त्यसकारण त्यो खालको कार्ययोजना बनाएर सामुदायिक वनले काम गरिरहनु भएको छ, त्यसमा हामीले सहजीकरण गरिरहेका छौं भने सामुदायिक वनलाई परेका चाहे त्यो कानूनी अप्ठ्याराका कुराहरू ती सबै कुरामा सामुदायिक वन उपभोक्ता महासंघले सहयोग गरेको छ। म आइसकेपछि पनि यसलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने काममा चाहिँ मैले भूमिका खेलिरहेको छु।
1: जस्तो यो बीचमा सरकारले सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीनहरूको व्यवस्थापनको लागि काठमाडौँबाट यसको अभियान शुरूआत गर्यो र अहिले देशका विभिन्न ठाउँमा पुगिरहेका छ। वन क्षेत्रमा भइराखेको अतिक्रमण हटाउनको लागि अहिलेको यो अभियानमा तपाईँहरूको थप केही अनुरोध, अथवा हामी पनि वन क्षेत्र यदि त्यस्तो अतिक्रमण भएको छ भने हटाउनको लागि, व्यवस्थित गर्नको लागि केही सरकारले सहयोग गर्नुपर्छ कि पर्दैन, अथवा फेरको पनि यसमा राखेको विचार के हो?
0: हामीले प्रश्न भनेका छौं, अतिक्रमण भएको ठाउँलाई चाहिँ एकदमै त्यसलाई अतिक्रमण गर्न दिनु हुँदैन, तर जहाँ सुकुम्बासी हुनुहुन्छ सुकुम्बासीलाई सरकारले व्यवस्थित गर्नुपर्छ, त्यो भनेको सामुदायिक वनमा हस्तक्षेप गरेर
1: होइन।
0: सामुदायिक वन हस्तान्तरण नहुँदै अतिक्रमण भएका क्षेत्रहरू छन्, सामुदायिक वन हस्तान्तरण भइसकेपछि अतिक्रमण भएको छैन कुनै पनि सामुदायिक वनमा। विशेष गरेर हेर्ने हो भने सामुदायिक वन हस्तान्तरण हुनुभन्दा पहिला अतिक्रमण भएको क्षेत्र, सामुदायिक वन हस्तान्तरण गर्ने बेला त्यसलाई छुट्याएर बाहिर राख्नु पर्नेमा चाहिँ त्यो सामुदायिक वनभित्र पारेको हुँदा अहिले सामुदायिक वनको अतिक्रमण जस्तो देखिन्छ। जुन दिनदेखि सामुदायिक वन हस्तान्तरण भयो त्यहाँ यता सामुदायिक वनमा अतिक्रमण भएको ज्यादै न्यून घटना छन्। त्यसले गर्दाखेरि हामीले के भनेका छौं भन्दा अतिक्रमण गर्नु हुँदैन, अतिक्रमण गर्ने कुरा बेठीको, तर यदि साँच्चै सुकुम्बासी छन् भने सामुदायिक वनमा हस्तक्षेप गरेर होइन कि सरकारले जग्गा किनेर हुन्छ कि अलि सुव्यवस्थित ठाउँमा, राम्रो ठाउँमा, उही कबिलेती वन हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई दिने भनेर जुन शुरूमा कार्यक्रम ल्याइयो, हामीले भन्यौं हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई कबिलेतीमा दिने होइन, त्यो त राम्रो अलिकति उत्पादन हुने जस्तो राम्रो वन ती हैसियत बिग्रेका मान्छेलाई दियो भने जीवन सुधार हुन्छ भन्थ्यौं हामीले कबिलेती वन दिँदा। त्यस्तै हामीले अहिले भनेको के भन्दा सामुदायिक वनमा हस्तक्षेप गरेर होइन, सरकारले जग्गा किनेर घर बनाएर त्यो उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ, सामुदायिक वनमा हस्तक्षेप गर्नु हुँदैन, सामुदायिक वन अतिक्रमण गर्नु हुँदैन भनेर हामी योभन्दा विगतका आयोगहरूसँग पनि सरकारहरूसँग पनि छलफल गर्यौं र अहिले पनि हामी सरकारलाई यही भनिरहेछौं।
1: अब अहिले विशेषतः वन क्षेत्रसँग नागरिकको पहुँच बढाउने र जीविकोपार्जनमा नागरिकलाई सहभागी गराउँदै संरक्षण पनि रहने र जीविकोपार्जनका कार्यक्रम विभिन्न तरिकाले फेको पनि चलाइरहेका छ, आफ्नै पनि हुन सक्छ र कतिपय दात्री निकायको सहयोगमा र समन्वयमा, यदि त्यो कार्यक्रम निश्चित परियोजना सम्पन्न भइसकेपछि पनि त्यस्तो खालको कार्यक्रम निरन्तर रहोस् भन्नको लागि तपाईँको कार्यकालमा फेगोपनले गरिराखेको नयाँ योजना बनाएका योजना अथवा अपनाइएको नीति रणनीति के छ?
0: सामुदायिक वन उपभोक्ता महासंघ नेपालले कुनै कार्यक्रम चलाएर चलायो भने त्यसको समाप्त हुँदैन, किन भन्दा त्यो समुदाय पनि रहिरहन्छ, फेगोपन पनि रहिरहन्छ, त्यसकारण चाहिँ चाहे त्यो कसैको सहयोगमा होस् चाहे जसरी होस् त्यो निरन्तर हुन्छ। त्यसका निम्ति अहिले हामीले पछिल्लो चरणमा समृद्धिसँग जोड्नका निम्ति हामीले चाहिँ मैले अघि भने कृषि वन पर्यटन उद्यम विकासमा चाहिँ हामीले व्यापक रूपमा छलफल चलाइरहेछौं र त्यसलाई निरन्तरता दिनका निम्ति तल समुदायसम्म चाहिँ त्यसको एउटा चाहिँ योजना बनाएर योजनाबद्ध ढंगले अगाडि बढ़ने कुराहरूलाई हामीले व्यवस्थित गरिरहेछौं। अहिले चाहिँ प्रभावकारी रूपमा त्यो चाहिँ दिगो रूपमा अगाडि बढ़ोस् र त्यो चाहिँ एकदमै समुदायका गरीब दलित विपन्नसम्म पुगोस्, उहाँहरूको सहभागिता होस् भनेर हामीले त्यो उठाइरहेछौं भने अर्को भनेको अहिले जुन खालको हस्तक्षेप छ सामुदायिक वनमा अहिले पनि थुप्रै खालका हस्तक्षेपहरू छन्, जस्तै कर्पोरेट हाउसहरूले चाहे त्यो केबुल कार बनाउने कुरा होस्, चाहे त्यो हाइड्रो पावर बनाउने कुरा होस्, चाहे होटल रिसोर्ट बनाउने कुरा होस्, चाहे विकास आयोजनाका नाममा गरिने हस्तक्षेपहरू हुन्, ती कुराहरूलाई चाहिँ न्यूनीकरण गर्ने र त्यो समुदाय मैत्री समुदायको पक्षमा बनाउने कुरामा चाहिँ हामीले अहिले पैरवी गरिरहेका छौं।
1: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद छ।
0: एकदम सामुदायिक वनको यो स्थापना दिवसको अवसरमा जुन खालको वातावरण बनाउनु भयो, सीआईएनले निरन्तर समुदायका आवाजहरूलाई सार्वजनिक गरिरहनु भएको छ, उठाइरहनु भएको छ, यसका निम्ति म सीआईएन परिवार सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: अहिले यो स्थापना दिवसको अवसरमा देशभरमा रहेका सामुदायिक वन उपभोक्ता अथवा उपभोक्ता समूहका सदस्यहरू समितिहरूलाई तपाईँको भन्नुपर्ने अनुरोध केही छ कि सन्देश?
0: मुख्य गरेर सामुदायिक वन उपभोक्ता समूहमा अहिले विभिन्न खालका प्रहारहरू भइरहेका छन्। सामुदायिक वनलाई कमजोर गराउनका निम्ति साना साना समूहहरू मर्ज गर्ने भनेर एकथरी मान्छेले आएका छन्। सामुदायिक वन मर्ज गर्ने कुरामा जाँदो हुँदैन। सामुदायिक वनले चाहिँ समुदायका गरीब दलित विपन्न वर्गलाई छुट्याइएको रकम कार्यान्वयन गर्नुभएको छ, त्यसलाई चाहिँ अभिलेखीकरण राम्रो गर्न अनुरोध गर्छु। नियमित बैठक नियमित साधारण सभा गरेर सामुदायिक वनको उचाइलाई विश्व सामु चिनाउन जुन खालको उपभोक्ताले गरेको प्रयास छ यसलाई अझै अगाडि बढ़ाउनका निम्ति म देशभरिका सामुदायिक वन उपभोक्ता समूहहरू महासंघका सबै संरचनाहरू सरकारवालाहरू मीडियाहरू सरकार सबैलाई म धन्यवाद दिन चाहन्छु।
1: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्यौं। विशेषतः सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट र बजेटमा वन वातावरण संरक्षणको विषयमा राखिएका विषयवस्तु र आगामी दिनमा सुधार्नुपर्ने पक्ष अनि सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनको स्थापना दिवसको सन्दर्भमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बहन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: आयुक्त र चारजना प्रमुख आयुक्त सहित चारजना आयुक्त रहने प्रावधान रहेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको संरचना समय अनुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। संविधान संशोधनको प्रस्ताव तयार पार्न काम भइरहेको छ। प्रधानमन्त्रीका सल्लाहकार असीम शाह नेतृत्वको कार्यदलले आयोगसँग सुझाव मागेको थियो। आयोगले आफ्ना तर्फबाट सुझाव दिँदा आयुक्तको संख्या घटाउने प्रस्ताव गरेको छ। विगत एक वर्षभन्दा बढ़ी समयदेखि आयोगमा एकजना कार्यवाहक प्रमुख र दुईजना आयुक्त रहेका छन्। प्रमुख निर्वाचन आयुक्त र दुईजना आयुक्त मात्र राखेर आयोगको पुनर्संरचना गर्न सके सबैभन्दा उपयुक्त हुने उहाँले बताउनु भएको छ। त्यस्तै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको आवधिक निर्वाचनको मिति आयोगले तोक्ने प्रावधान संविधानमै राख्नुपर्ने आयोगले प्रस्ताव गरेको छ। काम कर्तव्य अधिकारमा निर्वाचन संचालनदेखि निर्वाचनको मिति तोक्ने अधिकार समेत संविधानमै राख्नुपर्ने आयोगले बताएको हो। यो विषयलाई आयोगले धेरै अघिदेखि उठाउँदै आएको छ। अहिले आएको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्दै आएको छ। त्यस्तै राजनीतिक दलको नियमन तथा व्यवस्थापन आयोगले नै गर्ने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने पनि आयोगको सुझाव रहेको छ। प्रत्यक्षतर्फ प्रत्येक जिल्लाबाट एक एक जनालाई प्रतिनिधित्व गर्ने गरी 77 तथा समानुपातिकमा 28 गरेर प्रतिनिधि सभामा 105 सदस्य मात्र बनाउन सके राज्यलाई ठूलो भार कम हुने पनि आयोगले सिफारिश गरेको छ। निर्वाचन आयोगले जिल्ला समन्वय समितिको व्यवस्था खारेजी गर्न तथा स्थानीय तहको निर्वाचन गैरदलीय गर्न पनि सुझाव दिएको छ। यसैबीच प्रधान न्यायाधीश एवं प्रधान मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित गर्दाउँदै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकतामा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग हिजो भएको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो। कार्यदलका संयोजक शाहसहितका सदस्यहरू सुझाव संकलनका क्रममा पूर्व प्रधान न्यायाधीश रेग्मीको बानेश्वर स्थित निवास पुग्नु भएको थियो। रेग्मीले संविधान संशोधनको बहस चलिरहँदा संविधानको मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न नहुने बताउनु भएको छ। कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने बहस चलिरहेको बेलामा उहाँले हतारमा निर्णय गर्न नहुने र यथास्थितिमा रहनुपर्ने बताउनु भएको छ।
2: पूर्व गृहमन्त्री एवं राष्ट्रपाका सांसद सुधन गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ। समितिका संयोजक प्रतिवेदनमा पूर्व मन्त्री गुरूङको सम्पत्ति, उहाँको आमदानीको स्रोत र ऋणका विषयमा छानबिन गरेर प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाइएको बताएका छन्। समितिले सम्पत्तिमा हकमा निर्वाचन आयोगमा 21 फागुनको निर्वाचन अघि बुझाइएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरिएको छ। एक सदस्यका अनुसार गुरूङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। 45 पन्नाको प्रतिवेदनमा हामी नेपाल नामक संस्था मार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छ। तत्कालीन गृहमन्त्री गुरूङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत खोजी गर्नुपर्ने आवाज उठिरहेको बेला विवादास्पद व्यवसायी भट्टसँग पनि उहाँको सम्बन्धलाई लिएर आलोचना भएको थियो। सार्वजनिक टीका टिप्पणी बढ़ेपछि गुरूङले 9 बैशाखमा गृहमन्त्रीबाट राजीनामा दिनु परेको थियो। करिब 3 सातापछि 28 बैशाखमा मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्छ। छानबिन समितिका एकजना अर्का सदस्यका अनुसार गुरूङको नाममा धनकुटाको कार्की छाप भेटेटार क्षेत्रमा 19 रोपनी 15 आना जग्गा र बाबुका नाममा चितवनको भरतपुर 18मा 30 कट्ठा र बाजेको गोरखाको चुमुनुब्रीमा 221 रोपनी भएको पाइएको छ। पूर्व गृहमन्त्री गुरूङले समितिसँग बयान दिने क्रममा आफूले ठमेलमा होटल व्यवसाय गरेको र त्यसको आमदानीको आधारमा शेयर र सुनमा लगानी गरेको बताउनु भएको छ। प्रतिवेदनमा गुरूङको बयान मात्रै 17 पन्नाको छ र नाम आएका अन्य व्यक्तिको बयान पनि केही पन्नामा राखिएको छ। प्रतिवेदनमा गुरूङले शेयर बजारमा गरेको लगानी बारे पनि विश्लेषण गरिएको छ।
1: भारतको औपचारिक भ्रमणमा गत सोमबार त्यसतर्फ लाग्नुभएका रासोपाका सभापति रवि लामिछानेले हिजो नेपाल फर्किँदै केही कुरा पत्रकार सम्मेलनमाझ भन्नुभएको छ। नयाँ दिल्लीमा मंगलबार र बुधबार उच्च स्तरीय राजनैतिक भेटवार्ता सम्पन्न गर्नुभएका लामिछाने हिजो लखनऊ हुँदै अयोध्या पुग्नु भएको थियो। अयोध्या स्थित भगवान श्री राम मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेपछि उहाँ दिल्ली विमानस्थल हुँदै काठमाण्डु फर्किनु भएको हो। सीमा लगायतका कुनै पनि संवेदनशील विषय कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड़ दिँदै उहाँले यस्ता मुद्दाहरू समाधानका लागि निश्चित चरण हुन्छन्, कूटनीतिक प्रक्रियामा आफ्नै विधि तथा अभ्यास हुन्छन्, त्यसमा धेरै हल्ला गर्न नहुने बताउनुभयो। यो विषय ढोल बजाएर समाधान हुने होइन, बरु कूटनीतिक संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न सके समाधान हुन्छ। यसभन्दा अगाडि पुराना दलले गरेका गल्ती नै त्यही हो, त्यसैले त्यसलाई नदोहोर्याउने उहाँले बताउनुभयो। सीमासँग सम्बन्धित यस्ता संवेदनशील विषय सड़क सदन र मीडिया को चासो भन्दा पनि अझ जिम्मेवार र संवेदनशील कूटनीतिक प्रयास हुनुपर्ने उहाँले बताउनुभयो। पहिले धेरैजसो राजनैतिक भ्रमणहरू बन्द कोठामा हुने र विषयवस्तु सार्वजनिक नहुने, तर यसपटक छलफल पारदर्शी रूपमा अगाडि ल्याएको उहाँले बताउनुभयो। हामी लुकी छिपी वा अपारदर्शी सम्बन्धको पक्षमा छैनौं, नेपाल र भारत सम्बन्ध पारदर्शी र स्पष्ट विश्वासमा आधारित हुन्छ, उहाँले बताउनु भएको छ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नु भएको छ। उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल तथा भूटान हेर्ने अतिरिक्त सचिव मनु महावर, नयाँ दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा लगायतका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। खनालले आज नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुने चर्चा भए पनि दुवै पक्षले यसलाई औपचारिक पुष्टि गर्न सकेको छैन।
2: चीनको कोरोला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको छानबिन गर्न अर्थ मन्त्रालयद्वारा गठित समिति मुस्ताङ पुगेको छ। भन्सार विभागका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले बेनी जोमसुम सड़क मार्ग हुँदै मुस्ताङ पुगेर अनुसन्धान शुरू गरेको हो। टोलीले पोखराको हिमजामा 98 पर्वतको कुस्मामा 17 र मुस्ताङको जोमसुम बस पार्कमा पार्किङ गरी राखिएका 266 विद्युतीय सवारी साधनको स्थल अनुगमन गरिसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुण्डालले जानकारी दिनुभयो। गत भदौदेखि संचालनमा आएको कोरोला नाकाबाट जेठको दोस्रो साता चिनिया कम्पनी बीवाईडीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए, जसमध्ये 649 भन्सार जाँच पास भइसकेको छ। विद्युतीय सवारी साधन आयातमा भएको गडबडीबारे प्रधानमन्त्री कार्यालयले समेत चासो देखाएको छ। अर्थमन्त्रीले बजेट भाषण गरेकै फेरोमा परेर ती सवारी साधन ल्याइएको र त्यसमा कुनै बदनियत राखिएको हुन सक्ने भन्दै आलोचना बढेपछि सरकारले समिति गठन गरेको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जनचेतना बढेसँगै महिलाहरूमा पनि कृषिमा निर्णायक भूमिका,
3: के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छौँ चलाउँछौँ हामीले चाहिँ कृषि तालले मैले ताउति लिँदै अहिले आज जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा गर्ने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
2: मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने, स्थानीय तहको निर्वाचनका लागि रासोपा उम्मेद्वार छनौट गर्दै पुराना दल संगठन पुनर्गठनमा, राजदूत बन्न 3000 आवेदन, धूलो दूध कारखाना 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सअस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। नीट्स नेपाल, WWF र CIN।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: कान्तिपुर दैनिकमा स्थानीय निर्वाचनको तयारी, रासोपा उम्मेद्वार छनौटमा, पुराना दल संगठन पुनर्गठनमा शीर्षकमा खबर लेखिएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश र स्थानीय निर्वाचनमा बलियो जनमत ल्याउने रणनीतिमा उम्मेद्वार छनौट र स्थानीय बाचा तयार गर्न गृह कार्य थालेको छ। स्थानीय तहको निर्वाचन 2084 वैशाखको अन्तिम सातामा हुनेछ भने त्यसपछि प्रदेशको निर्वाचन हुनेछ। 2079 निर्वाचनमा रासोपाले प्रदेश र स्थानीय तहमा भाग नलिएको ले अहिले स्थानीय जनप्रतिनिधि छनौटमा व्यस्त भएको हो। प्रदेश र स्थानीय तहमा रासोपाका जनप्रतिनिधिहरू नहुँदा राष्ट्रिय सभामा पनि यो पार्टीको सदस्य रहेका छैनन्। राष्ट्रिय सभाको सदस्य प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले चुन्ने संवैधानिक व्यवस्था रहेको छ। रासोपाले 10 वैशाखमा सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचन उम्मेद्वार छनौट रूपरेखा र क्याण्डिडेट छनौट क्लब सम्पादन समिति गठन गरी 1980 निर्वाचनमा रासोपाले प्रदेश र स्थानीय तहमा भाग नलिएको ले अहिले स्थानीय जनप्रतिनिधि छनौटमा व्यस्त भएको हो। प्रदेश र स्थानीय तहमा रासोपाका जनप्रतिनिधि

0: राज घिमिरेले भन्नुभएको छ, हामी संगठनको पुनर्गठनमा लागेका छौं। प्रशिक्षणमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरू बराल लगायतका नेताहरूले निर्वाचनमा आगामी निर्वाचनमा कांग्रेसको रणनीतिको बारेमा पनि प्रशिक्षण दिनुभएको थियो। त्यस्तै गरी एमाले पनि दुई साता अघि केन्द्रीय सचिवालय बैठक बोलाएर स्थानीय निर्वाचन केन्द्रित गरी विभिन्न गतिविधि गर्नको लागि रणनीति लिएको छ। डिजिटल माध्यमबाट सदस्यता नवीकरणलाई अघि बढ़ाएको एमाले 753 वटै पालिकामा केन्द्रीय सदस्यलाई मिशन पार्टी जागरण कार्य विभाजन लगायतका कार्यहरूमा अगाडि बढ़ाइरहेको छ। त्यस्तै गरी कान्तिपुर दैनिकमै लगानी ढाँचा स्वीकृत भइसकेको बुढ़ी गण्डकी जलविद्युत प्राधिकरण मोडेलको खबर सीमा तामाङले लेख्नु भएको छ। सरकारले लगानी मोडालिटी स्वीकृत भइसकेको 1200 मेगावटको बुढ़ी गण्डकी जलविद्युत आयोजना प्राधिकरण मोडेलमा निर्माण गर्ने भएको छ। 15 जेठमा संसदमा अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नुभएको बजेटमा उक्त आयोजना अधिकार सम्पन्न प्राधिकरण मोडेलमा बनाउने उल्लेख गरिएको छ। त्यस्तै गरी पश्चिम एशिया द्वन्दको असर बिटुमिन अभावले सड़क आयोजनाको काम ठप्प शीर्षकमा खबर लेखिएको छ। विमल खतेउडाले लेख्नु भएको छ यो खबर। पश्चिम एशिया द्वन्दका कारण बिटुमिन र डिजेलको मूल्यवृद्धि हुँदा विभिन्न सड़क आयोजनाको निर्माण काम ठप्प भएको हो। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अर्निगो राजमार्ग अन्तर्गत सूर्य विनायक धुलीखेल सड़क विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.8 किलोमिटर सड़क खण्डमा चालू आर्थिक वर्षको पहिलो तहमै कालो पत्र गर्ने भनेर उल्लेख गरिएको थियो। सूर्य विनायक साँगा र साँगा धुलीखेल 7.5 किलोमिटर सूर्य विनायक साँगा खण्डको ठेका आशिष कुमार श्रेष्ठ बन्दन भगवती जेवीले लिएको थियो, तर काम पूरा गर्न सकेको छैन। विभिन्न निर्माण सामग्रीको अभाव देखाइएको छ। त्यसै गरी नेपालमा उबरको औपचारिक प्रवेश शीर्षकमा कृष्ण प्रसाईले खबर लेख्नु भएको छ। विश्वव्यापी राइडर हेलिङ कम्पनी उबरले हिजोदेखि नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लेटफर्मको संख्या 4 पुगेको छ। कम्पनीले ट्याक्सी माण्डुसँग सहकार्य गरेर सेवा शुरू गरेको हो। नेपालमा कुन व्यावसायिक मोडल प्रभावकारी हुन्छ भन्ने मूल्याङ्कन गर्ने कम्पनीले विभिन्न मोडल परीक्षण गरिरहेको छ।
1: नागरिक दैनिकमा भयावह बन्दै सड़क दुर्घटना शीर्षकमा भुवन शर्माले लेख्नुभएको खबर छ। दैनिक औसतमा 8 जनाको मृत्यु हुन्छ, राज्य उदासीन भएको र सड़क सुरक्षा कानून मस्यौदा 8 वर्षदेखि अलपत्र परेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। सीमा विवाद कूटनीतिक माध्यम मार्फत समाधान शीर्षकमा खबर छापिएको छ। निर्मल घिमिरेले अयोध्या भारतबाट लेख्नु भएको हो। जगेडामा कृष्णहरि पुष्कर शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण 7 घण्टा प्रहरीको केरकारमा परिचर्चामा आएका नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट शुक्रबार मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा सरूवा गरी जगेडामा राखिएको हो। प्रहरीको केरकारबाट बिहिबार अबेर रिहा भएको भोलिपल्ट पुष्करलाई प्रधानमन्त्री कार्यालयले जगेडामा राखेको हो। जगेडामा कामको जिम्मेवारी दिइँदैन, अब उहाँ जिम्मेवार विहीन अवस्थामै अवकाशमा जाने अवस्था देखिएको छ। उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन् शीर्षक गोल्डेन बुढाले जुम्लाबाट लेख्नु भएको खबर छ। जति राजनैतिक क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रहेको उहाँले बताउनुभयो। त्यसैले आफूले पनि जीवनस्तर उठाउन व्यापार रोजेको उल्लेख गर्नुभएको छ। आर्थिक क्रान्तिको बाटो रोजेको बताउनुभयो। अर्को खबर छापिएको छ, खुला ईपीजीको चापी शीर्षकमा राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणको एक दिन अघि बिहिबार नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको नेपाल तर्फका संयोजक डाक्टर भेषबहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनुभयो। मन्त्री खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईले साँचो बुझ्नु भएको छ। ईपीजीको प्रतिवेदन तयार भएको 8 वर्षसम्म पनि दुवै देशका प्रधानमन्त्रीले बुझ्ने मेसो नमिलेपछि वयोवृद्ध थापाले सरकारलाई चाबी बुझाउनु भएको हो। अर्को खबर, क्यान्सरका औषधि बाहिरबाट मगाइँदै शीर्षकमा पवित्र सुनारले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालमा 3 साता यता क्यान्सर उपचारका लागि आवश्यक औषधिको चरम अभाव छ। ती औषधि तत्काल छिमेक मुलुकबाट मगाउने तयारी भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जानकारी दिएको छ। नयाँ पत्रिका दैनिकमा इन्टरपोलको रेड नोटिसमा 98 नेपाली साना अभियुक्त धमाधम पक्राउ मोस्ट वान्टेडहरू मस्त शीर्षकमा खबर छापिएको छ। नवराज मैनाली लेख्नुहुन्छ, तुलनात्मक रूपमा साना तथा कम जटिल मुद्दाका अभियुक्तहरूलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको

0: सहयोगमा विभिन्न देशबाट सहजै पक्राउ गरी नेपाल ल्याइएको छ, तर यस विपरीत सहकारी ठगीका बैंकिङ कसुर, मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका व्यक्तिहरू भने विदेशमा खुलेआम बसिरहेको पाइएको छ। अन्तर्राष्ट्रिय सहकार्य, कूटनीतिक समन्वय र सुपूर्दगी सन्धिको कमजोरीका कारण गम्भीर अपराधका अभियुक्तहरू पक्राउ पर्नमा ढिलाइ भएको पनि उल्लेख गरिएको छ। मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले आक्रामक शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन विरूद्ध न्यायिक पुनरावलोकनका लागि अदालत जाने सहित उपलब्ध सबै कानूनी विकल्प प्रयोग गर्ने निर्णय गरेको छ। पार्टीले गरेको आन्तरिक छलफलका निष्कर्ष शुक्रबार हिजो सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले यसबारेमा जानकारी दिनुभएको हो। बजेटमा फ्युचर्स कन्ट्राक्ट नीति शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर छ। पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भइरहेको उतार चढ़ावलाई रोकी उपभोक्ताको भान्सादेखि राष्ट्रिय विकास निर्माणसम्म सहजता ल्याउन सरकारले नयाँ रणनीति अघि सारेको हो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले 15 जेठमा संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मार्फत इन्धनको मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा अभ्यासमा रहेको फ्युचर्स कन्ट्राक्ट नीति लागू गर्ने अध्ययन गर्ने उल्लेख गरिएको छ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्राक्ट गर्न सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ बजेट वक्तव्यको मुद्दा नम्बर 56 भनिएको छ। यो निश्चित समयका लागि पहिले नै मूल्य तय गरी एउटै दरमा इन्धन खरिद गर्ने उच्च जोखिम र पूर्वानुमानमा आधारित सम्झौता रहेको पनि उल्लेख गरिएको छ। अर्को खबर, धूलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित शीर्षकमा मकवानपुरबाट पोस्टराज अधिकारीले लेख्नु भएको छ। प्रदेश सरकारको 47 करोड़ लगानीमा 2.5 वर्ष अघि स्थापना भएको उद्योग सञ्चालनको मोडालिटी अझै टुंगिएको छैन। आगामी मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक जुटेको बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा जारी सूचना गर्दै सरोकारवाला विज्ञ तथा सर्वसाधारणलाई सुझाव पठाउनको लागि अनुरोध पनि गरिएको को छ। राजदूत बन्न 3,000 आवेदन परेको बारेमा अनिल गिरी र दुर्गा दुलालले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपालको इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वान प्रति अत्यधिक आकर्षण देखिएको छ। हिजो आवेदन दिने अन्तिम दिनसम्म 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि करिब 3,000 आवेदन परेको छ। सरकारले 14 जेठमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्दै छनौट प्रक्रिया सम्बन्धी 7 पृष्ठ लामो कार्यविधि सहितको सूचना प्रकाशित गरेको थियो। परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार विभिन्न क्षेत्रका उम्मेद्वारबाट आवेदन प्राप्त भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेस्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेस्कीले युक्रेन र रूस बीचको प्रत्यक्ष संवादबाट मात्र शान्ति सम्भव हुने भएकाले पटक पटक आफूले वार्ताको लागि प्रयत्न गरेको बताउनु भएको हो। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम लागू गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुवैजना नेताहरूलाई भेटेर शान्तिको रूपमा अगाडि बढ़नको लागि आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकाय आईओएमले विभिन्न ठूला तथा साना द्वन्द्वले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको बताएको छ। 1,29,00,000 जनसंख्या भएको दक्षिण अमेरिकाको सबैभन्दा गरीब देश हाइटी वर्षौंदेखि अस्थिरतामा जकड़िएको छ। शक्तिशाली सशस्त्र गिरोहरूको स्वार्थको लड़ाईका कारण हाइटीमा हत्या, बलात्कार, लुटपाट तथा अपहरण जस्ता जघन्य अपराधका घटनाहरू बढ़िरहेका छन्। आईओएमले यसको अध्यावधिक गणनाले क्यारेबियन देशमा बढ़दो मानवीय संकटलाई प्रतिविम्बित गरेको बताएको छ।
0: साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स पुरूष छनौट क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा हिजो हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एको तथा हङकङ र ओमान समूह बीको क्रमशः विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपालले ओमान र मलेसिया हङकङसँग सेमी फाइनलमा प्रतिस्पर्धा गर्नेछ। दुवै सेमी फाइनल आइतबार हुनेछ। साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सील्ड खेलकुदमा च्याम्पियन ट्रफी उचालेको छ। हिजो सम्पन्न प्रतियोगितामा बागमतीले 6 खेलबाट 22 स्वर्ण 21 रजत र 13 काँस्य पदक जितेको थियो। सुदूरपश्चिम प्रदेशले 19 स्वर्ण 9 रजत र 14 काँस्य जित्दै दोस्रो तथा 12 स्वर्ण 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो भएको छ। 5 स्वर्ण 2 रजत र 18 काँस्य सहित गण्डकी प्रदेश चौथो हुँदा 4 स्वर्ण 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश पाँचौं भएको छ। र 19 वर्ष मुनिको T20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी शुरूआत गरेका छन्। हिजोदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको प्रतियोगिता अन्तर्गत कालुङ चोक मैदानमा भएको पहिलो खेलमा पाउना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई 54 रनले हराउँदै सुखद शुरूआत गरेको हो। वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि 89 रनको जीतसहित प्रतियोगिताको शुरूआत गरेको छ। लुम्बिनीका लागि शोभिका शाहीले सर्वाधिक 19 रन बनाउँदा रिसाना विश्वकर्माले 17 र उमा चौधरीले 16 रनको योगदान दिनुभयो।
1: कृषिमा महिलाको श्रम धेरै तर निर्णयका लागि पुरूषमा निर्भरता रिपोर्ट कार्टुन लगायतका सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब किसान महिलाका कुरा। खेतबारी खन्ने, बिउ रोप्ने, गोलमेट गर्ने, उत्पादन संकलन गर्ने, बजारसम्म पुर्याउने काममा महिलाको सक्रिय सहभागिता देखिन्छ। तर यति धेरै श्रम र जिम्मेवारी वहन गरे पनि अधिकांश महिला अझै आर्थिक रूपमा स्वतन्त्र बन्न सकेका छैनन्।
5: पाल्पाको तानसेन आठ मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 15 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, करेला, काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन्। बाली लगाउने, गोडमेल गर्ने, टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ। तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्।
6: तरकारी उत्पादन भएपछि श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ। मैले काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु, यतै बारीतिरै बिजाउँछु बिहानदेखि साँझसम्म।
5: तिनाउ गाउँपालिका छकी सरिता जीसीको दैनिकी पनि उस्तै छ। उहाँको गोठमा 27 गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दूध दोएर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
7: अब पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूलाई कहिले काहीँ सानोतिनो खर्च गरेर त सोध्नु परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढाबुढी सल्लाह गर्नुपर्छ, श्रीमानतिरै सल्लाह गरेर गरिन्छ। अब
5: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरैजसो पुरूषको नाम योजनामा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
8: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माफ्यौ अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ, के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
5: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनु भएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
8: के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छौ, चलाउँछौ। हामीले जाने कृषि तालले मैले ताउति लिँदै अहिले आज जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा रहने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
5: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले धाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। रीमा सोमय, सीआईएन रेडियो, मदन पोखरा, पाल्पा।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: राजदूत बन्न 3,000 आवेदन, आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव, परराष्ट्र मन्त्रीको भारत भ्रमणमा नेपालको प्राथमिकताका विषयमा पनि संवाद हुने।
1: पूर्व गृहमन्त्री गुरूङको सम्पत्ति छानबिन समितिले बुझाए प्रतिवेदन, मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने। स्थानीय तहको निर्वाचनका लागि राष्ट्रपा उम्मेद्वार छनौटमा पुराना दल संगठन विस्तारमा।
0: धुलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित, राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, श्रमिक महिला क्षमता विकाससँगै आर्थिक निर्णयमा पनि अघि बढ्दै।
1: युक्रेनी राष्ट्रपति र रूसी राष्ट्रपति पुतिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव, भेटका लागि अमेरिकी राष्ट्रपतिको पनि आग्रह। द्वन्द्वले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको आईओएमको भनाई।
0: र एसियन गेम्स पुरूष छनौट क्रिकेटको सेमी फाइनलमा नेपाल ओमानसँग खेल्ने, राष्ट्रपति रनिङ सील्ड खेलकुदमा बागमती प्रदेश च्याम्पियन। साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ वन वातावरण संरक्षणतर्फ। वातावरण संरक्षणका लागि फोहोर मैलाको जथाभावी विसर्जन गर्नु हुँदैन, अझ जलाएर त्यहाँ विसर्जन गर्ने प्रयास गर्नु अझ घातक मानिन्छ। यहाँ एउटा खुल्ला डाँडा जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन्। एकजना व्यक्ति फोहोर डढ़ाइरहेको क्षेत्रको नजिक छन् भने अर्को एकजना व्यक्ति फोहोर मलाई लेखिएको एउटा टुकडी जस्तो त्यहाँ देखिन्छ र त्यसतर्फ उनले दायाँ हातबाट केही हाल्दै गर्दा जहाँ फोहोर जलाइरहेका व्यक्तितर्फ औंलो ठड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, फोहोर बाल्ने होइन नि, वातावरण स्वच्छ बनाउन त फोहोर यहाँ जम्मा गर्ने हो।
1: हवस् त, प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz
1: जानकी भाइको कुरा गर्दाखेरि तपाईँलाई थाहा छ गौतम बुद्ध जन्मेको ठाउँको लुम्बिनीको कुरा गर्दाखेरि पशुपतिनाथको कुरा गर्दाखेरि धेरै मान्छेहरू भारतीय पर्यटकहरू नेपाल आउन चाहन्छ. नेपाल अत्यन्त सुन्दर राम्रो देश हो. अहिले म पाल्पामा छु. पाल्पा यति राम्रो ठाउँ छ किन भन्दाखेरि यहाँ चाहिँ धेरै पर्यटकहरू आउन सक्छन्. तर हामीले हाम्रो देशलाई जसरी बान्डिङ गर्नुपर्छ जसरी अगाडि बढाउनु पर्थ्यो पर्यटन क्षेत्रको विकास समृद्धिमा हामीले सकेनौ. त्यसैले गर्दाखेरि चाहिँ अब हामीले कूटनीतिक माध्यमबाट भारतसँग वार्ताको टेउमा बसेर
2: नेपालले पनि भारतका सीमाहरू मिचेको भारतका जमिनहरू मिचेको होइन यस्तो खालको अतिक्रमणकारी हो र नेपाल पनि होइन यो विषयमा त निकै चर्चा छ नि त. अहिले तपाईँ बोल्नु भएन.
1: होइन अब नेपालको प्रधानमन्त्रीले संसदमा बोल्नुभयो के भन्नुभयो भन्ने कुरा सबैलाई थाहा छ. अन्तर्राष्ट्रिय क्षेत्रमा यो समाचार बनिसकेको छ. भारतीय मिडियाले व्यापक रूपमा यो समाचार सम्प्रेषण गरिसकेका छन्. अब नेपालको प्रधानमन्त्रीले बोलेको कुरामा सुन्छ म सुस्तामै पुगेँ. वास्तविक के रहेछ साँच्चैकै नेपालले के अतिक्रमण गरे हो त भन्दाखेरि मैले त्यहाँ त्यो देखिनँ है. सुस्तामा मैले त्यो देखिनँ कि मैले सुस्ताका नेपालीहरू के भन्छन् भन्दाखेरि हामीलाई नागरिकता देऊ हामीलाई लाल पूजा देऊ हामी नेपाल भारत सम्बन्ध राम्रो भएको हेर्न चाहन्छौँ भने सुस्तवासीको भनाइ छ. उनीहरू लाल पूर्जा पनि पाएको छैनन् नागरिकता पनि पाएको छैनन्. उनीहरू ठुलो समस्यामा छन् खेमजी. म त सुस्तामा पुगेर त्यहाँको जनताको पीडा बुझेर आएको मान्छे हुँ. त्यसैले गर्दाखेरि प्रधानमन्त्रीले जुन शब्द बोल्नु हो बोलेको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जस्टिफाई गर्न सकेको छैन स्वीकार गर्न पनि सकेको छैन अस्वीकार गर्न पनि सकेको छैन. किन भन्दाखेरि हिजो पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रविलामिछानेले भन्नुभयो परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्य नै आधिकारिक हो भनेर भन्नुभयो. तर आज राष्ट्रिय स्वतन्त्र पार्टी देशको सबैभन्दा शक्तिशाली पार्टी सबभन्दा ठूलो पार्टी त्यसको सभापतिले स्पष्ट रूपमा सीमा विवादको समाधान भारतसँग अहिले कूटनीतिक माध्यम बाहेक अर्को विकल्प छैन भनेर भन्नुभयो क्या. पहिला रविजीले पत्रकार हुँदाखेरि बोलेको कुरा त तपाईँलाई पनि थाहा छ मलाई पनि थाहा छ म त्यतिर पनि जान चाहन्न. तर आज उहाँ परिपक्क राजनीतिको रूपमा आउनु भएको छ नेपाल भारत सम्बन्धमा. किन भन्दाखेरि सीमा विवादलाई उचाल्नु हुँदैन. सीमा विवादलाई समस्याको समाधान गर्ने हो भने वार्ताको टेउमा बसेर गर्नुपर्छ भन्ने जुन बटम लाइन आयो नि यो राम्रो पक्ष हो. उहाँले भारतमा के बोल्नुभयो छोडिदिनुहोस्. उहाँले भारतमा छ नि भारतीय प्रधानमन्त्रीसँग सीमा विवादको बारेमा बोल्नु भएन. त्यो कुरा पनि मलाई थाहा छ स्पष्ट रूपमा. किन भन्दाखेरि उहाँले सीमा विवादको समाधान वार्ताबाट एउटा टिम बनाएर गर्नुपर्छ भन्ने कुरा
2: सीमा विवादको समाधान हुँदैन ढोङ बजाएर हुँदैन भनेर उहाँले स्पष्ट रूपमा भन्नुभएको छ. यसको कूटनीतिक रूपमा
1: ढोङ बजाएर गर्नै सकिँदैन. हल्ला गरेर समस्याको समाधान हुँदैन. किन भन्दाखेरि समस्याको समाधान भनेको वार्ता नै हो. वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सक्यो भने नेपाल भारत सम्बन्धमा सीमा विवाद अब दीर्घकालीन समाधान गर्नुपर्छ. जसरी भारत र बङ्गलादेशको बीचमा एउटा सहमति भएर सीमा विवादको अन्त्य भयो म त भन्छु नेपाल सरकारलाई भारतीय सरकारलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको प्रधानमन्त्री बालन शालामा भन्न चाहन्छु सीमा विवादको अन्त्य गरौं. अब दीर्घकालीन रूपमा छ नि सीमा विवाद अन्त्य भएको घोषणा गरौं. 98% समस्याको समाधान भइसकेको छ त. बुद्धिनारायण श्रेष्ठले पनि भनिसक्नु भएको छ त. भारतले पनि भनिसकेको छ 2% कहाँ बाँकी छ त्यहाँ बसौं र वार्ताको टेउमा त्यो एजेन्डा राखौं र समस्याको समाधान दीर्घकालीन रूपमा अगाडि बढेर समाधान गर्न तयार हुनुपर्छ.
2: अब नेपालमा चाहिँ यसै पाला समृद्धि यसै पाला सुशासन अब यो सरकारले जनताका हरेक पीड़ाहरू बुझेर जनताका घाउमा मलम लाउने काम गर्न सक्छ कि सक्दैन तपाईँले कस्तो देख्नु भएको छ. मोर्निङ सो अफ द डे भन्छ सरकार सही बाटोमा छ सही ट्र्याकमा छ सरकार आज.
1: अब अहिले म सरकारको आलोचना गर्ने पक्षमा छैन. फेरि मैले भनेको छु 100 दिन सरकारलाई काम गर्न
2: दिउँ.
1: किन सुशासनको कुरा हो अहिले मुख्य एजेन्डा. जनता सुशासन खोजिरहेछन्. मैले गाउँघरमा जाँदाखेरि कुना काट्न जाँदाखेरि पीडितहरूको पीडा पनि डर लाग्दो छ. पीडितहरूले भनेका छन् हामीलाई न्याय चाहियो हामीलाई बस्न चाहियो सुकुम्बाई समस्याको कुरा गर्दाखेरि सुकुम्बाई समस्या सन्धान गर्न पनि दीर्घकालीन मास्टर प्लान चाहिन्छ। अचको भनौँ सुकुम्बाई समस्या सन्धान गर्न सकिँदैन। खेमबमजी नेपाली बस लाखौं लाख जनताले सुन्छन्, देशभरिका जनताले चाहिँ सुकुम्बाई समस्या सन्धान गर्न बालन शाहको अबको रणनीति चाहियो। अव्यवस्थितलाई व्यवस्थित बनाउनु पर्यो।
2: होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीहरू दयनीय अवस्थामा, होल्डिङ सेन्टरमा सुकुम्बासीहरू चाहिँ काम गर्न नपाएर अप्ठ्यारो अवस्थामा
1: छन्। घर नभएको कुरा घर बनाइदिनु पर्यो, गाछ बासको बासको व्यवस्था सरकारले गर्नुपर्छ। सुकुम्बासीलाई ऋषि तमाले साथ दिन्छ र सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्छ भनेर म देशभरि जाँदैछु। देशभरि
2: रौतहट चाहिँ किन जानुहुन्न? अहिले रौतहट जानु छोड्नुभयो तपाईँ? यहाँ आइरहेछ कमेन्टमा
1: संविधान गर्नुपर्छ। म त अहिले पाल्पामा छु, अब केही समयपछि म गुमी पुग्दैछु।
2: तर यहाँ भन्दैछन्, दर्शकहरूले भन्दैछन्, यहाँ अडियन्सहरूले
1: अहिले देशव्यापी दौडामा छ।
2: होइन, अडियन्सले भन्दैछन् क्या ऋषिजी, तपाईँ कहिले जानुहुन्छ रौतहटमा? रौतहटको जनताले बिर्सनुभयो भन्ने
1: आइरहेछ। म हरेक जिल्ला जान्छु, म जनतालाई छ नि साथ दिन्छु। म स्वास्थ्य र शिक्षा निशुल्क हुनुपर्छ भन्ने मान्छे हुँ। अर्थमन्त्री सुविधाजीलाई भन्न चाहन्छु, अब बिजुलीमा भ्याट लगाएर समस्याको समाधान हुँदैन। नेपाली जनतालाई सकिन्छ भने दलितलाई, निमुखलाई, असहायलाई, गरिब जनतालाई निशुल्क बत्ती बाल्न दिनुपर्छ। भ्याट लगाउने होइन, स्वास्थ्य र शिक्षामा भ्याट लगाउने होइन, ट्याक्स लगाउने होइन, स्वास्थ्य र शिक्षा निशुल्क गर्नुपर्छ भन्ने मेरो अभियान हो। विकास तीव्र गतिमा हुनुपर्छ, जनतालाई सम्पन्न बनाउनुपर्छ, स्वदेशमै रोजगारी दिनुपर्छ। खेमजी,
2: तर त्यही छ, त्यही भ्याट लायो सरकारले, त्यही ट्याक्स लायो, जनतालाई चाहिँ मारमा पार्ने काम भयो, कालो बजारी छ, बजार अनुगमन आज छैन, होइन एभरेजिङमा चाहिँ 1 अर्ब करिब करिब कारोबार गर्ने व्यक्तिले चाहिँ अब 5% मात्र तिर्दाखेरि 5 करोड तिर्नु पर्दछ, होइन यहाँ त निकै ठूलो गाह्रो छ नि त अहिले व्यापारीहरूलाई। सामानको मूल्य बढ्दैछ, अब उत्पादनको मूल्य बढ्दैछ, सक्छन् त जनताहरू, गरिब जनताहरू बाँच्न सक्छन् यो देशमा? अब
1: होइन, व्यापारीहरू पनि समस्यामा छन्। सुरुमै सरकारले धरपकड गर्यो व्यापारीहरूलाई, व्यापारीहरूमाथि सरकारले तर्साउन खोज्यो, त्यो गलत हो। गलत गर्नेलाई पनि कारवाही गर्नुपर्छ, तर त्यसको प्रक्रिया हुन्छ, विधि हुन्छ। म सरकारलाई के भन्न चाहन्छु भन्दाखेरि, बालन शाहलाई अहिलेको अवस्थामा आर्थिक क्रान्ति गर्ने हो देशमा, उद्योग धन्दा छ नि सुचारू गर्ने हो, बन्द भएका उद्योगहरू खोल्नुपर्छ। सरकारले खोइ पहल गरेको, किनभने हाम्रो देशमा अब उद्योगपति व्यापारीले निर्दक्ष काम गर्न पाउनु पर्यो, उनीहरूलाई कुनै पनि समस्या हुनु भएन। सरकारले त सहजीकरण गर्ने, उद्योगपति व्यापारलाई साथ दिने हो। त गाउँ गाउँमा छ नि, किसानहरूलाई मल दिनु पर्यो, मल पाएको छैनन् बिउ दिनु पर्यो, बिउ हामीले चाहिँ उत्पादन गर्न पर्यो, मल कारखाना हामीले खोल्नु पर्यो। रविजीले भन्नुभयो नि त, मैले पहिलेदेखि नै नेपालमा मल कारखाना चाहिन्छ भन्ने मान्छे म हुँ, त्यो देशको समग्र विकासमा। त्यसैले गर्दाखेरि अब किसानहरूको लागि सिँचाइ गरिदिनु पर्यो, किसानहरूलाई हामीले सक्षम बनाउनु पर्यो। आज पाल्पाका कतिपय गाउँका छ नि खेतबारीहरू बाँझैछन्, किनभने युवाहरू विदेशमा छन्। हामीले ती बाँझो खेतबारीलाई जोत्नु पर्यो, उत्पादनमुखी हुनको लागि हामीले चाहिँ दबाब दिनु पर्यो, सबैलाई छ नि उत्पादनमा लाग्नको लागि आग्रह गर्नु पर्यो, किनभने उत्पादन गर्नु पर्यो। उत्पादन हामीले गर्न सकेका छैनौँ, खाद्यान्नमा हामी आत्मनिर्भर हुनु पर्यो, कृषि क्रान्तिको जग अगाडि बढाउनु पर्यो, किसानहरूलाई सहुलियतमा ऋणहरू दिनु पर्यो। हामीले धेरै काम गर्न सक्छौँ खेमजी।
2: तपाईँलाई चाहिँ यहाँको अभियान, यो स्वतन्त्र नागरिकहरूको अभियान सफल रहोस्। देश दौडामा तपाईँहरू हुनुहुन्छ, जनताका पीडामा हिजो पत्रकारिताका माध्यमबाट र आज समाज सेवाका माध्यमबाट तपाईँ अगाडि बढ़िरहनु भएको छ। तपाईँलाई धेरै धेरै शुभकामना, नमस्कार समयका लागि। उहाँ हुनुहुन्थ्यो वरिष्ठ पत्रकार ऋषि तमल आधारित श्रोता। नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: समीच हो चौदह क्या में बोधे लोटरी पर दी रो बैंक ने विवरण पी विषय मुई खाता लिखे हमरो
2: खै खै बहु कोई लोटरी बढ़ दिलवा
3: आगे समीच हो लोटरी पर दी हूँ छापता ही गुदी
2: बढ़ दी आ बढ़ दी बल लोटरी खाले पर दिन बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खै विषय खै मई विश्वास आलन फोन खाले पनी आप ही विवरण खै मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खै मई आ रही सुमी बैंक आप ही बने आ रही
3: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: मानसिक समस्याबाट बच्ने उपायहरू
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
5: असल साथीहरूसँग मात्रै संगत गरौं
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं
5: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
4: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: पूजा पाठ पनि गर्नुहुन्छ तपाईँ बिहान बिहान होइन पूजा पाठ धर्म कर्ममा पनि हुनुहुन्छ होइन श्रीमान
7: हजुर
6: सुन्दै हुनुहुन्छ नि मलाई राम्रोसँग
7: होइन
6: सुन्दै हुनुहुन्छ नि अहिले अब लामो समय तपाईँले चाहिँ पूर्व गृहमन्त्री सुदन गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्ने एउटा जिम्मा पाउनुभयो होइन तपाईँलाई सरकारले 15 दिन दिएको थियो होइन शुरूमा 15 दिनमा नभ्याएर 5 दिन थप गरेर 20 दिनमा चाहिँ प्रतिवेदन तयार पार्नु भएको छ र प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसक्नुभयो कस्तो खाले प्रतिवेदन बुझाउनुभयो प्रधानमन्त्रीलाई जनतालाई भन्नुहोस् आज
7: हामीलाई 15 दिनको म्याद दिएको थियो 82/28 निर्णय अनुसार हामीलाई चाहिँ यो पूर्व गृहमन्त्री तथा हालका प्रतिनिधि सभाका मान्य सदस्य श्री सुदन गुरुङ गृहमन्त्री हुँदा र तत्पश्चात उठेका विभिन्न सरकारका सवालमा सत्य सत्य बुझेर राय सहितको प्रतिवेदन दिने भनेर हामीलाई एउटा म्यान्डेट दिएको थियो त्यो चाहिँ नेपाल सरकार तथा कार्य सम्पादन नियम 2064 अधीनमा रहेर यो समिति गठनभएको थियो र त्यसले दिएको समय 15 दिन थियो त्यो समय बीचमा 4 दिन लगातार बिदा र अर्को 2 दिन बिदा गर्दाखेरि हामीले केही थप प्रमाण बुझ्ने समय अलिकति हामीलाई विभिन्न कार्यालयहरूबाट विभिन्न निकायहरूबाट आउन अलिकति टाइम लागेको कारणले हामीले थप 5 दिनहरू समय लिएका थियौँ त्यो थप 5 दिनको समय बाँकी नै थियो तर हामीले हाम्रो हिजो हाम्रो प्रतिवेदन बुझाइसकेका छौँ
6: प्रतिवेदन कुन कुन कोणबाट कसरी तपाईँहरूले छानबिन गर्नुभयो प्रतिवेदनमा सत्य तथ्य दुधको दुध पानीको पानी आउन सक्छ कि सक्दैन संशय छ नि त अहिले
7: समितिको संरचना कस्तो थियो पहिले संरचनाबाट जाउँ पहिले हाम्रो 3 जना हामी समितिका सदस्यहरू थियौँ म अध्यक्ष थिएँ एकजना लेखा र राजस्वको विज्ञ हुनुहुन्थ्यो शोभा कान्त पौड्यालजी जो अहिले महालेखा नियन्त्रक पनि हुनुहुन्छ अर्को अनुसन्धान र विजयको पाठमा अलिकति आफूलाई अनुभव राम्रो सँगालिसक्नुभएका साथी हुनुहुन्थ्यो अच्युत मनी न्युपाने 3 जनाको हाम्रो एउटा संयुक्त टोली थियो यो संयुक्त टोलीले तथ्याङ्कहरू हेर्यो सूचनाहरू प्राप्त गर्यो धेरै जानकारी लियो र हामीले यो सबै कुराहरूलाई 2 स्रोतमा हामीले विभाजन गर्यौँ पहिलो प्राथमिक स्रोतका रूपमा सूक्ष्म रूपमा हामीले अध्ययन गर्यौँ त्यसमा सम्बद्ध व्यक्तिलाई बयान गराएका छौँ कागज गराएका छौँ संस्थागत छलफल गरेका छौँ सोधपुछ गरेका छौँ
6: पूर्व गृहमन्त्रीलाई कति दिन बोलाउनु
7: हुँदैन भन्ने कुरालाई पहिलो प्राथमिक स्रोतका रूपमा हामीले राखेका छौँ र दोस्रो स्रोतको रूपमा हामीले के गर्यौँ भन्नुहुन्छ भने सरकारी र सार्वजनिक निकायहरूबाट जस्तो घर जग्गाका कुरा कम्पनीका सेयरका कुरा लगतका कुरा लगायत थुप्रै अभिलेखहरू हामीले चाहिँ संकलन गर्यौँ सम्बद्ध कागजहरू त्यस्तै विभिन्न बैङ्कहरू तथा वित्तीय संस्थाबाट बैङ्क स्टेटमेन्ट स्टक होल्डर ब्रोकरहरूसँग कारोबारको अभिलेख माग गरेर हामीले छानबिन र अध्ययन गर्यौँ त्यो गर्दै जाँदा सम्बन्धित व्यक्तिसँग हरेक उठेका प्रश्नहरूको प्रश्नोत्तर विधिबाट सोधपुछ पनि गर्यौँ र जो हाम्रो समितिमा उपस्थित हुन सक्नुभएको छैन र उहाँहरूलाई बुझ्नुपर्ने आवश्यक छानेका थियौँ उहाँहरूलाई इमेलबाट जुम कल गरेर पनि हामीले बुझ्यौँ त्यसरी हामीले प्रमाण सङ्कलन गर्यौँ र प्रमाण सङ्कलन गर्दै जाँदा संस्थागत सोधपुछ पनि भएका छन् आवश्यक कार्यहरू झिकाउने काम पनि भएका छन् अनि यी सबै कुराहरूलाई क्यालकुलेसन गरेर हामीले एउटा रिपोर्ट हामीले दिएका छौँ अब त्यो रिपोर्टको बारेमा यहाँलाई मैले भन्नुपर्दा रिपोर्ट 43 पेजको छ, त्यसको परिच्छेद हामीले 14 राखेका छौँ र अनुसूचित 7 छौँ। त्यो त्यसको जिस्त चाहिँ हामीले फेरि छुट्टै पनि त्यसैमा हामीले झन्डै 2-3 पानाको एउटा त्यसको जिस्त मात्रै पनि हामीले निकालेर प्रतिवेदनमा राखिदिएका छौँ। मलाई लाग्छ राय त्यस्तो गोस्वरा छैन, त्यो राय त्यति अस्पष्ट छैन र हाम्रो बुद्धि र विवेकले भएसम्म निष्पक्ष भएर स्वतन्त्र पूर्वक संकलित कागजातहरूको जिस्तबाट देखिएको कुरालाई हामीले त्यहाँ
6: एउटा कुरा कि जस्तो अब जनतालाई के छ भने अब यो नेपाली बस होइन लाखौं जनताले सुन्छन् होइन देशभरका 400 रेडियोले प्रसारण पनि गर्छन्, त्यसै गरी अनलाइन माध्यमहरूमा डिजिटल प्लेटफर्ममा हाम्रो धेरै ठाउँबाट चाहिँ विश्वभर छरिएर रहेका नागरिकहरूले पनि यतिखेर सुनिरहेका छन्। यो कुरा के छ भने सुशासनको कुरा छ होइन, देश बनाउने कुरा छ, राष्ट्र बनाउने कुरा छ। फागुन 23 र 24 जेएनजी विद्रोह, त्यसपछि फागुन 21 गतेको चाहिँ निर्वाचन, त्यस पछाडि जनताले दिएको म्यान्डेट होइन, यी सबै कुराले गर्दाखेरि चाहिँ यो सरकार सुशासनयुक्त सरकार हुनुपर्दछ र कुनै पनि खालका ब्लेमहरू कुनै पनि खालका आरोपहरूबाट मुक्त हुनुपर्दछ यसका प्रतिनिधिहरू भन्ने हरेक
7: जनताले।
6: अब तपाईँहरूको चाहिँ जुन अनुसन्धान छ नि, अनुसन्धानको विषयमा चाहिँ आज कुरा उठ्दैछ। श्रीमान, तपाईँ लामो समय न्याय क्षेत्रको व्यक्ति हो, तपाईँले अहिलेसम्म कहीँ पनि गलत काममा चाहिँ हात हाल्नु भएको छैन, तपाईँको बारेमा यस्ता कुराहरू सुनिएका छैनन्, तर तपाईँले दुधको दुध पानीको पानी जे आउँछ त्यही प्रमाण सबै तथ्य प्रमाणहरू संकलन गर्न सक्नुभयो त यो छोटो अवधिमा।
7: अब यस्तो छ, हामीले प्रमाणको मूल्याङ्कन इभिडेन्सियल टेस्टिङको आधारमा गरेका छौँ, हेर्नु तथ्य त्यतिकै राखिएको छैन, प्रमाण मूल्याङ्कनको आधारमा राखेको छ, हरेक विषयको पछाडि पुष्टिका आधार र सम्बद्ध प्रमाणलाई संकलन गरेर राखिएको छ, रिपोर्टलाई हामीले वस्तुगत बनाउने म्याक्सिमम प्रयास गरेका छौँ, हाम्रो आफ्नो लेखाई रिपोर्टबाट हामी सन्तोष छौँ। तर हामीलाई के लाग्छ भने नि अब यहाँको यहाँहरूले पनि त्यो रिपोर्ट कुनै बेला सायद पढ्नै पाउनुहुन्छ र त्यो पढेर पनि यहाँहरूको सूक्ष्म मूल्याङ्कन हुन्छ, त्यो मूल्याङ्कनको अपेक्षामा पनि हामी छौँ हजुर।
6: भनेपछि हरेक क्षेत्रबाट आएका दस्तीहरू प्रमाणहरूलाई तपाईँले एकट्ठा गरेर सही रूपमा चाहिँ विश्लेषण गर्नुभएको छ होइन यो अवधिभर 20 दिनको?
7: अब यस्तो छ, त्यस्तो दृष्टिलाई यहाँले मैले भने नि हजुरको, जस्तो हामीले हाम्रा पनि केही बाउन्डरीहरू हुन्छन्, कोड अफ कन्डक्टहरू हुन्छन्, आचरणहरू छन्, त्योभन्दा हामी बाहिर जाने स्थिति हुँदैन। तर के छ मात्रै हुन्छ भने हामीले जे जति सूक्ष्म रूपले अध्ययन गर्यौँ, त्यो सूक्ष्म रूपले गरे अध्ययन गरेका जति पनि कागजहरू छन्, जति पनि प्रमाणहरू छन्, जति पनि सम्बद्ध व्यक्तिलाई बुझिएका विषयहरू छन्, ती सबै विचार उसलाई बुझेर हामीले त्यसमा हामीले सबै सङ्कलित गरेर त्यो सङ्कलितको मैले भने इभिडेन्सियल टेस्टिङको आधारमा हामीले काम गरेका छौँ हजुर।
6: होइन अब यो धेरै चर्चाको विषय पनि बनेको छ किनभने अब अहिलेसम्म गृह मन्त्रालय खाली पनि छ होइन, रिक्त पनि छ, तपाईँका पनि अब आफ्ना मापदण्ड क्राइटेरियाहरू छन्, धेरै कुरा त यहाँले खोल्न नसक्नु होला, तर पनि जुन संलग्नता देखिएका भनिएका कतिपय ठाउँहरू छन् त्यसमा चाहिँ के त्यस्तो आशंका गर्नुपर्ने खालका विषयहरू पनि भेटे?
7: अब तपाईँको कस्तो छ भन्नुहुन्छ भने नि अहिले हामीले तपाईँलाई भन्नुपर्दा हामी जति पनि सवालहरू उठ्यो नि, जस्तो भाइ यहाँले बुझ्नु खोज्नुभयो होला कुन कुन सवाल उठे के होला कुनमा के भयो भन्न खोज्नुभयो होला, जस्तो हामीले सम्पत्ति र आय स्रोतको कुरा हो त्यो हामीले चित्रण गर्दै विश्लेषण गर्दैकै छौँ, घर जग्गातर्फ पनि उहाँको नम्बर कति छ, उहाँको बाबुआमाले कसरी आयो त्यो कसरी प्राप्त, पैतृक हो कि उहाँको निजी हो कि उहाँको व्यवसायबाट प्राप्त गर्नुभएको हो कि, यो कुरा हामीले क्लियर गरिदिएका छौँ। उहाँहरूले स्थापना गर्नुभएका कम्पनीहरूको सवालमा र उहाँले लगानी गरेको सवालमा पनि हामीले बेली विस्तार गरेर उल्लेख गरिदिएका छौँ। जहाँसम्म सेयरको कुरा छ, सेयर खरिदतर्फ पनि कसरी खरिद गर्नुभयो, त्यो पैसा कहाँबाट गयो, उहाँको खातामा कसरी आयो, ती कुराहरूलाई पनि हामीले त्यसमा उल्लेख गरिदिएका छौँ। अर्को यहाँहरूले व्यापक रूपमा जो उठाउनु भएको कुरा थियो दीपक भट्टसँग सम्बन्ध र आर्थिक कारोबारको सम्बन्ध, त्यो कस्तो सम्बन्ध छ के छ भन्ने कुरा पनि हामीले विभिन्न निकायहरूसँग बुझेर उहाँहरूको सम्बन्ध भएको नभएको, उहाँहरूको सेयरसँगै लगानी भएको नभएको, यी कुराहरूलाई पनि हामी त्यहाँ उल्लेख गरिदिएका छौँ। अर्को छ, हामी नेपाल भन्ने जो उहाँको संस्था छ जसको अध्यक्ष सुदन गुरुङ हुनुहुन्छ, त्यो संस्थाकोसँग पनि आबद्ध र आर्थिक कारोबारको सम्बन्धमा पनि के छ भन्ने अवस्था त्यही प्रतिवेदनमा चित्रण गरिएको छ। अर्को रह्यो रिमिट्यान्सको कुरा गर्न खोज्नुभएको होला, रिमिट्यान्सले पैसा कसरी आयो, ब्याङ्क मार्फत आयो कि आएन, अनैतिक पसनबाट आयो कि, चिन्जानीको भएको व्यक्तिबाट आयो कि, वा चाहिँ सरकारी ब्याङ्कबाट आयो कि, वा हुन्जीबाट आयो कि, कसरी आयो त्यो पैसा र त्यसको आधिकारिकताले हामीले त्यहाँ पुष्टि गरिदिएका छौँ। त्यसै गरेर सवारी जो उहाँको नाउँमा छ त्यो सवारी कसको उहाँको हो वा होइन भनेर पनि हामीले त्यो कुराहरूलाई पनि यातायातको सिसिसहित राखेर पुष्टि गरिदिएका छौँ। र अहिले यसको अलावा अरू थप कुराहरू पनि हामीले जो उल्लेख गरेका छौँ त्यो सबै प्रतिवेदन आफै बोल्छ, त्यसमा शङ्का गर्नुपर्ने ठाउँ छैन। हामीले देखेको कुरालाई स्वतन्त्र निष्पक्ष भएर निर्भीकतापूर्वक हामीले चाहिँ त्यो चाहिँ प्रतिवेदन सन्तुलित चार्जको आधारमा जिष्ट उल्लेख गरिदिएका छौँ।
6: अनि श्रीमान, कतिपय संचार माध्यममा पनि धेरै समाचारहरू आएका छन्, हुन त अब अहिले नेपालको संचार माध्यम र युट्युब पत्रकारितालाई अब हामीले धेरै त्यो भ्याल्यू त नगरौं होइन, तर कतिपयले के भनेका छन् भने अब पुनः गृहमन्त्री बन्दै भनेर धेरै संचार माध्यमहरूले चाहिँ त्यसलाई समाचार प्रसारण गरेको र युट्युबहरूमा चाहिँ भिडियोहरू हालेको पनि भेटिया छ। यो त गलत हो नि त होइन, सबै कुराहरू तपाईँले भनिदिनु भएर यस्तो छ भनेर बाहिर आएछ र यो समाचारहरू
7: तपाईँको आवाज नै कस्तो मधुर मधुर आएर मलाई
6: सुनिरहनु भएको छ
7: होइन,
6: हेर्नु न, यो चाहिँ अहिले कतिपय संचार माध्यमहरूले होइन कतिपय भिडियोहरूले युट्युबहरूले चाहिँ अब उहाँ फेरि गृहमन्त्री बन्दै भनेर ट्विस्ट गर्न खोजेका छन्, अनि यस्तो पनि हुन्छ
7: फेरि गृहमन्त्री बन्ने नबन्ने भन्ने कुरा सवाल अब यो के हो भने मन्त्रीमण्डलका कुराहरू होलान्। अब हामीले हाम्रो दायित्व पूरा गरेका छौँ, अब यसभन्दा बाहिरको दायित्व के हुन्छ म भन्न सक्ने स्थिति छैन। किन छैन भने हामीले जुन कार्यदेश थियो, जो सीमा थियो, त्यसलाई नराखेर त्योभन्दा बाहिर नगरेर हामीले जो गर्नुपर्ने काम हामीले गरिसकेका छौँ। यदि हामीले सीमा नागेको भए कार्यदेशभन्दा बाहिर गएको भने एक्सिडेन्टल हुन सक्छ, त्यसकारण हामीले दिने रिपोर्ट जो छ नि तथ्यमा आधारित छ र हामीले सकेसम्म निष्पक्ष स्वतन्त्रपूर्वक सङ्कलित चार्जहरूको आधारमा हामीले जस्तो उल्लेख गरिदिइसकेका छौँ। अब यही आधारमा उहाँको चाहिँ पुनर्बहाली हुने नहुने भन्ने जस्तो मलाई लाग्दैन, त्यो त क्याबिनेटले गर्ने कुरो हो र हामीले चाहिँ उहाँको सम्पत्ति छानबिन सम्बन्धी त्यो हामीलाई म्यान्डेट दिएका थिएको थियो र साथै उठेका विषयहरू र सरकारका जो पत्र पत्रिकामा निस्केका जति पनि उठे आरोपहरू थिए ती बारेमा हामीले पृथक पृथक रूपमा उल्लेख गरेर त्यसका सप्रमाण कागजहरू पनि हामीले प्राप्त गरेसम्मका सबै हामीले त्यसमा एडजस्ट गरिदिएका छौँ। त्यो एडजस्ट गरिदिइसकेका कारणले गर्दाखेरि अब हामीलाई मलाई लाग्छ अब त्यो हेरोस्, हाम्रो क्याबिनेटले हेर्ने होला, मन्त्रीमण्डलले हेर्ला, हामीले पेश गर्ने काम हामीले प्रधानमन्त्री मन्त्री परिषद कार्यालयमा हिजो पेश गरिदिइसकेका छौँ। हामीले हाम्रो दायित्व हामीले
6: कतिपय संचार माध्यमले कतिपय युट्युबहरूले चाहिँ
7: अनुमान गर्न सकिन्छ कसैले तपाईँको के हुन्छ भन्नुहुन्छ भने नि जहिले पनि एउटा आकलन गर्ने एउटा अनुमान गर्ने सबैलाई लाग्छ। एउटा जस्तै ह्याप्थेटिकली पनि गर्छन् मान्छेहरूले, वास्तविकतालाई पनि चेतन गर्छन् तपाईँको होइन, तर कुरा के हो भन्नुहुन्छ भने नि हामी त्यो हुने नहुने अथवा उहाँ हुनुहुन्छ हुनुहुन्न त्योसँग हामी सरकार राख्दैनौँ। हामीले देखेको रिपोर्ट मात्रै हो हामीले दिने हजुरको, हामीले रिपोर्ट दिइसकेका छौँ। अब बाँकी यो रिपोर्टको आधारमा उहाँहरूले अध्ययन गर्ने वा छलफल गर्ने, क्याबिनेटमा राख्ने वा पब्लिकेसन गर्ने वा चाहिँ तपाईँहरूलाई तत्काल चाहिँ यसको बारे सुसूचित गर्ने यो सबै काम उहाँहरूको हो। यसबारेमा हामी अब तपसिलका कुराहरूलाई यी अप्रासङ्गिक कुराहरूलाई हामीले बोल्नु त्यति आवश्यक।
6: अब तपाईँ न्यायालयको मान्छे हो होइन, न्याय क्षेत्रमा लामो समय काम गर्नु भएको छ, नेपालको न्याय क्षेत्र अहिले कुन धरातलबाट गुज्रिरहेको छ, कसरी अगाडि बढ़िरहेको छ, न्यायमा सुशासन छ, न्यायपालिकामाथि जनताको भरोसा छ, विश्वास छ?
7: लामो क्वेसन गर्नुभयो तपाईँले। हेर्नुहोस्, न्याय जहाँ पनि विकृति विसङ्गतिहरू हुन्छन्, जहाँ पनि अनियमितता हुन्छ, जहाँ पनि बिचौलियाहरू हुन्छन् होइन, तर कुरा के छ भन्नुहुन्छ भने नि तपाईँले यो बारेमा बुझ्नुभयो, बुझ्दाखेरि अब लामो समय लाग्छ। हेर्नुहोस् त्यसलाई व्याख्या गर्नु, जस्तो सर्वोच्च अदालत बार एसोसिएसनले
6: 1964
7: सालमा एउटा चाहिँ वरिष्ठ अधिवक्ता श्री हरि हरियालको संयोजकमा एउटा कमिटी गठन गर्यो। त्यसपछि 2066 सालमा तपाईँको चाहिँ के गरेको छ भने रामप्रसाद श्रेष्ठ संयोजक भएको हिलराज रेग्मी, गिरीश चन्द्र लाल र प्रकाश ओसीको एउटा अर्को समिति पनि प्रतिवेदन पनि छ। त्यसपछि यहाँलाई थाहा छ फेरि गिरीश चन्द्र लालकै अध्यक्षतामा एउटा अर्को 72 सालमा पनि यो समिति भएको छ, गठन भएको छ। त्यसपछि आएर फेरि हाम्रो तत्कालीन पछि प्रधान न्यायाधीश हुनुभयो हरिकृष्ण कार्कीको अध्यक्षतामा पनि तपाईँको चाहिँ एउटा चाहिँ यो यो यो विकृति विसङ्गति अध्ययन समिति भनेर गठन गरेका छ। यो सबै कुराले के देखाएको छ भने नि काहीँ न काहीँ विकृति छ, काहीँ न काहीँ विसङ्गतिहरू छ, त्यसलाई अझै हामीले नियमितामा ल्याउनुपर्छ, बिचौलियाहरूलाई हामीले उन्मूलन गर्नुपर्ने हुन्छ भन्ने कुराहरू यी सबैको रिपोर्टमा छ। त्यसकारण चाहिँ तपाईँको अब अदालतमा मात्रै त्यो छैन भन्न मिल्ने कुरो हुँदैन, केही न केही सूक्ष्म रूपमा छ होला। अब त्यसो भएको हुनाले अहिले नै मैले तपाईँको यी विभिन्न प्रतिवेदनहरूले पनि त्यो कुरालाई सो गरिसकेको छ र मेरो आफ्नो भनाइभन्दा पनि यी विभिन्न किसिमका समितिहरूले पनि त्यसलाई तपाईँको इङ्गित गरेर यो रिपोर्टहरू सर्वोच्च अदालतमा अहिले पनि यथावत छ।
6: र अहिलेको अवस्थामा चाहिँ जुन क्रमभङ्गता
7: अब अहिलेको अवस्था त तपाईँको तपाईँले भन्ने कसरी भएको होला अहिलेको अवस्था
6: क्रमभङ्गता पनि भयो होइन सर्वोच्चमा चाहिँ अब वरियता मिचियो वरिष्ठता मिचियो
7: भन्ने कुरा अब मैले व्यक्तिगत प्रश्नको कुरा म कसैको गर्दिनँ होइन सबै जस्तो अब हाम्रो के अरे प्रधान न्यायाधीशहरूज्यू सबै आफ्नो विषयमा काबिल हुनुहुन्छ तर तपाईँले भन्न खोज्नु भएको अलिकति तिनजनालाई म्यानेज गर्यो भन्ने कुराहरू पनि होला त्यसमा के छ भन्नुहुन्छ भने नि यो अब उहाँहरूको आफ्नो अधिकारको कुरा हो उहाँहरूको यो आफ्नो मूल्याङ्कनको कुरा हो यसै विषयमा तपाईँ भन्नुहुन्छ भने जस्तो 1964 वरिष्ठ न्यायाधीश हुनुहुन्थ्यो जफर यस इमाम भन्ने उहाँलाई माइनस गरेर पीके गजेन्द्र गट्टरलाई ल्याइएको थियो यो इन्डियाको कुरा हो त्यस्तै तपाईँलाई फेरि म एउटा अर्को उदाहरण दिउँ 1973 कुरा हो जस्तो लाग्छ मलाई है त्यसमा के थियो भन्नुहुन्छ भने तीनजना न्यायाधीशहरू सिनियर न्यायाधीश सर्वोच्च अदालतमा हुनुहुन्थ्यो जस्तो भन्नुहोस् जेएन शैलक केएस हेगडे एसएल ग्रोवर यी तीनवटा न्यायाधीशहरू नआएर पछि त्यहाँ अर्को प्रधान न्यायाधीश हुनुभएको थियो अजित नाथ त्यसपछि 1977 कुरा पनि हेर्छु गर्छु म तपाईँसँग त्यसमा हंसराज खन्ना सिनियर मोस्ट न्यायाधीश हुनुहुन्थ्यो तर उहाँ हंसराज न्यायाधीश हबिबुल्ला बेग पनि हुनुभयो अब यो के हुन्छ भन्नुहुन्छ भने अब उहाँहरू कुन न्यायाधीश कोही भन्दा कम हुनुहुन्न उहाँहरू सबै एकसैक हुनुहुन्छ सर्वोच्च अदालतको न्यायाधीशमा उहाँहरूले नियुक्ति हुनुभयो संसदीय सुनवाई पास गरेर आउनु भएको छ संसदीय सुनवाईसँग उहाँका धेरै कुराहरू भएका होला ती सबै कुराहरू भइसकेपछि सुप्रिम कोर्टको जजलाई सबैहरू उहाँ योग्य भएरै आउनुभएको अब जहाँसम्म प्रधान न्यायाधीश बनाउने सवाल छ हेर्नुहोस् अब यी कुराहरू यो आफूभन्दा माथिल्लो लेभलका कुराहरू भएको हुँदा यो पर्सनका पर्सनली व्यक्तिगत कुराहरू चाहिँ म गर्न चाहन्न हेर्नुहोस्
6: हस् श्रीमान यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
7: हस् थ्याङ्क यू भेरी मच हजुर धन्यवाद
6: उहाँ हुनुहुन्थ्यो पूर्व गृह मन्त्री सोदन गुरुङको छानबिन गर्न गठित समितिका संयोजक पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार

0: म्यूजिक बैंक को प्रस्तुति में आधुनिक गायक इंद्र पाखे मगर को गीत संग्रह वियोग को चोट बाट तिमीले नै घृणा गरेको सफलता पछि आफ्नै शब्द संगीत र स्वर में सजिएको गीत एल्बम नाकाबाट देशभक्ति गीत नेपाली हो नेपाली हो। एरेंजर कृष्ण पुन र रेकर्डिस्ट महेश पुन।
1: सलाह र सुझाव का लागि आधुनिक गायक इंद्र पाखे मगर मोबाइल 9848991632।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
3: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
2: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
2: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
3: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
2: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
3: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
2: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
3: निकटमा दिदी बहिनी, निकटमा दिदी बहिनी,

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: ब्याङ्की खैमज बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कल पर्जिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया ब्याङ्क दे नेल पर्जिमो न्यो तने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
1: एक पटक सोच्नुस् त, कतै तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
2: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
0: सार्वजनिक हितको लागि
4: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
5: आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौ जुन सुन्दा अलि पत्याउन गाह्रो लाग्न सक्छ। कल्पना गर्नुहोस्, पर्वत जिल्लाको कुनै एउटा दुर्गम गाउँमा बस्ने एउटी महिला छिन् जसले आफ्नो जीवनमा कहिले ब्याङ्कको दैलो टेकेकी छैनन्, तर उनी अचानक आफ्नो परिवारको सम्पूर्ण आर्थिक निर्णय लिने अवस्थामा पुग्छिन्।
6: ओहो,
5: त्यो पनि कुनै ठूलो राजनीतिक क्रान्तिले गर्दा होइन, मात्र उनको मोबाइल फोन र स्थानीय रेडियोमा बज्ने एउटा 20 सेकेण्डको जिंगलको कारणले।
6: सुन्दा त कुनै चलचित्रको कथा जस्तो लाग्छ।
5: हो नि, एकदमै। तर आज हामी यस्तै एउटा वास्तविक र निकै चाखलाग्दो विषयको यो गहन विश्लेषणमा जाँदैछौ। कसरी एउटा स्थानीय रेडियो कार्यक्रमले नेपाल सरकारका ती जटिल नीतिहरूलाई आम मानिसको दैनिक जीवनको शक्तिमा बदल्दैछ भन्ने कुरा हामी हेर्नेछौ। ल, यसलाई खोतलेर हेरौं।
6: पक्कै पनि यो साँच्चै नै भनौ न एउटा विरलै देखिने तर अत्यन्तै प्रभावकारी रूपान्तरणको मोडल हो। अक्सर हामीलाई के लाग्छ भने समाज परिवर्तन गर्नका लागि ठूला ठूला बजेट र अन्तर्राष्ट्रिय मोडलहरू नै चाहिन्छन्, होइन र?
5: एकदम, हामी त्यही सोच्छौं।
6: तर कुष्मा नगरपालिका र नेपाल सरकारको सहकार्यमा विशेष गरी महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग मिलेर रेडियो दिदी बहिनी 95.2 मेगाहर्जले जुन कार्यक्रम चलाइरहेको छ नि,
5: महिला सचेतना तथा सशक्तिकरण आवाज कार्यक्रम
6: हो त्यही कार्यक्रम। त्यसले एउटा नितान्त फरक बाटो देखाएको छ। यहाँ मुख्य कुरा के हो भने नीति निर्माण हुनु एउटा पाटो हो, तर त्यो नीतिलाई भुइँ तहका मानिसले यो मेरै लागि हो भनेर महसुस गर्नु पूर्ण रूपले फरक कुरा हो।
5: ठ्याक्कै, मेरो विचारमा सरकारी नीतिहरू भनेका नबुझिने भाषामा लेखिएका कुनै भारी मेसिनका म्यानुअल जस्तै हुन् क्या?
6: सही भन्नुभयो, म्यानुअल त हुन्छ तर पढ्न कसैले जान्दैन।
5: हो नि, अनि यो रेडियो कार्यक्रम चाहिँ त्यो मिल्ने साथी हो जसले त्यो मेसिनलाई साँच्चै कसरी चलाउने भनेर एकदम सजिलोसँग सिकाइदिन्छ।
6: एकदम सठिक उदाहरण दिनुभयो।
5: अब सशक्तिकरणको कुरा गर्दा सबैभन्दा पहिले आधारभूत कुरा अर्थ र सम्पत्तिबाटै शुरू गर्नुपर्छ जस्तो लाग्छ मलाई, किनभने आर्थिक स्वतन्त्रता नै सशक्तिकरणको पहिलो शर्त हो नि, होइन र?
6: बिना अर्थ त केही पनि सम्भव छैन।
5: अनि नेपालको संविधानले छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान हक दिएकै छ। महिलाको नाममा उद्योग वा व्यवसाय दर्ता गर्दा कर्मिनाह हुने, बिना धितो ऋण पाइने जस्ता राम्रा नीतिहरू त राज्यसँग छन्।
6: हो, नीतिहरू अत्यन्तै प्रगतिशील छन्।
5: तर यहाँनिर मेरो एउटा प्रश्न छ, त्यसो भए यी सबैको अर्थ के हो त? मेरो मतलब संविधानमै लेखिसकेको र कानून बनिसकेको कुरा मानिसहरूलाई सम्झाउन किन एउटा छुट्टै रेडियो कार्यक्रम नै चाहिन्छ र? कानूनी किताबमा लेखिँदैमा गाउँको संरचना त रातारात परिवर्तन हुँदैन नि।
6: हो, तपाईँले एकदमै गहिरो ठाउँमा औंला राख्नुभयो। यहाँ सबैभन्दा रोचक कुरा के छ भने नीति र व्यवहार बीचको खाडल धेरै ठूलो छ। नीतिहरू आफैमा जति सुकै राम्रा भए पनि आम मानिसका लागि, विशेष गरी ग्रामीण महिलाहरूका लागि सरकारी संरचना भनेको डरलाग्दो संयन्त्र हो।
5: भन्नाले वडा कार्यालय जान पनि डर लाग्ने?
6: हो नि, एउटी गाउँकी महिला जसले सायद राम्रोसँग औपचारिक शिक्षा पाएकी छैनन्, उनी सिधै ब्याङ्कमा गएर मलाई बिना धितो ऋण दिनुहोस् भन्न सक्दिनन्।
5: त्यो त गाह्रो छ, फारम कसरी भर्ने, कोसँग बोल्ने केही थाहा हुँदैन।
6: ठ्याक्कै, त्यहाँ एउटा ठूलो मनोवैज्ञानिक पर्खाल हुन्छ, अनि रेडियो दिदी बहिनीले ठिक त्यही मनोवैज्ञानिक पर्खाल भत्काउने काम गरेको छ।
5: कसरी भत्काउँछ त?
6: जब रेडियोबाट मेरै गाउँकी मेरै भाषा बोल्ने प्रस्तोताले एकदमै आत्मीय स्वरमा भन्छिन्, नि के तपाईँले आफ्नो व्यवसाय दर्ता गर्नुभएको छैन भने आजै वडामा बुझ्नुहोस्, यो तपाईँको अधिकार हो।
5: ओहो, भनेपछि आफ्नै मान्छेले भने जस्तो लाग्ने भयो।
6: हो त नि, तब त्यो सुन्ने महिलालाई राज्यको कानून एउटा अमूर्त कुरा नभएर आफ्नै घरको सल्लाह जस्तो लाग्न थाल्छ।
5: यसको मतलब रेडियोले सूचना मात्र दिएको छैन, यसले त्यो डरलाग्दो सरकारी संरचनालाई रहस्यमुक्त डिमिस्टिफाई गरिराखेको छ।
6: बिल्कुल, र जब हामी सम्पत्तिको कुरा गर्छौ नि, यो केवल पैसाको मात्र कुरा होइन,
5: अरू के को कुरा हो त?
6: यो शक्ति सन्तुलनको कुरा हो। परम्परागत समाजमा पुँजी र जमीनमाथि प्राय पुरूषको नियन्त्रण रहँदै आएको छ।
5: त्यो त हो, घरमुली भनेकै प्राय पुरूष हुन्छन्।
6: तर जब रेडियोको निरन्तरको प्रोत्साहनले एउटी महिला आफ्नो नाममा पसल दर्ता गर्छिन् वा सानो जग्गा आफ्नो नाममा पास गर्छिन्, त्यसले घरभित्रको शक्ति सन्तुलनमा भूकम्प ल्याइदिन्छ।
5: साँच्चै एउटा सानो दर्ताले त्यति ठूलो असर गर्छ र?
6: गर्छ नि, किनकि जसको नाममा पुँजी हुन्छ, घरको भान्सादेखि छोराछोरीको शिक्षासम्मका निर्णयहरूमा उसको आवाज स्वत बलियो हुन्छ। नीतिले बाटो बनाइदियो, तर त्यो बाटोमा हिँड्ने आँट चाहिँ रेडियोले दियो।
5: यो त साँच्चै नै रूपान्तरणकारी कदम हो, तर मलाई अर्को एउटा पाटोले झनै अचम्मित पारेको छ।
6: कुन पाटोले?
5: जब महिलाहरूको हातमा सम्पत्ति र व्यवसाय आउँछ, त्यसपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने नयाँ चुनौती थपिन्छ नि त।
6: पक्कै पनि।
5: हामी अक्सर सोच्छौं कि दुर्गम गाउँका महिलाहरू प्रविधिसँग त्यति अभ्यस्त हुँदैनन्, तर यहाँ त डिजिटल साक्षरता, ई सेवा र मोबाइल ब्याङ्किङलाई नै मुख्य हतियार बनाइएको देखिन्छ।
6: यदि हामीले यसलाई वृहत रूपमा हेर्ने हो भने यो पक्कै पनि यस मोडलको सबैभन्दा आधुनिक र रणनीतिक पक्ष हो। हेर्नुहोस्, पैसा कमाउनु मात्र सशक्तिकरण होइन, त्यो पैसामाथिको नियन्त्रण कसको हातमा छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ।
5: एकदम सही कुरा, नियन्त्रण नै मुख्य कुरा हो।
6: कार्यक्रमले महिलाहरूलाई सिधै आफ्नो मोबाइल फोनबाट कारोबार गर्न सिकाएको छ। ब्याङ्क धाउने, लाइन बस्ने र दिनभरिको समय खेर फाल्ने कुरालाई यसले विस्थापित गरेको छ।
5: हो, सुन्दाखेरि यो समय बचत गर्ने कुरा जस्तो मात्र लाग्न सक्छ। मेरो विचारमा यो कस्तो भने, कारोबार गर्न दिनभरि लगाएर ब्याङ्क जानु भनेको खोलाबाट पानी बोकेर ल्याउनु जस्तै हो।
6: अहँ, राम्रो तुलना।
5: तर मोबाइल ब्याङ्किङ भनेको घरमै धारा जडान गर्नु हो, यसले पक्कै पनि उनीहरूलाई आफ्नो व्यवसाय बढाउन वा परिवारलाई अतिरिक्त समय दिन मदत गर्छ।
6: एकदम।
5: तर मलाई लाग्छ यसमा समय बचत भन्दा पनि धेरै ठूलो संरचनात्मक परिवर्तन लुकेको छ। यदि हामीले अझ गहिरिएर हेर्ने हो भने मोबाइल ब्याङ्किङ भनेको घरमै पानीको धारा आउनु मात्र होइन, यो त एउटा यस्तो गोप्य तिजोरी हो जसको साँचो ती महिला बाहेक अरू कसैसँग हुँदैन।
6: ओहो, तपाईँको यो विश्लेषण एकदमै सटीक छ। गोपनीयता र वित्तीय नियन्त्रणको यो पाटो अक्सर ओझेलमा पर्छ।
5: कसरी ओझेलमा पर्छ भन्नाले?
6: ग्रामीण भेगमा धेरैजसो अवस्थामा के हुन्छ भने, महिलाले दुःख गरेर पैसा त कमाउँछिन्, तर त्यो पैसा व्यवस्थापन गर्न वा ब्याङ्कमा जम्मा गर्न श्रीमान वा घरका अन्य पुरूष सदस्यलाई दिनुपर्ने बाध्यता हुन्छ।
5: ए, किनकि ब्याङ्कसम्म जाने पहुँच वा प्रक्रियाको ज्ञान उनीहरूसँग हुँदैन।
6: हो नि, जसको परिणाम स्वरूप पैसा कहाँ गयो, कति खर्च भयो वा कति बचत भयो भन्ने कुराको जानकारी उनलाई हुँदैन।
5: भनेपछि कमाएर पनि आफ्नो हातमा केही नरहने अवस्था। अनि जब महिलाले आफ्नै फोनको स्क्रीनमा आफ्नै पासवर्ड हालेर कारोबार गर्छिन्, तब त्यो मध्यस्थकर्ता, मेरो मतलब घरको पुरूष सदस्यको आवश्यकता नै पर्दैन।
6: ठ्याक्कै, प्रविधिले यहाँ पितृ सत्तात्मक संरचनाको एउटा मुख्य कडीलाई सिधै बाइपास गरिदिएको छ,
5: वित्तीय नियन्त्रणको कडीलाई।
6: हो, जब एउटी महिलालाई आफ्नो खातामा कति पैसा छ भनेर हेर्न कसैको अनुहार हेर्नु पर्दैन, त्यो बिन्दुबाट शुरू हुन्छ वास्तविक आर्थिक स्वतन्त्रता।
5: साँच्ची नै यो त एकदमै गहिरो कुरा हो।
6: डिजिटल साक्षरता यहाँ प्राविधिक ज्ञान मात्रै रहेन, यो त आत्मनिर्णयको अधिकार प्रयोग गर्ने सबैभन्दा भरपर्दो हतियार बन्यो। यसले कसैको आश्रित हुने मनोविज्ञानलाई नै जरैदेखि उखेल्ने काम गर्छ।
5: मलाई यो कुराले असाध्यै रोमाञ्चित बनायो। प्रविधिले कसरी सुस्तरी तर निश्चित रूपमा सामाजिक शक्ति बाँडफाँडलाई नयाँ आकार दिइरहेको छ भन्ने यो अद्भुत उदाहरण हो।
6: एकदम।
5: तर फेरि अब एउटा अर्को कुरा गरौं। सिद्धान्त र नीतिगत कुराहरू जतिसुकै आकर्षक लागे पनि व्यवहारमा यी कुराहरू लागू हुन त्यति सहज पक्कै छैन।
6: गाह्रो त छँदैछ नि।
5: कुस्मा नगरपालिकाकै सन्दर्भमा हेर्ने हो भने रेडियो दिदी बहिनीले यी नयाँ अभ्यासहरूलाई समुदायमा कसरी स्थापित गरिरहेको छ त? समाजको मनोविज्ञान बदल्न उनीहरूले के कस्ता उपायहरू अप्नाएका छन्?
6: यसको लागि उनीहरूले मुख्य गरी दुईवटा मनोवैज्ञानिक अस्त्र प्रयोग गरेका छन्। पहिलो सफलताका कथाहरूको प्रसारण।
7: सफलताका कथा, जस्तै कसैले राम्रो व्यापार गरेको
6: हो। जब कुनै कार्यक्रमले निरन्तर रूपमा आफ्नै गाउँठाउँका आफ्नै जस्तो पृष्ठभूमि भएका महिलाहरूले सानो समूहबाट ऋण लिएर कसरी सफल उद्यम चलाइरहेका छन् भन्ने कथा सुनाउँछ नि, त्यसले सुन्ने मान्छेमा अत्यन्तै गहिरो छाप छोड्छ। मानिसहरू ठूला ठूला विदेशी उदाहरण वा सहरिया सफलताबाट त्यति प्रभावित हुँदैनन् जति आफ्नै छिमेकीको सफलताबाट हुन्छन्।
7: त्यो त हो, आफ्नो परिवेशको कुराले छुन्छ।
6: एउटी महिलाले जब सुन्छिन् कि पल्लो गाउँकी सीताले बाख्रा पालनबाट राम्रो आमदानी गर्दैछिन् र मोबाइलबाट हिसाब किताब राख्छिन्, तब उनको मनमा स्वत यदि उसले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने भावना जाग्छ।
7: म पनि सक्छु भन्ने भावना।
6: ओ, यो म सक्छु भन्ने मनोविज्ञानको निर्माण नै सशक्तिकरणको सबैभन्दा ठूलो इन्जिन हो।
7: त्यो म सक्छु भन्ने आत्मविश्वासको कुरा त एकदमै स्वाभाविक लाग्यो, तर यहाँबाट कुरा साँच्चै नै चाखलाग्दो बन्छ। म यहाँ अलिकति प्रतिवाद गर्न चाहन्छु।
6: भन्नुहोस् न।
7: दस्तावेज र कार्यक्रमको रूपरेखा हेर्दा उनीहरूले सफलताका कथाहरू बाहेक रेडियो जिंगलहरू, मेरो मतलब छोटा सन्देशमूलक स्लोगनहरूको पनि भारी प्रयोग गरेका छन्।
6: स्लोगनहरू बजाइरहन्छन्।
7: जस्तै घरेलु हिंसा सहेर नबसौ, अन्याय विरूद्ध आवाज उठाउ, कानूनी उपचारका लागि वडा कार्यालय वा प्रहरीलाई खबर गरौं। अब मलाई भन्नुहोस् त, के रेडियोमा बज्ने यस्ता 20-30 सेकेण्डका छोटा र सरसर्ती सुन्दा सामान्य लाग्ने जिंगलले साँच्ची नै घरेलु हिंसा जस्तो शताब्दीदेखि गहिरो जरा गाडेको सामाजिक समस्यालाई रोक्न सक्छन् र?
6: तपाईँको शंका एकदम जायज छ।
7: के यो अलि सतही दृष्टिकोण भएन र? 20 सेकेण्डको विज्ञापनले हिंसा रोकिन्छ र भन्या?
6: यसले एउटा महत्वपूर्ण प्रश्न खड़ा गर्छ। तपाईँको शंकालाई म पूर्ण रूपमा सम्मान गर्छु र पहिलो नजरमा यो सतही लाग्नु स्वाभाविक पनि हो।
7: हो नि?
6: पक्कै पनि। एउटा आकर्षक धुन र केही नाराहरूले मात्र रातारात हिंस्रक मानिसको सोच बदल्न सक्दैनन्। घरेलु हिंसा भनेको एकदमै जटिल र बहुआयामिक समस्या हो।
7: अनि कसरी काम गर्छ त यो जिंगलले?
6: हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भने, ती जिंगलहरूको उद्देश्य हिंसा गर्ने व्यक्तिलाई तुरन्तै सुधार्नु मात्रै होइन, यसको मुख्य उद्देश्य भनेको हिंसा भोगिरहेका र त्यो हिंसा हेरेर बसिरहेका मौन दर्शकहरूको मनोविज्ञान परिवर्तन गर्नु हो।
7: मौन दर्शक भन्नाले अलिकति प्रस्ट्याइदिनुहोस् न, कसरी?
6: मनोवैज्ञानिक रूपमा निरन्तरको दोहोरिने सन्देशले समाजमा एउटा नयाँ मानक नर्म स्थापित गर्छ। धेरै अवस्थामा हिंसा भोगिरहेकी महिलाले त्यसलाई आफ्नो नियति मानेर सहनुको कारण डर मात्रै हुँदैन।
7: अरू के कारण हुन्छ त?
6: म बोल्या भने मेरो कुरा कसले सुन्छ, म कहाँ जाने, के म प्रहरीकोमा जानु ठिक हो भन्ने अन्यलताले उनीहरूलाई चुप लाग्न बाध्य बनाएको हुन्छ।
7: ए, बाटो थाहा नभएर
6: हो। जब रेडियोले हरेक दिन बिहान दिउँसो र बेलुका हिंसा सहनु अपराध हो, वडा कार्यालय जाउँ, प्रहरीलाई खबर गरौं भनेर सम्झाइरहन्छ, यसले दुईवटा काम गर्छ।
7: कुन कुन?
6: पहिलो, यसले त्यो महिलाको दिमागमा एउटा स्पष्ट रोडम्याप तयार गरिदिन्छ कि समस्या पर्दा जाने ठाउँ कहाँ हो,
7: गन्तव्य देखाइदिन्छ।
6: र दोस्रो, यसले सम्पूर्ण समुदायलाई सन्देश दिन्छ कि प्रहरीकोमा जानु वा वडा कार्यालयमा उजुरी गर्नु भनेको घरको इज्जत फाल्नु होइन, बरु आफ्नो कानूनी अधिकारको प्रयोग गर्नु हो।
7: ओहो, भनेपछि यो केवल सचेतना मात्र होइन, यो त मनोवैज्ञानिक कन्डिसनिङ पो रहेछ।
6: एकदमै।
7: जब एउटै सन्देश सयौं पटक कानमा पर्छ, तब हिंसा सहनु सामान्य हो भन्ने पुरानो भाषे बिस्तारै भत्किँदै जान्छ र आवाज उठाउनु सामान्य हो भन्ने नयाँ भाषे निर्माण हुन्छ।
6: एकदम सही बुझ्नुभयो। तर यो चक्र त्यति बेला मात्र पूरा हुन्छ जब आवाज उठाउने ती महिलालाई समाजमा साथ दिने कुनै संस्थागत संरचना हुन्छ।
7: संस्थागत संरचना
6: हो, र यही नै र यो कार्यक्रमले आमा समूह जस्ता स्थानीय संस्थाहरूलाई जोडेको छ। कार्यक्रमले नयाँ व्यवसाय शुरू गर्दा होस् वा कुनै कानूनी जटिलता वा हिंसाको अवस्थामा पर्दा होस्, आमा समूहसँग सम्पर्क राख्न विशेष जोड दिएको छ।
7: नेपालको सन्दर्भमा आमा समूहको भूमिका साँच्चैले अद्वितीय छ, तर एउटा रेडियो कार्यक्रमले
6: मात्र पूरा हुन्छ जब आवाज उठाउने ती महिलालाई समाजमा साथ दिने कुनै संस्थागत संरचना हुन्छ।
7: संस्थागत संरचना
6: हो, र यही नै र यो कार्यक्रमले

0: वडा कार्यालय वा प्रहरी त छँदैछ नि।
1: किनभने प्रहरी वा अदालत भनेको अन्तिम विकल्प हुन् जहाँ पुग्न अझै पनि धेरै महिलालाई असहज लाग्छ।
0: त्यो त हो, प्रहरीकोमा जानु भनेको अलि ठूलो कुरा मानिन्छ गाउँमा।
1: तर आमा समूह भनेको उनीहरूकै गाउँ टोलका दिदी बहिनीहरू मिलेर बनेको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली सामाजिक सुरक्षा जालो, सेफ्टी नेट हो।
0: आफ्नै साथीभाइको समूह जस्तो
1: हो नि। व्यक्तिगत रूपमा कुनै एउटी महिलाले म हिंसा सहन्न वा म आफ्नै व्यवसाय गर्छु भनेर समाजसँग एक्लै लड्न सम्भव नहुन सक्छ, तर जब आमा समूहले हामी तिम्रो साथमा छौं भन्छ तब त्यो एक्लो व्यक्तिले सिंगो संस्थाको बल प्राप्त गर्छ।
0: यसको मतलब आमा समूह भन्नेको एउटा बफर जोन जस्तै भयो।
1: हो, एकदमै, जसले एकातिर महिलाहरूलाई आवश्यक पर्दा आर्थिक मद्दत, सानो तिनो ऋण गर्छ भने अर्कोतिर समाज वा परिवारबाट आउने दबावको सामूहिक रूपमा प्रतिरोध पनि गर्छ।
0: कति राम्रो संरचना।
1: त्यसैले रेडियोले म सक्छु भन्ने व्यक्तिगत आत्मविश्वास जगाउने र आमा समूहले त्यो आत्मविश्वासलाई संस्थागत संरक्षण दिने यो दुईवटाको संयोजन नै कुष्म मोडेलको सबैभन्दा बलियो पक्ष हो।
0: अब यो सबै कुरा सुन्दा मलाई एउटा पूर्ण चक्र, कम्प्लिट साइकलको तस्विर दिमागमा आइरहेको छ।
1: कस्तो चक्र?
0: हेर्नुहोस् है, सुरुमा नेपाल सरकारले राम्रो नीति बनाउँछ, जस्तै महिलाको नाममा कर छुट वा सहुलियतपूर्ण ऋण। त्यसपछि रेडियो दिदीबहिनी जस्तो स्थानीय संचार माध्यमले त्यो जटिल नीतिलाई डिकोड गर्छ र एकदमै आत्मीय भाषामा घर घरमा पुर्याउँछ।
1: हो,
0: सँगसँगै उनीहरूलाई डिजिटल ब्याङ्किङ जस्तो प्रविधि सिकाएर आर्थिक गोपनीयता र नियन्त्रण उनीहरूकै हातमा सुम्पिन्छ।
1: एकदम।
0: अनि सफलताका कथाहरू र जिंगलहरूले उनीहरूको मानसिक पर्खाल भत्काएर एउटा स्पष्ट रोडम्याप देखाउँछ र अन्त्यमा यदि बाटोमा कतै समाज वा परिवारबाट अवरोध आयो भने आमा समूह र वडा कार्यालय जस्ता संस्थाहरूले सुरक्षा जालोको काम गर्छन्।
1: तपाईले यो सम्पूर्ण प्रक्रियालाई एकदमै सटीक रूपमा संक्षेप गर्नुभयो।
0: साँच्चै गजबको मोडल छ यो।
1: वास्तविक सशक्तिकरण भनेको कसैले दया गरेर दिने कुरा होइन, यो त एउटा यस्तो इकोसिस्टम वा वातावरण निर्माण गर्ने प्रक्रिया हो जहाँ प्रत्येक व्यक्तिले आफ्नो शक्ति आफै पहिचान गर्न सकोस् र त्यसको प्रयोग गर्दा सुरक्षित महसुस गरोस्। कुष्मा नगरपालिका र रेडियो दिदीबहिनीको यो सहकार्यले देखाएको बाटो एउटा विशिष्ट भूगोलका लागि मात्र होइन नि, सूचना र शक्तिको पहुँचबाट वञ्चित रहेका विश्वका जुनसुकै कुनाका सीमान्तीकृत समुदायका लागि पनि यो एउटा अनुकरणीय मोडल बन्न सक्छ।
0: साँच्चै नै, यसले हामीलाई विकास र सशक्तिकरणको मोडल कस्तो हुनुपर्छ भन्ने विषयमा पुनर्विचार गर्न बाध्य बनाएको छ। आजको यो समग्र छलफलबाट हामीले प्रष्ट रूपमा के देख्यौं भने नीतिहरू जतिसुकै उत्कृष्ट भए पनि जबसम्म स्थानीय संचार र प्रविधिको सही प्रयोग मार्फत त्यसलाई भूई तहका मानिसको पहुँचमा पुर्याइँदैन तबसम्म ती नीतिहरू किताबका पानामै सीमित रहन्छन्।
1: एकदम सत्य कुरा।
0: तर अब आजको यो गहिरो र अर्थपूर्ण विश्लेषणको अन्त्यमा पुग्दै गर्दा मेरो मनमा एउटा निकै विरोधाभासपूर्ण तर महत्वपूर्ण विचार खेलिरहेको छ।
1: के विचार आयो त्यस्तो?
0: हेर्नुहोस्, रेडियोले ऐतिहासिक रूपमै गाउँ समाजलाई एउटै समयमा एउटै आवाजमा जोड्ने काम गर्दै आएको छ।
1: हो, सबैले सँगै सुन्ने चलन हुन्थ्यो।
0: चौतारीमा वा भान्सामा सँगै बसेर रेडियो सुन्दा त्यसले एउटा साझा यथार्थ निर्माण गर्थ्यो। आज हामीले कुरा गरेको आमा समूहको सामूहिक शक्ति पनि त्यही साझापनबाट आएको हो नि, होइन र?
1: हो नि, सँगै बसेर सुन्ने, छलफल गर्ने।
0: तर अर्कोतर्फ आजको यो तीव्र डिजिटल युगमा जहाँ हामी मोबाइल ब्याङ्किङ र स्मार्टफोनले दिएको व्यक्तिगत स्वतन्त्रताको उत्सव मनाइरहेका छौं, त्यहाँ एउटा जोखिम पनि त छ।
1: कस्तो जोखिम?
0: हामी बिस्तारै आफ्नै व्यक्तिगत स्क्रीनको सानो संसारमा एक्लिँदैछौ। स्मार्टफोनले हामीलाई आर्थिक रूपमा त एकदमै सशक्त र स्वतन्त्र बनाएको छ, तर के यसले सँगसँगै हाम्रा ती साझा मञ्चहरू जहाँ बसेर हामी एकै पटक सुन्थ्यौं र सामूहिक छलफल गर्थ्यौं त्यसलाई बिस्तारै खोज्दै त छैन?
1: ओहो, यो त एकदमै गहिरो प्रश्न उठाउनुभयो।
0: भविष्यमा जब सबैको हातमा आफ्नै व्यक्तिगत संसार हुनेछ तब रेडियो दिदीबहिनी जस्तो सम्पूर्ण समुदायलाई एकै पटक जोड्ने र सचेत गराउने साझा आवाजको विकल्प के होला?
1: यो साँच्चै नै सोच्न बाध्य बनाउने कुरा हो।
0: के प्रविधिले हामीलाई व्यक्तिगत रूपमा शक्तिशाली बनाउने दौड़मा हाम्रो त्यो सामूहिक लड्ने क्षमता

0: समुदायको शक्तिलाई कमजोर त बनाउँदै छैन, यो पक्कै पनि हामी सबैले सोच्नुपर्ने विषय हो।
1: पक्कै पनि।
0: ल त, हामीलाई आशा छ आजको यो छलफलले सरकारी नीति रूपी त्यो जटिल म्यानुअललाई कसरी स्थानीय स्तरमा बुझ्न र व्यवहारमा उतार्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ। यो रोचक र महत्वपूर्ण विश्लेषण सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै नयाँ दृष्टिकोण र गहिरा विषयहरू लिएर हामी आउने नै छौं। नमस्कार।
2: बालबालिका तथा युवाहरूको आवाज वयस्कहरूले सुनिदिने बानी बसालौं र उनीहरूको सरोकारका विषयहरूलाई सम्बोधन गर्ने गरौं।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: जनहित का लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मंत्रालय को सहयोग रेडियो दीदी बहिनी 95.2 मेघहर्ज को सहकार्यमा कुसुम नगरपालिका पर्वत
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी
2: हामी गर्न सक्छौ
1: गर्न सक्छौ

0: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौ लैंगिक हिंसा अन्त्य गरौ।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
4: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
4: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
5: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
4: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।
6: जसको नाम नै पर्याप्त छ,
7: दिदी बहिनी,
6: दिदी बहिनी,
7: दिदी बहिनी,
6: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
7: हामी गर्न सक्छौ,
6: गर्न सक्छौ।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
5: अहिले बिहानको ठीक 9 बज्यो।

0: पानी जीवन को आधार हो तथा स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयाज ऑन टॉप लांगडांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल में उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781-171-4780-724 व हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: समाचार अब विस्तारमा। दिल्लीको 3 दिने भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री श्री सिरखनालले आज समकक्षी एस जयशंकरसँग भेट गर्दै हुनुहुन्छ। भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुने चर्चा भए पनि दुवै पक्षले औपचारिक पुष्टि गरेका छैनन्। भ्रमण अघि मन्त्री खनालले नेपाल भारत सहकार्यसँग सम्बन्धित विषयमा सबै मन्त्रालयसँग छलफल गर्नुभएको थियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार दुई देशबीच विकास साझेदारी लगानी जनस्तरको सम्बन्ध लगायत वृहत कार्यसूचीमा दुई परराष्ट्र मन्त्रीहरूबीच छलफल हुने बताउनु भएको छ। राष्ट्रपा सभापति रवि लामिछानेसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्राथमिकता दिन र त्यसअनुसार सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो। तीनै सूची बोकेर खनाल भारत गएको बताइन्छ। खनालले भारत जानुभन्दा एक दिन पहिले ईपीजी प्रतिवेदनको साँचो बुझ्नु भएको थियो, तर सीमा विवादबारे प्रश्न गर्दा खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई थप बताउन चाहनु भएन। तात्कालिक सरकारका सबै विषयमा छलफल हुने उहाँले बताउनु भएको थियो। खनाल भोलि स्वदेश फर्किने कार्यक्रम छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको जिल्ला अधिवेशन आजदेखि शुरू हुँदैछ। राष्ट्रपाले 77 जिल्लामा तदर्थ समिति बनाइसकेको छ। पछिल्लो पटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो। राष्ट्रपाले आज 36 जिल्ला र भोलि 25 जिल्लाको अधिवेशनका लागि पार्टीका तल्लो समितिहरूलाई स्वीकृति दिएको छ। तदर्थ समिति बने पनि गण्डकीका दुई हिमाली जिल्ला मुस्ताङ र मनाङमा भने अधिवेशन नगरिने भएको छ। ती जिल्लामा ओडा र पालिकाको समेत अधिवेशन गरिएको छैन। कुनै जिल्लामा 30% पालिकाको अधिवेशन सकिए जिल्ला अधिवेशन गर्न सकिने गरी पार्टीले निर्णय लिएको थियो। आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ 26 असार 1 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ। राष्ट्रपाको प्रथम महाधिवेशन भने असार 7 देखि 9 गतेसम्म चितवनमा हुनेछ।
1: नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढ़ाएको छ। नयाँ मूल्य सूची अनुसार एक सेल अण्डाको मूल्य प्रति क्रेट 560, ठूलो अण्डाको 545, मध्यम आकारको अण्डाको 515 तथा सानो अण्डाको प्रति पेटी 3000 रूपियाँ कायम गरिएको छ। यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब 25 भएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो। पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको छ। वैशाख 24 गते एक सेल अण्डाको मूल्य प्रति क्रेट 465 रहेकामा नयाँ मूल्य 560 पुगेको छ, जुन 95 रूपियाँ अर्थात करिब 20 प्रतिशतले बढ़ी हो। सोही अवधिमा ठूलो अण्डाको मूल्य 490-545, मीडियम अण्डाको 400-515 तथा सानो अण्डाको प्रतिपेटी मूल्य 2300-3000 पुगेको छ। किसानले दाना औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढ़दै जाँदा मूल्य समायोजन आवश्यक भएको पोखरेलले बताउनुभयो। अहिले अण्डाको उत्पादन लागत प्रति गोटा 19.12 पर्ने गरेको छ। नयाँ समर्थन मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेका छन्।
2: नेपाली ब्रो भनेर चिनिने टिकटकर कुमार थापा मगरले आफ्नै पत्नीको हत्या गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उनले 42 वर्षीय श्रीमती ईश्वरी भुजेलको टाउकोमा रड प्रहार गरी हिजो राति हत्या गरेका हुन्। तारकेश्वर नगरपालिका स्थित लोलाङ पैयौंटारमा भएको यो घटनामा घाइते भुजेलको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो। नेपाली ब्रो भनेर कुमारले आफूलाई रेस्क सेवामा थिइन्, उनीहरूबीच सम्बन्ध विच्छेदको तयारी थियो। हिजो बेलुकी ईश्वरी कामबाट फर्किने समय मिलाएर कुमार बाटो ढुकेर बसेका थिए। एसपी भट्टराईका अनुसार ईश्वरी गौरव अगाडि पुग्न साथ रडले हानेर घाइते बनाएका थिए। उनलाई स्थानीयहरूले तत्कालै तारकेश्वर अस्पताल लगेका थिए। अत्यधिक रक्तस्राव भएपछि थप उपचारका निम्ति शिक्षण अस्पताल लगिएको थियो। कुमारलाई हिजो राति नै बालाजुबाट पक्राउ गरी भद्रकालीमा राखिएको एसपी भट्टराईले बताउनुभयो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: भाइ भाइ भाइ सामान पुर्याउने अनि आइहाल्ने अरू सामान पनि पुर्याउनु छ।
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
3: साथ जीवन।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। बाँकेको नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्तन तथा विकास एकाईको आयोजनामा दुई दिने स्वराष्ट्रिय सम्मेलन हुन लागेको हो। प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन मार्फत समाजमा देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डाक्टर नीरज केसीले जानकारी दिनुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत 9 सत्र सञ्चालन हुनेछन्। विभिन्न देशका विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ। नेपालगंजलाई प्रविधिको केन्द्रको हबका रूपमा विकास गर्न सम्मेलनले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको उपकुलपति ढकालको भनाई छ। विश्वविद्यालयका कुल सचिव सह प्राध्यापक रोहित बहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालय बीचको सम्बन्ध सुदृढ बनाउन सम्मेलन उपयोगी हुने बताउनुभयो। सम्मेलनका संयोजक चतुर्भुज भट्टका अनुसार वक्ता विश्वविज्ञ अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब 250 जनाको सहभागिता रहनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनको एक आप्रवासन नीति खारेज गरिदिएका छन्। जुन नीति 39 देशका आप्रवासीहरूका लागि अमेरिकामा बसोबास गर्न र प्रवेश अनुमति प्राप्त गर्ने प्रक्रिया कठिन बनेको थियो। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाको रोड आइल्याण्ड जिल्ला अदालतका प्रमुख न्यायाधीश जोन म्याक कोनेल जुनियरले यी नियमहरूले अफ्रिका, एसिया, ल्याटिन अमेरिका तथा पश्चिम एसियाका देशहरूका नागरिकलाई कानूनी अनिश्चिततामा पारेको बताउनु भएको छ। आप्रवासीहरूले कानूनी प्रक्रिया पालना गरिरहेको तर अमेरिकी नागरिक तथा आप्रवासन सेवा यूएससीआईएसले आवेदनलाई अगाडि नबढ़ाएका कारण उनीहरू महीनौसम्म रोकिएको न्यायाधीशको ठहर छ। न्यायाधीश म्याक कोनेलले यी नीतिहरू कानूनी अधिकार बिना बनाइएका र आप्रवासी विरोधी सोचबाट प्रभावित रहेको बताउनुभयो। वाशिङटन डीसीमा दुईजना नेशनल गार्ड सैनिकमाथि गोली प्रहार भएको घटनापछि ट्रम्पले यी नीति तय गर्नुभएको थियो। यसैबीच अमेरिकी सेनाले होर्मुज जलमार्गतर्फ पठाइएका इरानका 4 ड्रोन खसालेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले आज बिहानै यसबारे जानकारी दिएको

0: यी ड्रोनहरूले समुद्री यातायातका लागि खतरा उत्पन्न गरिरहेको अमेरिकी सैनिकको दावी छ। यस घटनाबारे इरानले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। यसअघि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एकजनाको मृत्यु भएको थियो भने 60 जना भन्दा बढ़ी व्यक्ति घाइते भएका थिए। अब खेल समाचार। भारत र अफगानिस्तान बीचको एकमात्र टेस्ट क्रिकेट म्याच आज मुल्लानपुरमा शुरू हुँदैछ। खेल शुरू हुनु ठिक अगाडि भारतीय टोलीमा ठूलो रणनीतिक फेरबदल गरिएको छ। भारतीय मुख्य प्रशिक्षक गौतम गम्भीरले हाल खराब फर्मबाट गुज्रिरहेका विकेट किपर ब्याटर ऋषभ पन्तलाई उपकप्तानको जिम्मेवारीबाट मुक्त गरेका छन्। पन्तको स्थानमा केएल राहुललाई कप्तान शुभमन गिलको नयाँ उपकप्तान नियुक्त गरिएको छ। प्रशिक्षक गम्भीरले पन्तलाई कप्तानीको अतिरिक्त दबावबाट मुक्त राख्दै आफ्नो स्वाभाविक र आक्रामक ब्याटिङमा ध्यान केन्द्रित गर्न सल्लाह दिएको जनाइएको छ। महाराजा यादवेन्द्र सिंह क्रिकेट स्टेडियमको कड़ा पीच र बलियो अफगानिस्तान विरूद्ध घरेलु टोली भारत नयाँ रणनीति र नयाँ उपकप्तानका साथ मैदान उत्रदै गर्दा यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।
1: अब मौसम। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत बाँकी हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा तराई भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ। राति कोशी प्रदेश लगायत देशका हिमाली भूभागका थोरै स्थान, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेश का पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भारतमा रहेका परराष्ट्र मन्त्री खनालले आज समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्दै द्विपक्षीय हित र विकास साझेदारी लगायतका विषयमा छलफल हुने।
1: राष्ट्रपाको जिल्ला अधिवेशन आज शुरू हुँदै पहिलो दिन आज 36 जिल्लाको नेतृत्व चयन गरिने।
0: लेयर्स कुखुरा पालक संघद्वारा अण्डाको मूल्य फेरि वृद्धि, खुद्रा बजारमा प्रतिगोटा मूल्य 25 रूपियाँ पुग्यो।
1: अमेरिकी एक संघीय अदालतद्वारा ट्रम्प प्रशासनको एक महत्वपूर्ण आप्रवासन नीति खारेज। होर्मुज जलमार्गमा इरानी ड्रोनमाथि सेन्ट्रल कमाण्डको आक्रमण।
0: र भारत र अफगानिस्तान बीच एकमात्र टेस्ट क्रिकेट आज शुरू हुँदै भारतीय टोलीमा उपकप्तान फेरबदल।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: California Extreme Energy Drink.
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सीट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौड़ा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
5: रेडियो दिदी बहिनी 95.2।

आर्थिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको कुलततर्फ धकेल्न सक्छ। त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता दिई कुलतमा फस्नबाट जोगाऊ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार एस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582579582780।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री
0: 001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36 र 98-451-20-736।

0: म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-15-16-094, 98-476-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ। चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: के तपाईलाई हातखुट्टा झमझम गर्ने टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ
2: के तपाईलाई मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटे हुने गर्छ
3: यदि त्यसो भने अब चिन्ता नगर्नुहोस्
4: किनभने मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 30 गते शनिबार
6: भागलुङ मेडिकल हल कुसमा बजार पर्वतमा आउँदै हुनुहुन्छ
4: त्यसैले हातखुट्टा झमझम गर्ने टाउको दुख्ने रिङ्गट लाग्ने घुमाउने मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटी हुने झिझो लाग्ने दुब्लाउँदै जाने बढी रिसाउने जिउ आलस्य हुने मनमा बढी चिन्ता पर्ने छारे रोग हातखुट्टा काम्ने ओछ्यानमा पिसाब गर्ने योनिका नहुने अत्याधिक मात्रामा रक्सी सेवन गर्ने लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला
5: यहाँ हरेक दिन सुगर जन्डिस जीपीटी जीओटी लिभर फंक्सनल टेस्ट एलएफटी युरिक एसिड बाथ टाइफाइड दिशा पिसाब परीक्षण ब्रिय परीक्षण गर्भ परीक्षण ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ
7: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 30 गते शनिबार
4: स्थान बागलुङ मेडिकल हल बडगाउँ
8: सम्पर्क फोन नम्बर 0674202027
4: 24027
8: सम्पर्क मोबाइल नम्बर 9857225597
4: 9511918
9: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
10: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
9: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
10: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
9: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
10: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
9: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
10: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
9: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचा र द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 9856-21917 9856-36567 र 9451-20736
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
11: उपचार सेवाहरू
12: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
11: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
12: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
11: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
12: शरीरमा जम्मा भएको पस पिप अथवा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया।
11: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन। पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
12: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878, 582-7979, 582-7880।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: नाम नै पर्याप्त छ,
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
3: हामी
2: गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: बिमा को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउ।
1: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
2: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ? यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
3: मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: यही जेठ 30 गते शनिबार
5: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 30 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0774202727
7: 24027
8: सम्पर्क मोबाइल नम्बर 9857222597
7: 9851189918
9: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
2: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
4: किनभने मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 36 गते शनिबार
6: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 36 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउ।
9: सम्पर्क फोन नम्बर 0674220227
8: 24027।
9: सम्पर्क मोबाइल नम्बर 9857225597
8: 9851918।
10: मानसिक समस्याबाट बस्ने उपायहरू।
11: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
10: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
11: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
10: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
11: असल साथीहरूसँग मात्रै संगत गरौं।
10: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
11: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
10: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधि बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779582780

0: sip on the extreme energy drink.
1: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त।
2: हुन्छ
3: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
7: मंसिर 10 गतेदेखि 25 गतेसम्म तदनुसार सन् 2022 नोभेम्बर 25 डिसेम्बर 10 तारिकसम्म मनाइने लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान भव्यताका साथ सफल पारौं।
8: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
9: जसको नाम नै पर्याप्त छ,
10: दिदी बहिनी,
9: दिदी बहिनी,
10: दिदी बहिनी,
9: रेडियो दिदी बहिनी,
10: हामी गर्न सक्छौ,
9: हामी गर्न सक्छौ,
10: गर्न सक्छौ।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
4: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा पहिलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: परराष्ट्र मन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाईवाले बीच भेटवार्ता, आजै समकक्षी एस जयशंकरसँग भेटवार्ता हुँदै
2: राष्ट्रपाको जिल्ला अधिवेशन आज शुरू हुँदै पहिलो दिन 36 जिल्लाको नेतृत्व चयन गरिने
1: लेयर्स कुखुरा पालक संघद्वारा अण्डाको मूल्य फेरि वृद्धि, खुद्रा बजारमा प्रति गोटा मूल्य 25 रूपियाँ पुग्यो।
2: अमेरिकी एक संघीय अदालतद्वारा ट्रम्प प्रशासनको एक महत्वपूर्ण आप्रवासन नीति खारिज, होर्मुज जलमार्गमा इरानी ड्रोनमाथि सेन्ट्रल कमाण्डको आक्रमण
1: र प्रिमियर कप महिला क्रिकेटमा नेपाल र हङकङ बीचको खेल जारी।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ,
4: एकदम ठिक छ, कुरा मिला।
5: नमस्कार।
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
5: यो त साइड जब दाइ, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
5: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ, त्यसैले त यही लिन आएको।
6: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
4: सुरक्षा घरको
5: साथ जीवन भर।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। भारतको तीन दिने भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौधरीवालले बीच भेट भएको छ। नयाँ दिल्लीमा आज भएको भेटमा नेपाल र भारत बीचको सदियौं पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ बढ़ी प्रगाढ़ बनाउने विषयमा फलदायी छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। खनालले आजै समकक्षी एस जयशंकरसँग भेट गर्दै हुनुहुन्छ। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा जयशंकरसँग केबीरमा औपचारिक द्विपक्षीय वार्ता तय भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुने चर्चा भए पनि दुवै पक्षले औपचारिक पुष्टि गरेका छैनन्। राष्ट्रपा सभापति रवि लामिछानेसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्राथमिकता दिन र त्यसअनुसार सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो। तीनै सूची बोकेर खनाल भारत गएको बताइन्छ। खनालले भारत जानुभन्दा एक दिन पहिले ईपीजी प्रतिवेदनको साँचो बुझ्नु भएको थियो, तर सीमा विवादबारे प्रश्न गर्दा खनालले त्रिभुवनन्त राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई थप बताउन चाहनु भएन। तत्कालीन सरकारका सबै विषयमा छलफल हुने बताउनु भएको थियो। उहाँ भोलि स्वदेश फर्किने कार्यक्रम छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जिल्ला अधिवेशन आज शुरू हुँदैछ। रासोपाले 77 जिल्लामा तदर्थ समिति बनाएको छ। पछिल्लो पटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो। रासोपाले आज 36 जिल्ला र भोलि 25 जिल्लाको अधिवेशनका लागि तल्लो तहका समितिहरूलाई स्वीकृति दिएको छ। तदर्थ समिति बने पनि गण्डकीका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ। ती जिल्लाका ओडा र पालिकाको समेत अधिवेशन गरिएको थिएन। दुवै जिल्लामा 30% पालिकाको अधिवेशन सकिए जिल्ला अधिवेशन गर्न सक्ने गरी पार्टीले निर्णय लिएको थियो। आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ 26 असार 1 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ। रासोपाको प्रथम महाधिवेशन भने असार 7-9 गतेसम्म चितवनमा हुनेछ।
2: नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढ़ाएको छ। नयाँ मूल्य सूची अनुसार एक सेल अण्डाको मूल्य प्रति क्रेट 560, ठूलो अण्डाको 545, मध्यम आकारको अण्डाको 515 तथा सानो अण्डाको प्रतिपेटी 3000 कायम गरिएको छ। यस अनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब 25 पुगेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो। पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको छ। वैशाख 24 गते एक्सएल अण्डाको मूल्य प्रति क्रेट 465 रूपियाँ रहेकामा नयाँ मूल्य 560 पुगेको छ, जुन 95 रूपियाँ अर्थात 20% बढ़ी हो। सोही अवधिमा ठूलो अण्डाको मूल्य 490 545 पुगेको छ, मीडियम अण्डाको 400 515 तथा सानो अण्डाको प्रतिपेटी 2300 3000 पुगेको छ। किसानले दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढ़दै जाँदा मूल्य समायोजन आवश्यक भएको पोखरेलले बताउनुभयो। अहिले अण्डाको उत्पादन लागत प्रति गोटा 19.12 पर्ने गरेको छ। नयाँ समर्थन मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेका छन्।
1: नेपाली ब्रो भनेर चिनिने टिकटकर कुमार थापा मगरले आफ्नै पत्नीको हत्या गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उनले 42 वर्षीय श्रीमती ईश्वरी भुजेलको टाउकोमा रड प्रहार गरी हिजो राति हत्या गरेका हुन्। तारकेश्वर नगरपालिका स्थित लोलाङ पैयौंटारमा भएको यो घटनामा घाइते भुजेलको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो। नेपाली ब्रो भनिने कुमार आफूलाई रेस्लर र फाइटरका रूपमा चिनाउने गर्छन्। ईश्वरी सैनिक सेवामा थिइन्। उनीहरूबीच सम्बन्ध विच्छेदको तयारी भइरहेको थियो। बेलुकी ईश्वरी कामबाट फर्किने समय मिलाएर कुमार बाटो ढुकेर बसेका थिए। एसपी भट्टराईका अनुसार ईश्वरी घर अगाडि पुग्न साथ रडले हानेर घाइते बनाएका थिए। स्थानीयले तत्कालै तारकेश्वर अस्पताल लगेका थिए। अत्याधिक रक्तस्राव भएपछि थप उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो। कुमारलाई शुक्रबार राति नै बालाजुबाट पक्राउ गरी भद्रकालीमा राखिएको एसपी भट्टराईले बताउनुभयो।
2: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बाँकेको नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्तन तथा विकास एकाईको आयोजनामा दुई दिने यो राष्ट्रिय सम्मेलन हुन लागेको हो। प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन, समाजमा देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डाक्टर नीरज केसीले बताउनुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत 9 सत्र सञ्चालन हुनेछन्। विभिन्न क्षेत्रका विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ। नेपालगंजलाई प्रविधिको केन्द्रका रूपमा विकास गर्न सम्मेलनको सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको उपकुलपति ढकालको भनाइ छ। विश्वविद्यालयका कुलपति सह प्राध्यापक रेगबहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालय बीचको सम्बन्ध सुदृढ़ बनाउन सम्मेलन उपयोगी हुने बताउनुभयो। सम्मेलनका संयोजक चतुर्भुज भट्टका अनुसार वक्ता, विषय विज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब 250 जनाको सहभागिता रहनेछ।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनको एक आप्रवासन नीति खारेज गरिदिएका छन्। जुन नीति 39 देशका आप्रवासीहरूका लागि अमेरिकामा बसोबास गर्न र प्रवेश अनुमति प्राप्त गर्ने प्रक्रिया कठिन बनेको थियो। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाको रोड आइल्याण्ड जिल्ला अदालतका प्रमुख न्यायाधीश जोन म्याकोनेल जुनियरले यी नियमहरूले अफ्रिका, एसिया, ल्याटिन अमेरिका तथा पश्चिम एसिया देशका नागरिकलाई कानूनी अनिश्चिततामा पारेको बताउनु भएको छ। आप्रवासीहरूले कानूनी प्रक्रिया पालना गरिरहेको तर अमेरिकी नागरिक तथा आप्रवासन सेवा यूएससीआईएसले आवेदनलाई अगाडि नबढ़ाएका कारण उनीहरू महीनौसम्म रोकिएको न्यायाधीशको ठहर छ। न्यायाधीश म्याकोनेलले यी नीतिहरू कानूनी आधिकारिक ता बिना बनाइएका र आप्रवासी विरोधी सोचबाट प्रभावित रहेका बताउनु भएको छ। वाशिङटन डीसीमा दुईजना नेशनल गार्ड सैनिकमाथि गोली प्रहार भएको घटनापछि ट्रम्पले यस्तो नीति लिनुभएको थियो। यसैबीच अमेरिकी सेनाले होर्मुज जलमार्गतर्फ पठाइएका इरानका 4 ड्रोन खसालेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले आज बिहानै यसबारे जानकारी दिएको हो। यी ड्रोनहरूले समुद्री यातायातका लागि खतरा उत्पन्न गरिरहेको अमेरिकी सेनाको दावी छ। यस घटनाबारे इरानले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। यसअघि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एकजनाको मृत्यु भएको थियो भने 60 भन्दा बढ़ी व्यक्ति घाइते भएका थिए।
1: अब खेल समाचार। मलेसियामा जारी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ। ग्रुप डीमा रहेका नेपाल र हङकङ बीच केही बेर अघि खेल शुरू भएको जसमा नेपालले पहिले फिल्डिङ गरिरहेको छ। हङकङले अहिले 6.3 ओभरमा 1 विकेट गुमाएर 23 रन बनाएको छ। दुवै टोली क्वार्टर फाइनल प्रवेश गरिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले पराजित गरेको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिएका छन्। नेपालले पछिल्लो खेलमा तुलनात्मक रूपमा सहज प्रतिद्वन्दी भूटानलाई 51 रनले पराजित गर्दा ब्याटिङमा निकै संघर्ष गर्नुपरेको थियो। लोअर अर्डरका दुई ब्याटर सीताराणा मगर र रूबिना छेत्रीले इनिङ सम्हालेका थिए। जारी प्रतियोगितामा कुल 18 राष्ट्रको सहभागिता छ। ग्रुप ए र बीमा समान 5-5 तथा सी र डीमा समान 4 टोली रहेका छन्। ग्रुप सीबाट इण्डोनेसिया र मलेसिया तथा ग्रुप डीबाट नेपाल र हङकङ क्वार्टर फाइनलमा पुगिसकेका छन्।
2: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: परराष्ट्र मन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाईवाले बीच भेटवार्ता। आजै समकक्षी एस जयशंकरसँग भेटवार्ता हुँदै
2: राष्ट्रपाको जिल्ला अधिवेशन आज शुरू हुँदै पहिलो दिन 36 जिल्लाको नेतृत्व चयन गरिने।
1: लेयर्स कुखुरा पालक संघद्वारा अण्डाको मूल्य फेरि वृद्धि। खुद्रा बजारमा प्रति गोटा मूल्य 25 रूपियाँ पुग्यो।
2: अमेरिकी एक संघीय अदालतद्वारा ट्रम्प प्रशासनको एक महत्वपूर्ण आप्रवासन नीति खारेज। होर्मुज जलमार्गमा ईरानी ड्रोनमाथि सेन्ट्रल कमाण्डको आक्रमण।
1: र प्रिमियर कप महिला क्रिकेटमा नेपाल र हङकङ बीचको खेल जारी।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौं। नमस्कार।
8: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जस्तै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सशक्त जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
2: समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनु

0: किन हो यो छिमेकीले त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
0: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्, सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ।

0: वरिष्ठ संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमल्सिनाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमल्सिनाको सुमधुर आवाज अब बजारमा।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
6: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
7: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
8: किनभने मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
9: यही जेठ 36 गते शनिबार
10: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
6: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
9: याद गर्नुहोला, डाक्टर र आउने मिति
10: यही जेठ 36 गते शनिबार
6: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
11: सम्पर्क फोन नम्बर 0674 2027
6: 24027।
11: सम्पर्क मोबाइल नम्बर 98572597
6: 98511 89918।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582579582780।

0: निभाउन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुनिभयो।
2: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
5: नेका निम्ति हामी एउटा मिठो सिकमा आवाज राख्छौ, सिकार्नुहोस्।

0: Mori ni. Ane wo wari. Kaso laku lai goro. Eku muti fani tapai dewa ba.
1: नगराउनु यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो त्यति पानी आफै तताएर खाइन्छ
2: भाउजू के गर्नु भएको उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ
1: हजुर ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन् ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौं
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
5: अध्यापन हुने विषयहरू
4: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
6: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
7: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
6: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
7: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
7: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
6: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
8: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज
11: सुन्नु भएको छ आज हामीलाई सुनेर साथ दिँदै गर्नुहोला है त

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778, 582-779, 582-780।
7: जसको नाम नै पर्याप्त छ,
8: दिदी बहिनी,
7: दिदी बहिनी,
8: दिदी बहिनी,
7: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
8: हामी गर्न सक्छौ,
7: गर्न सक्छौ।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
3: किनभने मणिपाल शिशु अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
4: यही जेठ 36 गते शनिबार
5: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
4: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 30 गते शनिबार
6: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674202027
6: 24027।
7: सम्पर्क मोबाइल नम्बर 98572597
6: 98511918।
8: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
9: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
8: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
8: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
9: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
8: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
9: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
8: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
10: नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त, मेरो सुनिलो नपरिरहे सिङ्गो बनिसका पनि हो।
12: हाम्रो वन, हाम्रो धन, डरले बाटो जोगाउन गर जतन, वनमा जडेलो लगाउने कानुनी अपराध हो। डरले लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
15: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
14: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
15: अध्यापन हुने विषयहरू
14: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
15: विशेषताहरू,
14: विषय विज्ञद्वारा अध्यापन गराइने,
15: अत्याधुनिक प्रयोगशाला,
14: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39691।
3: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: के तपाईलाई हातखुट्टा झमझम गर्ने टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
2: के तपाईलाई मुटु धुकधुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने
2: अब चिन्ता नगर्नुहोस् किनभने
4: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
5: यही जेठ 30 गते शनिबार
6: भागलुङ मेडिकल हल कुसमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने टाउको दुख्ने रिङ्गट लाग्ने गुमाउने मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटी हुने झिझो लाग्ने दुब्लाउँदै जाने बढी रिसाउने जिउ आलस्य हुने मनमा बढी चिन्ता पर्ने छारे रोग हात खुट्टा कामले ओछ्यानमा पिसाब गर्ने योनिजा नहुने अत्याधिक मात्रामा रक्सी सेवन गर्ने लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर जन्डिस जीपीटी जीओटी लिभर फंक्सनल टेस्ट एलएफटी युरिक एसिड बाथ टाइफाइड दिशा पिसाब परीक्षण ब्रिय परीक्षण गर्भ परीक्षण ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 30 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674202727 सम्पर्क मोबाइल नम्बर 9857222597
8: 9511918918।
10: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
11: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
11: अध्यापन हुने विषयहरू
10: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
11: विशेषताहरू
10: विषय विज्ञद्वारा अध्यापन गराइने
11: अत्याधुनिक प्रयोगशाला
10: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444 543333।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: रेडियो रेडियो दीदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: सही चौबीस व हिमालय वाटर डॉट कॉम डॉट एनपी लॉग इन करूस।
1: यो हो संचार नेटवर्क समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलन उग्र बन्नमा तत्कालीन सरकारको नेतृत्व र संचार मन्त्रीको अभिव्यक्तिलाई मुख्य जिम्मेवार ठहर गरेको छ। नेपाली कंग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगद्वारा गठित भदौ 23 र 24 गतेको आन्दोलन जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। आयोगले आन्दोलन उग्र बन्नमा तत्कालीन सरकारको नेतृत्व र संचार मन्त्रीको अभिव्यक्तिको पनि भूमिका रहेको उल्लेखेको छ। तत्कालीन प्रधानमन्त्रीले सवारी दुर्घटनाका विषयमा दिनुभएको अभिव्यक्ति र संचार मन्त्रीको उत्तेजनात्मक टिप्पणीले युवा पुस्तालाई उक्साउने र आन्दोलनमा इन्धन थप्ने काम गरेको डाक्टर थापाको भनाइ छ।
3: संचार मन्त्रीज्यूको प्रभुकिङले गर्दा त यो कत्रो ठुलो त हो नि त, त्यो त एक्सेप्ट नै हो नि हाम्रो होइन। कति कुरा त्यो मात्र होइन, त्योभन्दा अगाडि त्यति बेलाको तत्कालीन प्रधानमन्त्रीले जुन घटना घटेको थियो गाडीले ठोकिएकोमा, हरेक कुराले त्यहाँ गर्दै आएको छ। त्यो फ्युएल हो, त्यो यङ जेनेरेसनलाई फ्युएल दिने काम गर्नु भनेको त्यो एउटा हो नि त। त्यसैले त्यस्ता कुरालाई पनि हामी ह्युमेनिटीको ह्युमेनिटीको विरुद्ध गरेको छैन भन्ने अवस्था छ।
2: आयोगले गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा 15 जना सांसद तथा राजनैतिक नेताहरूले उत्तेजनात्मक भूमिका खेलेको निष्कर्ष निकालेको छ। डाक्टर थापाले आन्दोलनका क्रममा भएका अवांछित गतिविधि र त्यसमा जिम्मेवार पक्षहरूबारे विस्तृत प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो। समिति संयोजक डाक्टर थापाका अनुसार अनुसन्धानका क्रममा कारागारका जेलर, विभागका निर्देशक र रवि लामेछाने लगायतसँग सोधपूछ गरिएको थियो। बयानका क्रममा जेलरले दिएको जानकारी र अन्य केही व्यक्तिहरूको दावीमा भिन्नता पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। जेलरमाथि केही व्यक्तिहरूले दबाव सिर्जना गरी हस्ताक्षर गराएको र पत्र लेख्न लगाएको तथ्य अनुसन्धानबाट खुलेको डाक्टर थापाले बताउनुभयो।
3: यही जेलरको विषयमा हेर्नु चाहिँ हामीले तोकेर नामै तोकेर दिएका छौँ। हामीले जेलर आउनुभयो, डाइरेक्टर त्यो विभागको निर्देशकसँग कुरा गर्यो, रविजीसँग कुरा गर्यो, सबैसँग हामीले कुरा गर्दाखेरि हामीले अब रविजीको बयान र उसको बयान भनेको होइन, फरक छैन। जेलरले जे भन्नुभएको र जो दुई तिनजना व्यक्ति हामीले नाम तोकेका छौँ उहाँहरूको बयान चाहिँ फरक थियो।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले रासोपा अब केवल वैकल्पिक राजनीतिक शक्ति नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्तिका रूपमा स्थापित हुनुपर्ने बताउनु भएको छ। जिल्ला अधिवेशन शुरू भएको दिन आज सामाजिक सञ्जाल मार्फत पार्टी पंक्तिलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ़ बनाउनु पर्ने बताउनु भएको छ। उहाँले पार्टी विस्तार र संगठन सुदृढ़ीकरणको प्रक्रियामा व्यक्तिगत स्वार्थ र संकीर्ण सोच त्याग्नुपर्नेमा जोड़ दिनुभएको। संगठन ठूलो हुँदै जाँदा आफ्नो भूमिका खुम्चिने चिन्ता नगरी सामूहिक लक्ष्यमा केन्द्रित हुन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभएको छ। रासोपा पहिलो महाधिवेशनको प्रक्रियामा रहेको उल्लेख गर्दै लामिछानेले अधिवेशनलाई नेतृत्व चयनको औपचारिक प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि पद्धति र राजनीतिक संस्कार निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनु भएको छ। साथै पार्टीभित्र पद र अवसर केन्द्रित सोच तथा योगदानको हिसाब किताब खोज्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने भन्दै त्यस्ता प्रवृत्तिबाट सचेत रहन आग्रह गर्नुभएको छ। रासोपाले ओडा र पालिका तहका अधिवेशन सम्पन्न गरिसकेको छ भने आज र भोलि देशभर जिल्ला अधिवेशन सञ्चालन भइरहेका छन्।
2: सभामुख डोल प्रसाद रियालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। आज कैलालीमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय सरकार र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनु भएको हो। सभामुख रियालले तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। कानून निर्माण हुँदा लक्षित वर्गलाई केन्द्रमा राख्नुपर्नेमा सभामुख रियालको जोड़ छ। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्र थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिएको बताउँदै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेका तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभयो। साथै मन्त्री मेहताले विभागको नियमन क्षमता वृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विभागलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोत साधन र जनशक्तिको विवरण अविलम्ब पेश गर्न आग्रह गर्नुभएको छ। मन्त्री मेहताले सरकारबाट निशुल्क वितरण गरिने औषधि र स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणलाई जोड़ दिने गरी आवश्यक व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ।
2: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवनभर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: देश हो खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
4: अब बाँकी समाचार संघ सभाको पाँच खपन नगरपालिका र चैनपुर नगरपालिका जोड़ने सड़क अवरूद्ध भएको छ पहिरोले बिहीबारे भैंसी चोक पिपल डाँडा सड़क खण्ड अवरूद्ध भएको हो गैरातीको लगातारको वर्षसँगै आएको पहिरोले बिहीबारे भैंसी चोक पिपल डाँडा सड़क खण्ड अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय संघ सभाले जनाएको छ पहिरोले पाँचपन चैनपुर सड़क खण्डमा 15 मिटर बढ़ी सड़क बगाएको छ कल्लेरी क्षेत्रमा आएको चिउखुवा खोलाको बाढ़ीले सड़कमा ठूलो क्षति पुर्याएपछि आवागमन ठप्प भएको प्रहरीले जनाएको छ पहिरोले आज बिहानैदेखि सवारी साधन सञ्चालन हुन सकेका छैनन् सड़क निर्माणको काम जारी रहेका बेला खोलामा आएको बाढ़ीले ठाउँ ठाउँमा क्षति पुर्याएको छ सड़क खुलाउने विषयमा स्थानीय तह निर्माण कम्पनी तथा सरोकारवाला निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ
3: दार्चुलाको अपिहिमाल गाउँपालिका सड़क सञ्जालमा जोड़िएको छ खलंगाबाट उत्तर पश्चिम रहेको पालिकाको ओडा नम्बर 3 गौड्या खोलासम्म सड़क पुगेको हो सड़क सञ्जालबाट अझै नजोड़िएका पालिकाहरूलाई जोड़ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस योजनालाई प्राथमिकतामा राखेको छ सड़क जोड़न संघीय सरकारले विशेष प्राथमिकता राखेको छ अपिहिमाल गाउँपालिका 5 मकरी गाडसम्म मात्रै सड़क पुगेको अवस्थामा अहिले भट्टार गाउँसम्म विस्तार भएपछि स्थानीयमा सड़क पुग्ने आशा पलाएको स्थानीय खड़क रोकायले बताउनुभयो अपि हिमाल 1 र 2 सड़क सञ्जालले तत्कालै जोड़िने सम्भावना छैन तर ओडा नम्बर 3 काफलधारसम्म पनि सड़क पुग्दा थोरै भए पनि अन्य ओडाको लागि राहत हुने स्थानीय बताउँछन् सड़क निर्माण बीएनबी कन्स्ट्रक्सन सुर्खेतले गरिरहेको छ
4: हुम्लाको उत्तरी क्षेत्र नामखा गाउँपालिका 6 लिमी सुनखानीको प्रहरी चौकी 7 महिनापछि पुनः सञ्चालन भएको छ चिसोका कारण बन्द भएको उक्त चौकी शुक्रबारदेखि सञ्चालन भएको हो भारी हिमपात भएपछि मंगसिरको पहिलो साता चौकी बन्द गरेर त्यहाँ कार्यरत प्रहरी जिल्ला प्रहरी कार्यालय फिर्ता भएका थिए न्यालु लेकमा जमेको हिउँ पन्छाएर प्रहरी टोली लिमी पुगेको हो प्रहरीले हिउँ पन्छाएपछि सर्वसाधारणको आवागमन सहज भएको छ न्यालु नाका खुलेपछि लाप्चाबाट कैला मान सरोवारतर्फ प्रस्थान गर्ने यात्रीको चहल पहल क्रमशः बढ़ेको छ
3: अब अन्तर्राष्ट्रिय समाचार कक्रोच जनता पार्टी सीजेपीले भारतको राजधानी नयाँ दिल्ली स्थित जन्तर मन्तरमा प्रदर्शन शुरू गरेको छ सामाजिक सञ्जाल मार्फत स्थापित उक्त पार्टीले अहिले सरकार विरूद्ध आन्दोलन थालेको हो शिक्षा मन्त्री धर्मेन्द्र प्रधान विरूद्ध सीजेपीले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेको भारतीय संचार माध्यमले जनाएका छन् प्रदर्शनकारीले शिक्षा मन्त्री प्रधानको राजीनामाको माग गर्दै नाराबाजी गरिरहेका छन् नेट यूजी पेपर लीक र सीबीएसई सीयूईटी एसएससी जीडी जस्ता परीक्षामा भएका अनियमितता विरूद्ध प्रदर्शन गरिएको कक्रोच पार्टीले जनाएको छ अमेरिकामा अध्ययनरत अभिजित दिप्केको पहलमा कक्रोच पार्टी स्थापना भएको थियो वहाँ आन्दोलनका लागि दिल्ली पुगिसक्नु भएको छ अभिजितसँगै हजारौं प्रदर्शनकारी विरोधमा सहभागी भएका छन् सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालक्षित आलोचना गरेपछि यो पार्टी स्थापना भएको हो सूर्यकान्तले बेरोजगार युवालाई कक्रोचसँग तुलना गर्नुभएको थियो त्यसको विरोधमा अभिजितले पार्टी बनाउनु भएको हो अभिजितले सामाजिक सञ्जालमा कक्रोच पार्टी स्थापना गरे लगत्तै बढ़ेको आकर्षणले सत्ताधारी भारतीय जनता पार्टी भाजपालाई पनि त्रसित बनाएको छ
4: अब खेल समाचार एसएससी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले हङकङसँग लज्जास्पद हार बेहोरेको छ समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई 69 रनको फराकिलो अन्तरले हराएको हो टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 109 रन बनाएको थियो हङकङका यास्मिन दश वानीले अभिजित बयालिस मारी कोहीले 29 रन बनाइन्। नेपाली टोलीका बलर रिया शर्मा र रुबिना छेत्रीले एक एक विकेट लिए। 110 रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उर्दिएको नेपालले 13.3 ओभरमा अल आउट हुनुअघि 40 रन मात्र बनाउन सक्यो। नेपालकी सोनी पाखिनले सर्वाधिक 12 रन बनाइन्। रुबिना छेत्री पनि 10 रनमै आउट भइन्। हङकङकी बलर इर्का साहरले 4 विकेट लिइन्। केरी चान र मारियम बिवीले पनि 2-2 विकेट हात पारे। यद्यपि नेपाल र हङकङ दुवै यसअघि नै समूह डीबाट क्वार्टर फाइनलमा पुगिसकेका छन्।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: जेएनजी आन्दोलन उग्र बन्नुमा तत्कालीन सरकार मुख्य जिम्मेवार रहेको ठहर। राजनीतिक नेताहरूले उत्तेजनात्मक भूमिका खेलेको आयोगको निष्कर्ष।
3: रासोपा मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्नुपर्ने सभापति लामेछानेको भनाई। संगठन सुदृढीकरणको प्रक्रियामा संकीर्ण सोच त्याग्नुपर्नेमा जोड़।
4: सबैसँग समन्वय गरेर कानून निर्माणलाई अगाडि बढ़ाउने सभामुख रियालको भनाई। क्यान्सर लगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्री मेहताको निर्देशन।
3: कक्रोच जनता पार्टीद्वारा भारतको दिल्लीमा प्रदर्शन। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नाराबाजी।
4: र एसीसी महिला प्रिमियर कपमा हङकङ विरूद्ध नेपालको लज्जास्पद हार।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
1: पख्नुस नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अब कोठ्याको 4 बजेसम्म हामी बस्छौँ, सुनेर साथ दिनुहोला। अनि कस्तो लाग्छ कार्यक्रम, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिनुहोला। अनि तपाईँको पनि पालो आउँछ, चाउचाउ जित्ने भए फ्याट लाएर फोन हान्न पर्छ है त मेरा प्यारा प्यारीहरू। अनि फोन हानेपछि चाउचाउ जित्न पाइन्छ। अघिल्लो हप्ता हाम्री शान्ति बराल र अनि लक्ष्मणज्यूले चाहिँ जित्नु भयो, त शान्तिज्यूले त चाउचाउ खाइसक्नु भयो, लक्ष्मणज्यूको चाहिँ अलि डेलिभरी हुनु जान्छ नि त, अलि टाढा पठाउँदाखेरि यता यही नजिकै रहेछ के अरे आउनलाई बर्खाको बेला भन्ने भयो, उहाँको चाहिँ कोसेली यही रेडियोमा बसिरहेछ है त, जहिले आउनुहुन्छ तहिले चाहिँ उहाँको भागा पर्छ। अनि सुनेर साथ दिनुहोला करे, अनि कस्तो लाग्छ कार्यक्रम, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिनुहोला। अबको ठ्याक्क 4 बजेसम्म चाहिँ हामी बस्छौँ। सबैजना साथीलाई स्वागत गर्छु। अहिले त पानी पर्ला जस्तो त गरेको थिएन, पानी परेछ कि जस्तो पो त लागेको त नि, फोन आएर चाहिँ नि काटा काटे है, मैले यहाँ वेलकम गर्दैछु नि त, त्यही भएर अन्त रेडियो दिदी बहिनी यहाँ प्रत्यक्ष इन्टरनेट अनलाइन www.radiodidibaini.org लगन गर्नुभयो भने संसारको जुनसुकै कुनाबाट अनि हाम्रो पात्रो नेपाली पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। आज चाहिँ गर्मी भएर कि के भएर पुले जस्तो भयो एकैबारीलाई, त्यही भएर यसो मुचक मुचक पारेको ल। अब चाहिँ बल्ल फोन हान्नु होला, यता फोनमा त्यो आमाको फोन आइतो जस्तो ला, तर मैले उठाइन किन त भने यहाँ कार्यक्रममा सबै साथी बल्ल आउँदै हुनुहुन्थ्यो, स्वागत गर्दै थिए त्यही भएर क्या, अब बल्ल प्रयास गरौँ है त, त्यसो गरेको कस्तो होला, सबैजना आउनु होला चाउचाउ लानलाई, अनि त्यसपछिबाट हामी चाहिँ रमाइलो गफकाप गर्छौँ। अनि सबैको पालो आउँछ बिस्तारै बिस्तारै जितिन्छ कान, त कति साथीले भा अनि कति बेला आउँछ खै, मेरो त खासै जित्दिन क्या भन्नुहुन्छ, पालो ढिलो चाँडो आउँछ। अनि ल्याइ चाहिँ कोही साथी हुनुहुन्छ, हजुर नमस्कार, नमस्ते गरे है, ए बाबी फनामती आमा बोल्नुभयो, के छ हाल खबर? ए भा झ्याउला आसरी ठिकै छ, ठिकै छ अनु है, गर्मीले होला नि त।
1: अनि के छ बर्खातिर पानी आएछ कि छैन, खेतीपाती कोदो रोप्ने बेला भने सुरु भयो होला कोही ठाउँमा त?
0: ए बा कोदो रोप्न अनि अब खेत रोप्न सुरु भयो, त अहिलेसम्म भित्र यहाँ रेडियो भित्र फ्याट छिर्ने बेला छ, पानी आएको थिएन, घाम टुलुल्ला लाइटे करे, लुहसो धोएर आग कपडा सपडा लुहसो धोएर सुकाएको भए, अहिले चाहिँ पानी परिच भने बर्बाद त पारे जस्तो लाग्छ, ठ्याक्क अहिले के भइन्छ थाहा पाइ छैन होइन, तर घाम चाहिँ साथीहरूले फेरि मिस कल नहान्नु होला, यता बोल्ने बेला टुच्छ टुच्छ पानी क्या, अर्का मोबाइलमा पानी त नि गच्चमै छ त, अनि काटेपछि बुझ्नु पर्छ, गाह्रो पो छ त हो नि त। एउटा गीत त सुनाइहाल्नु होला त नि, अर्को फोन आएर हजुरको आवाज काटेला जस्तो लाग्यो मलाई त, एउटा गीत सुनाइहाल्नु है त।
1: हुन्छ ल, सबै सबैलाई नमस्कार, मिठो माया सम्झना, म फार्मती पौडेल बुटोलदेखि म जन्म हुर्केको पर्वत हो मेरो गाउँ पनि, झन्डै म एउटा गीत गाउन सुरु गरे
0: ल।
1: Namayala

आज आइछु पनि काली दिदी कार्यक्रममा गामका कुरा लिएर अनि सन्चै छ कुशल छ आराम छ अनि मंगल छ भन्ने आशा गर्छु विश्वास गर्छु रेडियो दिदी बहिनी 95.2 MHz साथ सुन्नु भइछ करे है त अनि म आइछु काली दिदी सन्चै हुनुहुन्छ होला भन्ने आशा अनि विश्वास गरी

0: ए बानी कस्तो मिठो गीत यही आएर बसेर आधै बसेर गास्तरी गाउनु भयो भाइ, साह्रै मिठो, धेरै धेरै धन्यवाद छ। हाम्रो फनामती आमालाई आफ्नो ख्याल गर्नु होला, गर्मी छ होइन र? अनि
1: त्यहाँ पनि बोलाए
0: बा, आउनु पर्यो नि, यता आएको मेसो परेछ भने ठ्याक्का लाएर मलाई फोन हान्नु होला र यहाँ बसेर एक दिन गीत गाउन पर्छ। अनि यहाँ मिना श्रेष्ठले चाहिँ ठुली दिदीलाई दर्शन भन्नुभएछ है, तपाईँलाई दर्शन भन्नुभएछ मिना श्रेष्ठले। अनि अहिले छुट्छु आमा, लौ लौ राम्रोसँग बस्नु होला, आफ्नो ख्याल गर्नु होला है त, नमस्कार। ए बा, हाम्रो फनामती आमा हुनुहुन्छ, अनि कस्तो मिठो गीत गाउनु भएको, अनि मेरो प्यारा प्यारा साथीले यता अर्को साथीसँग बोल्ने होला, टुच्चो टुच्चो पार्नु भन है त भन्छु। अहिले साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार हजुर। ए बा नमस्कार गरे है मैले नि, उमेश रेग्मी दाई हो नि त। ए बा यहाँ साथीहरूले फेरि यता बोल्न लासे त यसो हेरेर नहुनु नि भन्छु, ठोकेको ठोकै हुनुहुन्छ, कसैले मिसिन्जरा ठोक्नु भएछ, कसैले डाइरेक्टर ठोक्नु भएछ, कसैले क्यानु भएछ, बर्बाद पार्नु
2: भयो।
0: अनि के छ खबर सन्चै छ करे हजुरलाई? ए हो है, यहाँ पनि त्यस्तै त्यस्तै छ दाजै, घाममा लाग्छन् टलटली अन्त आँखा पोलिछन्, घाममा लाग्छन् यस्तै यस्तै छ त नि। अनि अरू घरतिर सबैजना सन्चै हुनुहुन्छ, खाजा साजा खान के अनुभव?
2: पसलमा छु, पसलको पनि काम गर्दैछु, यही हो जिन्दगी। अब अलिक ठुलो पानी पर्यो भने धानको बिउ राख्ने अनि खेतीपाती गर्ने, यही त हो जिन्दगी।
0: लौ ठिक छ,
2: माम खानालाई धान रोप्नै पर्यो,
0: पर्यो पर्यो, माम खानालाई धान त रोप्नै पर्यो, आफ्नो कृषि कर्म त छोड्न भयो।
2: सरकारी जागिर भए पो तल बढेको भन्नु, खुसी हुनु, आफू सरकारी जागिर परेन के गर्नु।
0: लौ ठिक छ, जे छ त्यसै खुसी हुनु पर्छ, सबै सरकारी भएपछि त बर्बाद होला। हो त नि, गाह्रो छ क्या दाजै। अनि के सुनाउनुहुन्छ आज हामीलाई?
2: अब मैले अघि भनिहालेँ, घुसघुस खाने खालको छ है।
0: लौ त नि, लौ ठोकिहाल्नुहोस् है।
2: लौ भन्छु ल, सुरु गर्छु, अब एक दुई लाइन चार पाँच लाइनको छ। अब
0: हुन्छ,
2: रसी नदी लिने रुपियाँ पैसा घुस भन्छु म, मौका परे जेठ महिनालाई मङ्सिर भन्छु म, रुपियाँ पैसा धेरै कमाउन विदेश किन जाने, सरकारी अफिसमा नै अमेरिका भन्छु म, किन गर्छौ भ्रष्टाचार देशै खाने हो कि, घुस र भ्रष्टाचारलाई रगतको जुस भन्छु म, चारैतिरबाट शोषण छन् निमुखा नेपाली जनताहरू, तिनै जनताहरूको खुन पसिना चुसो भन्छु म।
0: धेरै धेरै धन्यवाद, अवश्य पनि नेता कर्मचारी सबैले सुन्नुभयो होला भन्न पर।
2: त्यही भएर अब अहिले सरकारले पनि के भने फेरि कुनै सामान किन्न भ्याक्सिन लिनु भनेको छ, अनि अफिसमा गयो भने केही यति पैसा दियो भने बिल पे गएको चाहिँ काम नगर्नु होला कसैसँग, बिल बम्बो निम्ति पैसा दिनु होला, सचेत नागरिकले चाहिँ
0: हो त नि, आफू सचेत हुनु पर्यो होइन। लौ ठिक छ, धन्यवाद छ।
2: बिलभन्दा बढी पैसा माग्यो भने के कारणले भने सोध्नु, बिल बराबरको चिज पैसा दिनु।
0: ल सबैजनाले सुन्नुभयो होला साथीहरूले, ल धेरै धेरै धन्यवाद। हाम्रो उमेश रेग्मी दाईलाई सम्झिनुहुन्छ भन्नै परेन, सम्झिँदै गर्नु होला, अहिलेलाई छुट्छु है त, नमस्कार। उमेश रेग्मी दाजै हुनुहुन्छ करे, अनि गइसक्नु भएछ, फेरि अर्को साथी आउनु भएछ, आज कमेन्ट एउटा परेको छैन है मैले, नमस्कार हजुर। ए बा नमस्कार गरे है, हेलो नमस्ते भाइ, नमस्ते, को बोल्नु भयो त नि, कहाँबाट? हेलो काठमाडौँबाट अन्त यता साथीहरूले ठोक्या ठोके गरेर साउन्ड चाहिँ काटेर आइछ चर्को बोल्न पर्यो है त अनि खाजा खानुभयो के छ हाल खबर काठमाडौँको सुनाउनुहोस् यहाँ चाहिँ घाम लागेका थिए है चाहिँ अहिले चाहिँ घाम चाहिँ लागेको छैन करे अनि पानी आउला आउला जस्तो गरी त अघि त अब अहिले त मैले अलि थाहा पाइ छैन भित्र गफ गर्न लाग्छु नि त त्यही भएर अरू पुल त ठिकै छ के सुनाउनुहुन्छ ताजामलाई ए बा गफ मात्रै गर्ने ल ठिक छ ठिकै छ आफ्नो ख्याल गर्नुहोला त नि राम्रोसँग बन्नुहोला अब मुया हाल्नुहुन्छ भन्नै परेर मुया चाहिँ गर्दै गर्नुहोला अहिले छुटम पनि हुन्न र ल नमस्कार हाम्रो चपाई भाइ हुनुहुन्छ सधैँ रेगुलर फोन हान्नुहुन्छ भाइ अनि त्यसपछि गफ गर्नुभयो धेरै धेरै धन्यवाद भन्छु धेरैजना साथीले फोन हान्नुभयो त अनि क्यारम र बरीलाई सबै साथीको एकैचोटि उठाउन मिल्दैन अनि मिल्ने साथीहरूले चाहिँ सट्टलाएर गर्दै गर्नु होला बिस्तारै अहिले अर्को साथी हुनुहुन्छ हजुर नमस्कार नमस्ते शान्ति बराल चाउचो खानुभयो शान्ति दिदीले ए बा कस्तो लाग्छ रारा चाउचाउ ल ठिक छ अनि अरू के छ हाल खबर पोखरातिरको सुनाउनुहोस् घाम लाग्छ कि नै ए बा हो त नि के सुनाउनुहुन्छ त आज बोली मिठो छ करे गीत त सुनाउने होला नि होइन र
1: गीतै सुनाउने होला नि सिस्टर
0: ल ठोकिहाल्नुहोस् है त
1: ए हुन्छ

ए बा साह्रै मिठो गीत गाउनु भयो। अब अपुर्दी नानी सम्झिँदै गर्नु होला, फेरि चाउचो जित्न नि पाइन्छ, फेरि फेरि सम्झिनु होला है। अहिलेलाई छुट्ट परु करे लौ त नि, नमस्कार। ए बा शान्ति बराल बहिनी हुनु नि त, बहिनी दिदी भनौँ कि बहिनी भनौँ, बुझेँ नि त दिदी दिदी भन्ने सबैले मलाई, लु बहिनी नै भन्छु त नि। अनि कस्तो मिठो गीत गाउनु भयो। हुन्छ मात्रै भन तिमीले मैले माया लामला किसिमले भनेर गाएर गइसक्नु भएछ। अब तपाईँको पालो हो करे, फोन हान्ने प्रयास गर्नु होला। धेरैजना साथीले त्यही बेला फोन हान्नु भयो, त्यो कार्यक्रम सुनेर फोन हान्नु भयो भने अझ सजिलो हुन्छ कि, मेरा साथीहरू हो नि त। अनि कति धेरै कमेन्ट चाहिँ लुकिसकेका छन्, मैले एउटा कमेन्ट पनि पढ्न पाइ छैन, किनभने सुरुवात गर्दा साथीहरूको घुइकातु फोन आएको रे, अनि त्यही भएर त्यस्तो भयो त नि। अनि सबैजना साथीलाई फेरि नि धेरै धेरै धन्यवाद भन्छु, लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सनु होला। अनि भर्खर सुन्नुभएछ भने काली दिदीको गामका कुरा सुन्नुभएछ, अनि गामका कुरामा म काली दिदी छु, अनि मिठा मिठा कुराकानी गर्न पाइन्छ, सबैजना साथीहरू आउनुभएछ, रमाइलो भइन्छ। तपाईँलाई कस्तो लाग्छ, कुन त जस्तो लाग्छ तस्तै भन्नु होला है त। अनि अबको ठ्याक्क 4 बजेसम्म चाहिँ हामी बस्छौँ है त, सुन्नुहोस् है त।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मिठो भन्छन् सारा आज पनि अनि ठ्याक्क लारा आइचुकरेन रारा चाउचाउद्वारा प्रायोजित कार्यक्रम गामका कुरामा। सन्चै छ होला, आराम छ, कुशल छ, मंगल छ भन्ने आशा गरिछु, विश्वास गरिछु। आज पटक्कै साथीहरूको चाहिँ लौ न के भाउ पटक्कै साथीहरूको चाहिँ कमेन्ट पढ्न पाए कि छैन गरे, फोन आओ के साथीहरूको हो नि त, त्यही भएर अनि यसो रेडियो सुनेर अनि कार्यक्रम सुनेर फोन हाल्नु भयो भने अझ सजिलो हुन्छ। करे साथी आउनु भएछ, नमस्कार गरे है त लौ त नि। नमस्कार हजुर,
2: नमस्ते, नमस्कार, गुड आफ्टरनुन।
1: गुड आफ्टरनुन भाइ, कति मिठो बोलीको बोल्नु भयो भने सापकोटा हुनुहुन्छ होइन? ए भावना, ए तेरिका, कस्तो नाम यहाँ मुटु आएको मुहा आएको त अर्कै भनेछु का। के छ हाल खबर भावनाको, सन्चै हुनुहुन्छ? हाम्रो पनि ठिक ठाकै छ। नेपालको घर कहाँ रे हजुरको?
2: सुदूरपश्चिम प्रदेश डडेलधुरा जिल्ला।
1: डडेलधुरा है नि त, ल ठिक छ। अनि सन्चै छ करे हजुरलाई चाहिँ?
2: हजुर सबै ठिकै छ, पानी परिरहेछ, चिसो चिसो मौसम छ यतातिर त बडो हजुरको।
1: ओहो चिसो छ हो नि त, यहाँ त बेसमारी गर्मी छ भाइ। हुन त अहिले पानी पर्छ कि जस्तो गरिब त गरे, अहिले क्यारी चाहिँ मैले थाहा पाइ छैन, तर पानी चाहिँ पर्छ कि जस्तो चाहिँ गरिब त। अनि खाजा साजा खाना क्यानु भयो, कति टाइम भयो?
2: मेरो खाजा चाहिँ भइसक्यो, अनि हजुरको नि?
1: मैले चाहिँ खाए छैन। आज के सुनाउनुहुन्छ त हामीलाई?
2: आज म सानो परिचय गरिदिन्छु ल।
1: हुन्छ ल, सुरुवात गर्नु।

ชาติเฮ้ฮาเจอสุน

0: अब सम्झिनुहुन्छ करे सम्झिँदै गर्नु होला, म यहाँ चाहिँ नमान्नु होला, अहिलेलाई चाहिँ छुट्छु है त। लौ नमस्कार। ए बा हाम्रो भावना बुइनी हुनुहुन्छ, कस्तो मिठो गीत गाएर जानुभयो भाइ। अब तपाईँको पालो हो करे, धमाधम साथीले फोन हान्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला। अब कोठ्याक 4 बजेसम्म बस्छु करे, त्यसपछि त जाने बेला भइहाल्छ करे बरिलाई। अनि धेरै साथीहरूले कमेन्ट हान्नु भएछ, आज मरी जाने एउटा कमेन्ट परि छैन, सबै कमेन्ट स्किप भइहाल्यो माथि माथिको, ज जसको आँखाले देखि यस्तो देखिन्छ त्यहाँ उहाँ साथीहरूको चाहिँ पढ्न भ्याएछु भने चाहिँ अहिले लास्टा पढ्ने भए कि कस्तो गर्ने भए त्यस्तै जस्तो होला जस्तो छ। भर्खर सुन्नुभएछ भने रेडियो दिदी बहिनी 95.2 MHz कामका कुरा सुन्नुभएछ, म काली दिदी छु। अनि त्यसपछि हरेक हप्ताको संसारबाट आउँछु, सबैजनालाई सुकुशल आराम कुशल अनि मंगल छ भन्ने आशा गरिछु, विश्वास गरिछु। अबको ठ्याक 4 बजेसम्म बस्छौँ, हाम्रो साथी आउनुभएछ, स्वागत गर्छु। नमस्कार हजुर। ए बा कुत्रु कुत्रु गर्छ त, नमस्कार गरे है।
1: नमस्ते,
0: नमस्ते नमस्ते। ए बा हाम्रा सम्धीज्यूलाई त लाइट बालेर खोज्न जानु पर्ला भनेको त, आज त टुप्लु काम भयो त भाइ। लौ हेर भइहाल्यो नि भरै, अब आफ्नो काम त गर्नु पर्यो, जति बेला सुकै सम्झिनेको पछि पछि दौडेर त कहाँ होला र होइन र।
1: कहिले सम्झिनी नआउने, कहिले सम्झि नआउने, बराबरै भएछौ कि
0: भइछैन है। मैले जिते जस्तो लाम्छ के अरे मलाई, अन्त म त जति बेला नि देखेको देखेछु जस्तो लाम्ने कि, फेरि आफूलाई क्या हुन्छ।
1: अब के गर्नु त सम्झिनी, अनि गर्मी कतिको बढेको छ त त्यतातिर, यता त उरुमै बनाइसक्यो
0: पानी के को, यहाँ पनि रौरौती गरिछ नि भाइ, आँखा साँखा पोलेर अलि बडा बडा बनाउँदै हेर्दै गरिछु, मैले त गाह्रो पिरो पो छ त यता पनि।
1: घुम्न निस्केको निस्की गर्नु हुँदो रहेछ, गर्मी छल्नलाई हो कि के हो त, अनि कहिले कता घुमेको, एकदम राम्रा राम्रा भिडियो फोटोहरू देखिरहेको छु त अनि म त फेसबुकमा त
0: लगेर फेसबुकमा हालेर यसो लाएर सम्झिले हेर्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला भन्ने आशा लाग्ने कि, फेरि यसकी छु त नि म। अनि के सुनाउनुहुन्छ आज, धेरै पछि आउनु हुन्छ।
1: सम्झिनीलाई देखेसम्म भेटेसम्म त म नमस्कार गरिरहेको हुन्छु नि फेसबुकबाटै भए पनि।
0: लौ लौ धेरै धेरै खुसी लाग्छ। अनि के सुनाउनुहुन्छ आज, हामीलाई जाने बेला हुन लागिसक्यो।
1: ए सम्झिनी, ऊ बेलामा अब आमाले दिएको 38 खालको गीत छ एउटा, त्यही पो सुनाउँ कि चिया हो म त।
0: लौ त ठोक्नुहोस् है त लौ।

ए बस आरे मिठो गीत गाउनु भयो लु धेरै धेरै धन्यवाद धेरै धेरै मुया फकरे अहिले छुट्न पर्छ भाइ जाने बेला उनीहरूलाई छ ल ढोक गरे नमस्कार लौ त नि लौ हेर सम्धीजी हुनुहुन्छ गरे अनि मिठो गीत गाएर जानुभयो धेरै धेरै धन्यवाद धेरै धेरै मुया छ सम्झिनुहुन्छ अब टुईमा त यस्तै हुन्छ नि भाइ सधैँ भने जस्तो कहाँ हुनुहुन्छ र बाहिर पानी परे यस्तो लाइसकेरी हाम्रातिर त अनि तपाईँको घर गामतिर कस्तो छ अवस्था भर्खर सुन्नुभएको छ भने रिग्यू दिदी बहिनी पञ्चनब्बे थुप्रो दुई मेगा साङ्गामका कुरा सुन्नुभएको छ ढकाल धर्मराज आउनु भएको सम्झिज्यूलाई धन्यवाद भन्छु अनि अब चाहिँ साथीहरूले फोन नहान्नु भयो भने पनि हुन्छ कि जस्तो पो त लाग्यो त मलाई त दस मिनट रहेछ फेरि अब साथीहरूको कमेन्ट एउटो पनि पढ्न पाएकी छैन के अरू कति कमेन्ट त माथि माथि माथि माथि उपल्ला उपल्ला सरेर सकिहाले अब जज देखिन्छ भेटिन्छ तिनी चाहिँ पढ्छु फेरि मेरो नपरिकी भने चाहिँ नभन्नु होला भाइ पानी त आइच्छ भाइ हाम्रा लगेर मेरो कपडा त सबै गत नि क्यानी बरी लैका लौ ठिकै छ ल किशोर अञ्चान दाई दौडिनु भएछ कता दौडिनु भएको नमस्कार शान्ति बरालज्यूले हेरिछु भन्नुभएछ अनि रमा सापकोटाज्यूले नमस्कार काली दिदी हे सुन्दै हेर्दैछु है धनकोटाबाट भन्नुभएछ धेरै धेरै मुया छ सुन्न परो हेर्न परो करे होइन र अनि प्रेमबल अधिकारीज्यूले पनि काली दिदी काठमाडौँ घाम लाग्छ भन्नुहोस् हेपा यहाँ त ला होइन गुरुङ गुरुङ पो गरिन्छ भाइ होइन र अनि मिना श्रेष्ठले ठुली दिदीलाई दर्शन गरे भन्नुभएछ फनामती आमालाई होला किशोर रञ्जन दाईले तिम्रो मुस्कान मेरो सारा संसार अटाउँछ तिम्रो खुसी हुँदा मात्र यो मनले शून्यताबाट मुक्ति पाउँछ जिन्दगीको यो लामो यात्रा धेरै मान्छे भेटिए तर यो मुटुले तिमीलाई मात्रै आफ्नो मान्यो त्यही तिम्रो मायाले आज पनि मेरो मनलाई तान्यो भन्नुहोस् वा वा किशोर अञ्चान दाईलाई धन्यवाद धन्यवाद भन्छु सबैजना साथीलाई धेरै धेरै धन्यवाद धेरै धेरै मुया छ सुनेर साथ दिनुहुन्छ माया गर्नुहुन्छ खुसी लाग्छ भावना मगरज्यूलाई पनि गुड आफ्टरनुन म पनि सुन्दैछु इन्डियाबाट भन्नुभएछ ल धन्यवाद धन्यवाद भन्छु करे होइन र अनि त्यसपछि थानेश्वर चपाई गाईले नमस्ते भन्नुभएछ हजुर अनि रामलाल सुमनले गुड आफ्टरनुन म रामलाल सुमन हाल मलेसियाबाट प्रोग्राम मार्फत भनेर कति धेरै साना साथीलाई सम्झिनु भएछ रुबी कता गयो भाइ रुबिना थामीले दिदी नमस्कार है म पुरानो मिडियालाई धेरै माया गर्ने दोलखा घर भई साइप्रसबाट रुबिना थामी भन्नुभएछ हे हाम्रो रुबिना त उता जानुभयो रहेछ त नि अन्त अनि नमस्ते सम्झिने ज्यू म नि हेर्दैछु है दुबईबाट कार्यक्रम भन्नुभएछ ल धन्यवाद भन्छु शान्ति बराले गजल लेख्नु भएको रहेछ ल धन्यवाद भन्छु गजल सबै पढ्न पाइन है मेरो प्यारी अनि नरिसाम्नु होला है थानेश्वरज्यूले कार्यक्रमको उत्तर उत्तर प्रगतिको शुभकामना दिनुभएछ धन्यवाद उमेश रेग्मी दाईले सम्धिज्यूले कल गरौँ भन्नुभएछ अनि रुचि गुरुङले पनि हेर्दैछु भन्नुभयो रहेछ चिया त कापाएर खाने बढी लै खाइ छैन अनि म अहिले बागलुङ तमाङ खोला गाउँपालिका

0: दर्शन नमस्कार गुड आफ्टरनून
1: ए बा नमस्कार गरे भाई गोरेङरा गुरुङ गरी चाहिँ नेट काटिन सोच को बोल्नु भयो कहाँबाट भ्याट भनौँ कि कडजी हो जस्तो लाग्यो बोली ए बा के छ त नि हाल खबर सन्ची छ करे
0: एकदमै ठिकै छु के गर्नु ड्युटीमा व्यस्त व्यस्त भएर अब चाहिँ कार्यक्रम सुनिरहेको थिएँ सबै त झन् कति ढिला भयो साह्रै चाहिँ ड्युटीबाट तापको कार्य गर्दाखेरि यो अन्तिम चरणमा पनि तपाईँसँग बोल्न पाएँ भलाको छ हेर्न पाएँ खुसी लाग्यो
1: ल ठिक छ मलाई नि धेरै धेरै खुसी ला तिमी धेरै छैन करे बारे अनि के सुनाउनुहुन्छ आज हामीलाई
0: ठिकै छ अस्तिको चाहिँ श्रृङ्खलामा गीत सुनाएको थियौँ है आज एउटा मुक्त सुनाउँछ है त किनकि समय पनि छोटो छ त्यो भएर
1: हस् ल सुरु गर्नुहोस्
0: जोडिन्छन् नाता यहाँ टुट्छन् क्षणभरमै जोडिन्छन् नाता यहाँ टुट्छन् क्षणभरमै ऐना फुटेसरी फुट्छन् क्षणभरमै जोडिन्छन् नाता यहाँ टुट्छन् क्षणभरमै ऐना फुटेसरी फुट्छन् क्षणभरमै यो कस्तो विडम्बना यो कस्तो विडम्बना स्वार्थी माया गर्नेहरूको इज्जत र अस्मिता लुट्छन् क्षणभरमै जोडिन्छन् नाता यहाँ टुट्छन् क्षणभरमै ऐना फुटेसरी फुट्छन् क्षणभरमै ऐना फुटेसरी फुट्छन् क्षणभरमै हजुर यति नै गएर
1: ल धेरै धेरै धन्यवाद कस्तो मिठो अनि अहिलेको हालसाललाई चाहिँ बुझ्ने खालको सुनाउनु भयो खुसी ला भाइ यता भेलि फेरि पनि सम्झिँदै गर्नु होला आज ट्रिम थोरै थोरै थोरै थोरै भयो अनि नेट पनि जान सक्छ हावाहुरी गरेङ गुरुङ गर्न थालिन्छ अनि आफ्नो ख्याल गर्नु होला सम्झिनु होला यसलाई जान्छु है त छुट्छु नमस्कार ए बा कडजी हुनुहुन्थ्यो करे अनि कस्तो मिठो सुनाएर जानुभयो बाँध्नलाई धेरै धेरै धन्यवाद सबै साथीलाई अब त्यहाँ जान पर्छ जस्तो ला भाइ अब टुईमा इति त थियो करे तर नेट चाहिँ पिन्डिङ पिन्डिङ भइछ छ्याट लाएर हाम्रो कनेक्सन टुट्छ कि जस्तो पनि ला राम्रोसँग बस्नु होला आफ्नो ख्याल गर्नुहोला सम्झिनुहुन्छ मुया गर्नुहुन्छ लाइक गर्ने कमेन्ट गर्ने सेयर गर्ने सबैलाई धन्यवाद फोन गर्ने सबैलाई धन्यवाद अनि अर्को हप्ता आउँछु करे अहिलेलाई चाहिँ जान्छु है राम्रोसँग बस्नु होला हुन्न र

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा पांच बजे पछि अथवा आवश्यकता अनुसार इस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
0: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
1: शरीरमा जम्मा भएको पस टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
0: पाठीघरको मासु युटेरिनो फाइब्राइड एम्बोलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878 582-7979 582-7880

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जियो
1: ए बाबू अँध्यारो छ टर्च बालेर जाऊ
2: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
1: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
2: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
2: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
1: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: यो रेडियो दिदी बहिनीको समय सूचक हो
6: अहिले अपराह्नको ठीक चार बज्यो

0: खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपा सभापति लामिछानेको नेता कार्यकर्तालाई निर्देशन सम्बन्धी खबरबाट, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेता तथा कार्यकर्ताहरूका लागि आज 7 बजे विशेष सन्देश जारी गर्नुभएको छ। जिल्ला अधिवेशनको अवसरमा उहाँले नेता तथा कार्यकर्ताहरूलाई 7 बजे सन्देश जारी गर्दै मबाट हामीमा रूपान्तरण हुन आग्रह गर्नुभएको छ। उहाँले पदको लोभ र संकीर्ण चिन्ता त्यागेर परिष्कृत शैलीका साथ संगठन विस्तारमा लाग्न निर्देशन दिनुभएको छ। प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको राष्ट्रपाको जिल्ला अधिवेशन आजदेखि शुरू भएको छ। पार्टी केन्द्रीय समितिको निर्णय अनुसार पहिलो दिन आज 37 जिल्लामा अधिवेशन भइरहेको छ भने भोलि आइतबार थप 29 जिल्लामा अधिवेशन हुनेछ। 12 को अधिवेशन विशेष परिस्थितिका कारण जेठ 26 गते तोकिएको छ। राष्ट्रपाले आगामी असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशन अगावै 67 जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ।
4: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल मार्फत पार्टी रूपान्तरणका 7 बुदे आधारहरू प्रस्तुत गर्नुभएको छ। उहाँले अघि सालो भएका बुदाहरूमा गम्भीर आत्मसमीक्षा, सामूहिक नेतृत्व प्रणालीको विकास, जनपक्षीय जीवनशैली र संघर्षशील राजनैतिक संस्कार छन्। एमालेभित्र एकता र विधिसम्मत प्रणालीबाट मात्र यो उद्देश्य पूरा हुने महासचिव पोखरेलको भनाइ छ। यसअघि एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल बनाएको थियो, तर कार्यदलले काम थाल्नु अगावै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले तत्काल नेतृत्व नछान्ने प्रष्ट सन्देश दिनुभएको छ। अध्यक्ष ओलीको अभिव्यक्ति र महासचिव पोखरेलको रूपान्तरण प्रस्ताव सार्वजनिक भएसँगै एमाले भित्रको आन्तरिक बहस थप रोचक बनेको छ।
3: सभामुख डीपी अर्यालले संघीयता कार्यान्वयनमा आए पनि सिंहदरबारको अधिकार अझै बाहिर जान नसकेको टिप्पणी गर्नुभएको छ। अन्तर्व्यवस्थापिका मंचले कैलालीको टीकापुरमा आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै सभामुख अर्यालले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि व्यवहारमा त्यसो हुन नसकेको बताउनु भएको हो। तीनवटै तहका सरकारले बनाउने कानूनहरू एक आपसमा नबाझिने गरी निर्माण गर्न आफू प्रतिबद्ध रहेको समेत उहाँले बताउनु भएको छ। यसले कानून निर्माण गर्दा लक्षित वर्गलाई केन्द्रमा राखेर संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ।
4: बजेट घोषणा हुनु अघि विभिन्न भन्सार नाकाबाट विद्युतीय सवारी साधन जाँच पास भएको विषयमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई जोडेर अफवाह फैलाएको भन्दै अर्थमन्त्रीको सचिवालयले गम्भीर आपत्ति जनाएको छ। अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले विज्ञप्ति जारी गर्दै रसुवागढ़ी र मुस्ताङको कोरला नाकामा भएको भन्सार जाँचपास प्रकरणबारे मन्त्रालयद्वारा गठित समितिले छानबिन गरिरहेको स्पष्ट पार्नु भएको छ। यसै सिलसिलामा प्रमुख भन्सार अधिकृत सहित 9 जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभाग तानिएको सचिवालयले जनाएको छ। मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले स्थलगत अनुसन्धान गरिरहेको र भन्सार छलीको आशंकामा केही सवारी साधन र आयातकर्ता कम्पनीलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ। सचिवालयले प्राविधिक र संवेदनशील विषयमा सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न संचार माध्यमहरूलाई आग्रह गरेको छ।
3: सरकारले खुला प्रतिस्पर्धा मार्फत राजदूत नियुक्तिको प्रक्रिया अघि बढ़ाएसँगै 3000 जनाको आवेदन परेको छ। परराष्ट्र मन्त्रालयले 34 देशका लागि जेठ 14-22 गतेसम्म मागेको आवेदनमा सो संख्यामा नाम दर्ता भएको हो। कतिपय व्यक्तिको नाम अन्य व्यक्तिहरूले समेत सिफारिश गरेका कारण आवेदन संख्या बढ़ी देखिएको र रूजु भएपछि वास्तविक संख्या सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075 अनुसार आवेदन आह्वान गरेको हो। सबै आवेदनको मूल्यांकन र स्क्रीनिङ प्रक्रिया पूरा गरेपछि योग्य उम्मेद्वारहरूको सूची मन्त्री परिषदमा पठाइनेछ। मन्त्री परिषदबाट सिफारिश भएका उम्मेद्वारहरूको संसदीय सुनवाई सफल भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त गरिने कानूनी व्यवस्था छ।
4: सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति विरूद्ध श्रम संस्कृति पार्टीले आज काठमाण्डुको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। नेपालले भारतको जग्गा मिचेको भनी प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति तथ्यहीन र राष्ट्रिय हित विपरीत रहेको भन्दै पार्टीका नेता तथा कार्यकर्ताहरूले खबरदारी सभासहित प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा श्रम संस्कृति पार्टीका सांसद एवं महासचिव आरएन राईले सीमा समस्या र सीमा मिच्ने विषय फरक भएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो गैर जिम्मेवार अभिव्यक्ति संसदमा सच्याउनु पर्ने वा माफी माग्नु पर्ने माग गर्नुभयो। प्रदर्शनकारीहरूले नेपाली माटोको रक्षा गरौं र राष्ट्रघाती अभिव्यक्तिको विरोध गरौं जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
3: अति आवश्यक मानिने कार्बोप्लाटिन नामक औषधि भारतबाट नेपालभित्र नलागेको छ। औषधि व्यवस्था विभागको समन्वयमा आयातकर्ताहरूले केमोथेरापीमा प्रयोग हुने 4,000 भाइल औषधि ल्याउन लागेका हुन्। औषधि आयातकर्ता संघका अनुसार आज बेलुकीसम्म 500 भाइल र आगामी मंगलबारसम्म थप 3,500 भाइल औषधि काठमाण्डु आइपुग्नेछ। यो परिमाणले बिरामीलाई करिब 45 दिनसम्म धान्नेछ। स्वास्थ्य मन्त्री निशा मेहताले अनुगमन गरेर अभाव सहज बनाउन निर्देशन दिएपछि यो औषधि ल्याउन लागिएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ़ेको तर नेपालमा मूल्य समायोजन नभएका कारण बजारमा यो औषधिको चरम अभाव भएको छ।
4: मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 3 धारा ढोलामा सुमो र बोलेरो जीप एक आपसमा ठोकिँदा 14 जना घाइते भएका छन्। कोलेखानी दक्षिणकाली सड़क खण्डमा NA1Z7207 नम्बरको सुमो र BAA9768 नम्बरको बोलेरो ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा परि बोलेरोका चालक सहित दुवै सवारी साधनमा सवार 14 जना घाइते भएका प्रहरीले जनाएको छ। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर र 10 जनाको अवस्था मध्यम छ। सबै घाइतेहरूलाई घटनास्थलबाट तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ।
3: बागलुङको ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनामा काम गर्ने एक मजदूरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ। ताराखोला गाउँपालिका 5 धसमरमा कार्यरत रोल्पाको सुनसहरी गाउँपालिका 3 20 वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो। डोजरबाट खसेको पाइपले च्यापिएर गम्भीर घाइते भएका विकको गलकोट स्थित हटिया इमर्जेन्सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडेन्द्र प्रसाद प्रसाईले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: tú, account open, activate only carobar, sacile sanga. Busy life easy, but now they hurry din. Global Smart Plus, life ko pesma banking.
1: दाई एक कप चियाको 30 रुपैयाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाई अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपैयाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मज्जाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब बाँकी खबर राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई को पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको दुई साताभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ आगामी असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन हुने पूरक परीक्षाको नतिजा असार 25 गते भित्रै प्रकाशन गर्ने परीक्षा नियन्त्रक टुक्र राज अधिकारीले जानकारी दिनुभयो यस वर्षको एसईई परीक्षामा ग्रेड सी भन्दा कम ल्याएका वा नन ग्रेडेड भएका विद्यार्थीहरू यो परीक्षामा सहभागी हुन पाउनेछन् यसपटक कुल 1,46,000 भन्दा बढ़ी विद्यार्थी नन ग्रेडेड भएका छन्
5: कास्कीको पोखरा महानगरपालिका 9 स्थित पोखरा बसपार क्षेत्रका सुकुम्बासीहरूले आफ्ना घर टहरा आफै हटाउन थालेका छन् पोखरा महानगरपालिकाले घर टहरा हटाउन दिएको म्याद भोलि सकिन अगावै आज दिउँसोसम्म 50 भन्दा बढ़ी सुकुम्बासीले आफ्ना संरचना भत्काएका हुन् पोखराको पृथ्वी चोकमा बसपार्क निर्माणका लागि 5 दशक अघि 205 रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि अहिले करिब 26 रोपनी मात्र खाली छ महानगरपालिकाले गठन गरेको जग्गा खोजी समितिले बसपार्क र फिर्के करिडोर क्षेत्रका करिब 600 सुकुम्बासी परिवारलाई व्यवस्थापन गर्न महानगरभित्रका 6 सम्भावित जग्गाहरू सिफारिश गरेको छ
4: बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले 5 समस्याग्रस्त सहकारीका 114 ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ समितिको हिजोको निर्णय अनुसार लालीगुना सुमेरू नेशनल नवबुद्ध दर्शन र सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभका ठूला ऋणीहरूको सूची सार्वजनिक गरिएको हो जसमा दर्शन सहकारीका सबैभन्दा बढ़ी 54 र सुमेरू सहकारीका 31 ऋणी छन् समिति सदस्य रामेश्वर ढकालले उपलब्ध विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जानकारी दिँदै ती ऋणीहरूलाई तत्काल ऋण चुक्ता गर्न आग्रह गर्नुभएको छ
5: काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083/84 लागि कक्षा 11 र 12 छात्रवृत्ति कोटामा अध्ययन गर्न 3,735 विद्यार्थीको नाम सिफारिश गरेको छ महानगरपालिकाले लिएको छात्रवृत्ति छनौट परीक्षाको योग्यताक्रम र विद्यार्थीको प्राथमिकताका आधारमा मनोनयन सूची सार्वजनिक गरिएको हो मनोनयनमा परेका विद्यार्थीहरूले आगामी जेठ 27 गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना गरिसक्नुपर्ने महानगरपालिकाका परीक्षा समिति संयोजक राज ढकालले जानकारी दिनुभयो महानगरपालिकाभित्रका 145 शिक्षण संस्थाका लागि यस वर्ष 4,857 कोटा निर्धारण गरिएको छ पहिलो चरणमा तोकिएको समयभित्र भर्ना नभई रिक्त रहने सीटहरूमा जेठ 28 गतेपछि दोस्रो चरणको मनोनयन सूची प्रकाशन गरिने महानगरपालिकाले जनाएको छ
4: कालीकोटमा फेला परेको एक थान प्रेसर कुकर बम निष्क्रिय पारिएको छ खाँडाचक्र नगरपालिका एक स्थित पुरानो जिल्ला प्रहरी कार्यालयको जग्गामा कालो प्लास्टिकमा बेरेर राखिएको अवस्थामा फेला बमलाई नेपाली सेनाले निष्क्रिय पारेको हो नेपाली सेनाको देवी बक्स गुल्मका सहसेनानी सन्दीप पण्डितका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त प्रेसर कुकर बमलाई सफलतापूर्वक डिस्पोज गरेपछि अहिले स्थिति सामान्य रहेको छ
5: रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले काठमाडौँ उपत्यकाभित्र 27.5 किलोमिटर लामो रेल मार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको छ प्रस्तावित रेल मार्ग नारायण गोपालचोकबाट शुरू भई चाबैल कोटेश्वर सादोबाट र रत्नपार्क हुँदै पुनः नारायण गोपालचोकसम्म पुग्ने चक्रपथ रूटमा रहनेछ नेपाल सरकारको आफ्नै बजेटमा निर्माण हुने यस आयोजनाका लागि इच्छुक अन्तर्राष्ट्रिय कम्पनीहरूले आगामी जून 15 तारीकसम्म सार्वजनिक खरिद अनुगमन कार्यालयको ईजीपी प्रणाली मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। प्राप्त आशय पत्रको मूल्यांकनमा न्यूनतम 70 अंक ल्याउने कम्पनीहरूलाई मात्र प्राविधिक र आर्थिक प्रस्तावका लागि छनौट गरिने आयोजनाले जनाएको छ।
4: वैदेशिक रोजगारीको नाममा आकर्षक सेवा र सुविधाको प्रलोभन देखाई लाखौं रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 3 बस्ने लक्ष्मी थापा कार्की र बुढालेकण्ठ 8 बस्ने प्रिया बानिया रहेका छन्। पक्राउ परेकी लक्ष्मीले ग्रीस पठाइदिने भन्दै 11,50,000 रूपियाँ र प्रियाले जापान पठाइदिने प्रलोभनमा 2,00,000 रूपियाँ लिई सम्पर्कविहीन भएको पीड़ितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सालो आर्थिक वर्ष सकिन डेढ़ महीना मात्र बाँकी रहँदा मधेस प्रदेश सरकारको बजेट खर्च निकै सुस्त देखिएको छ। आर्थिक वर्ष 2082-83 को जेठ 21 गतेसम्म प्रदेश सरकारले विनियोजित बजेटको जम्मा 19.4% मात्रै खर्च गर्न सकेको छ। अर्थ मन्त्रालयका अनुसार कुल 46.98 अर्ब रूपियाँ बजेट मध्ये हालसम्म 9.11 अर्ब 95 लाख रूपियाँ मात्र खर्च भएको छ। कुल खर्च मध्ये विकास निर्माण तर्फको पूँजीगत खर्च भन्दा प्रशासनिक र साधारण तर्फको चालू खर्च बढ़ी देखिएको छ। अर्थमन्त्री युवराज भट्टराईका अनुसार हालसम्म चालूतर्फ 5.32 अर्ब र पूँजीगततर्फ जम्मा 3.79 अर्ब 50 लाख रूपियाँ मात्र खर्च भएको छ। यद्यपि पछिल्लो एक हप्तामा खर्चमा केही सुधार आएको छ। जेठ 13 को तुलनामा 21 गतेसम्म आइपुग्दा थप 36.42 करोड़ रूपियाँ खर्च बढ़ेको मन्त्रालयले जनाएको छ।
2: सामाजिक सुरक्षा कोषमा योगदान रकम 1.11 अर्ब रूपियाँ भन्दा बढ़ी जम्मा भएको छ। यही जेठ 20 गतेसम्म कोषमा 1.11 अर्ब 7.05 करोड़ रूपियाँ संकलन भएको छ। दैनिक रूपमा रकम थपिँदै गएपछि कोषले सरकारी स्वामित्वका कम्पनीहरूसँग मिलेर जलविद्युत र नवीकरणीय ऊर्जा जस्ता ठूला परियोजनामा लगानी गर्ने जनाएको छ। कोषका निर्देशक रोहित रेग्मीका अनुसार लगानी विविधीकरणका लागि 20 मेगावाट भन्दा ठूला जलविद्युत आयोजना र सिमेन्ट उद्योगलाई प्राथमिकतामा राखिएको छ। हालसम्म कोषमा 23,000 भन्दा बढ़ी रोजगारदाता र 29,58,000 योगदानकर्ता सूचीकृत भइसकेका छन् भने कोषले हालसम्म 20.45 अर्ब रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरिसकेको जनाएको छ।
1: अब विदेशका खबर। अफ्रिकी मुलुक कंगोमा फैलिएको इबोला महामारी नियन्त्रण बाहिर जाने जोखिम बढ़ेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार संक्रमितलाई समयमै आइसोलेट गर्न नसकिए आगामी 3 महीनाभित्र संक्रमितको संख्या 20,000 नाग्ने चेतावनी दिएको छ। कंगो र छिमेकी देश युगान्डामा फैलिरहेको यो महामारी नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 52 करोड़ डलर सहयोगको अपील गरेको छ।
2: भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा ककरोच जनता पार्टी सीजेपीको नेतृत्वमा सयौं विद्यार्थी र युवाहरूले विशाल प्रदर्शन गरेका छन्। नीट, सीबीएस, सीयूटी र एसएससी जस्ता महत्वपूर्ण परीक्षाहरूमा भएको धाँधली र प्रश्नपत्र चोहारको विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्। त्रुटिपूर्ण शिक्षा प्रणालीका कारण विद्यार्थीहरू आत्महत्या गर्न बाध्य भएको भन्दै प्रदर्शनकारीहरूले भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेका छन्। प्रसिद्ध शिक्षाविद तथा अभियन्ता सोनम वाङचुकले पनि यो आन्दोलनलाई समर्थन गरेका छन्। प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले सुरक्षा व्यवस्था निकै कड़ा पारेको छ भने सम्भावित झडप रोक्न 6 जनालाई नियन्त्रणमा लिएको छ। यता प्रदर्शनबीच ककरोच जनता पार्टी विरूद्ध कथित राष्ट्र विरोधी गतिविधि र विदेशी आर्थिक सहयोग गरिएको आरोपमा उजुरी समेत दर्ता गरिएको छ। त्रुटिपूर्ण शिक्षा प्रणालीका कारण विद्यार्थीहरू आत्महत्या गर्न बाध्य भएको भन्दै प्रदर्शनकारीहरूले भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेका छन्। प्रसिद्ध शिक्षाविद तथा अभियन्ता सोनम

0: अब खेलकुद एसिसी महिला प्रिमियर कप क्रिकेटको समूहडीको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। मलेसियामा आज भएको खेलमा हङकङले दिएको 110 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा मात्र 40 रनमा अल आउट भयो। नेपालका लागि सोनी पाखरिनले 12 र रूबिना छेत्रीले 10 रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। हारका बावजूद नेपाल समूह उपविजेता बन्दै प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने हङकङ समूह विजेता बनेको छ।
1: भारतीय क्रिकेटमा 15 वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी पहिलो पटक सिनियर टोलीमा परेका छन्। आयरल्याण्ड र इंल्याण्ड विरूद्धको टी ट्वेन्टी श्रृंखला तथा आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि घोषित भारतीय टोलीमा उनी अटाएका हुन्। टोलीको कप्तानी श्रेयस अय्यरले गर्नेछन् भने निवर्तमान कप्तान सूर्यकमल यादव भने टोलीमा परेका छैनन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: राजसभाको जिल्ला अधिवेशन आजदेखि शुरू। सभापति लामिछानेको साथ बुद्धि सन्देश। पदको लोभ र पुराना शैली सुधार्न कार्यकर्तालाई निर्देशन। संघीयतापछि पनि सिंहदरबारको अधिकार बाहिर जान नसकेको सभामुख अर्यालको टिप्पणी।
1: खुला प्रतिस्पर्धा मार्फत राजदूत बन्न 3000 जनाको आवेदन। रुजु हुँदै नेपाली माटो रक्षाको आह्वान गर्दै श्रम संस्कृति पार्टी सड़कमा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति विरूद्ध काठमाडौँमा प्रदर्शन।
0: क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन औषधि भारतबाट ल्याइँदै आज र मंगलबार घरी 4000 भाइल आइपुग्ने एसए ग्रेड वृद्धिको नतिजा असार 25 गते भित्रै असार 1-9 गतेसम्म परीक्षा हुँदै।
1: कंगोमा इबोला महामारी नियन्त्रण बाहिर जाने जोखिम। 3 महिनाभित्र 20,000 भन्दा बढ़ी संक्रमित हुने चेतावनी। भारतको नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन। सम्भावित झडप टोक्न 6 जना पक्राउ।
0: र महिला प्रिमियर कपमा हङकङसँग हारे पनि नेपाल क्वार्टर फाइनलमा। भारतीय सिनियर क्रिकेट टोलीमा 15 वर्षीय वैभवको इन्ट्री। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio N Aryan 99.1.
1: Hello.
2: Hello.
1: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
3: दिन्छ हेलो भन्नुहोस् त
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
2: ए नानी के भनेर छ के भयो
3: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौं र समय समयमा

0: परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हरि शरण, म लक्ष्मी भुषाल सुनिराछु रेडियो एनआरएन 99.1।
4: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: के तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
3: अब चिन्ता नगर्नुहोस्,
4: किनभने मणिपाल सुचेन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 30 गते शनिबार
6: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
4: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
5: याद गर्नुहोला डाक्टर आउने मिति
6: यही जेठ 30 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674220272
7: 24027
8: सम्पर्क मोबाइल नम्बर 98572597
7: 98511 89918
9: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
10: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
9: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
9: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
10: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
9: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
10: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
9: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुडुले जाने बाटोमा। सम्पर्क नम्बर 0684200003 420001, मोबाइल नम्बर 98571917, 98576567 र 98451206636।

0: सरकारी निकायसम्म पुर्याउन र तिनको समयमै समाधान खोज्न सहज हुने मन्त्रालयले विश्वास लिएको छ। हाल देशभरि मल वितरक कम्पनी मार्फत स्रोत उपलब्धताका आधारमा मल आपूर्ति र बिक्री वितरण हुँदै आएको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ 21 गतेसम्म कुल विनियोजित बजेटको 19.4% मात्र खर्च गरेको छ। प्रदेश सरकारको वित्तीय विवरण अनुसार 46.98 अर्ब बजेट मध्ये जेठ 21 गतेसम्म 9.12 अर्ब मात्र खर्च भएको हो। यसमा चालू तर्फ 5.32 अर्ब तथा पूँजीगत तर्फ 3.79 अर्ब खर्च भएको देखिएको छ। विगत देखिको आर्थिक वर्षको अन्तमा आएर काम गर्ने परिपाटी तथा बीचमा हुने गरेको माल वस्तुको हुने मूल्य वृद्धिका कारण पनि बजेट खर्च तीनै तहको सरकारमा प्रभावित भइरहेको सरकारवालाहरूले बताएका छन्। नेपाल यस कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढ़ाएको छ। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य सूची अनुसार प्रमुख साइजका अण्डाहरूमा प्रति क्रेट 15 रूपियाँले वृद्धि भएको छ। यसै गरी सानो अण्डाको मूल्य प्रति क्रेट नभई प्रति पेटी 3,000 रूपियाँ तोकिएको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। साताको शेयर बजार मापक नेप्से प्रसूचक 26.69 अंक घटेर 2755.41 को बिन्दुमा बन्द भएको छ। साताभरिको कारोबारमा नेप्से परिसूचक 2782.10 बिन्दुबाट झरेर 2755.41 बिन्दुमा पुगेको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि शेयर बजार बढ़ने लगानीकर्ताको अपेक्षा रहेको थियो। साताभरिमा शेयर बजार मापक नेप्से परिसूचक घटे पनि कालिन्चोक हाइड्रो पावरको शेयर मूल्य सर्वाधिक 101.06% बढ़ेको छ। यस्तै सेन्ट्रल फाइनेन्सको शेयर मूल्य करिब 25% बढ़ेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य करिब 17.5% बढ़ेको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
2: साविक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ फील्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण 21 रजत र 13 काँस्य जित्दै बागमती उपाधि रक्षा गर्न सफल भएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषदको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो। सुदूरपश्चिमले 19 स्वर्ण 9 रजत र 14 काँस्य हात पारेको छ। 12 स्वर्ण 15 रजत र 18 काँस्य जितेको लुम्बिनी तेस्रो स्थानमा छ। तीन दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाड़ीले एथलेटिक्स, भलिबल, कबड्डी, टेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। पदक विजेतालाई करिब 12 लाख नगद पुरस्कार वितरण गरिएको राखेपले जनाएको छ। प्रतियोगिताको 17 संस्करण कोशी प्रदेशमा फागुन 19 देखि 22 गतेसम्म सञ्चालन हुनेछ। हिमाली क्षेत्रको पर्यटन प्रवर्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा लाङटाङ ट्रेल रन प्रतियोगिता शुरू गरिएको छ। रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको शनिबार लाङटाङको क्याङजेनमा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले लाङटाङ क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीबीच हिउँ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। समुद्र सतहबाट करिब 3,870 मिटर उचाइमा रहेको क्याङजेनमा आयोजित प्रतियोगितामा सहभागी खेलाड़ीले क्याङजेनदेखि स्याफुबेसीसम्मको 32 किलोमिटर दूरी पार गर्नुपर्नेछ। प्रतियोगितामा 2 विदेशी महिला सहित 103 खेलाड़ी सहभागी भएको आयोजकले जनाएको छ। नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग फराकिलो हार बेहोरेको छ। कोलेज टुङ्कु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको हो। जितका लागि 110 रनको लक्ष्य पछ्याएको नेपाल 13.3 ओभरमा सबै विकेट गुमाउँदै 40 रनमा समेटिएको थियो। नेपालका लागि सोनी पाखरिनले सर्वाधिक 12 र रूबिना छेत्रीले 10 रन बनाउनु बाहेक अन्य खेलाड़ीले दोहोरो अंकमा रन जोड्न सकेनन्। टस हारेर पहिले ब्याटिङ गरेको हङकङले 20 ओभरमा 3 विकेटको क्षतिमा 109 रन बनाएको थियो। हङकङसँगको हारपछि पनि नेपाल यसअघि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। क्वार्टर फाइनल खेलको विजेता एसीसी एसिया कपमा छनौट हुनेछ।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 0.6 मिलीमीटर। काठमाडौँको अधिकतम तापक्रम

29.8 डिग्री सेल्सियस न्यूनतम 19.8 डिग्री सेल्सियस वर्षा 8.4 मिलीमीटर पोखराको अधिकतम 32.2 डिग्री सेल्सियस न्यूनतम 19.5 डिग्री सेल्सियस वर्षा 41 मिलीमीटर वीरेन्द्रनगरको अधिकतम 35.2 डिग्री सेल्सियस न्यूनतम 23.2 डिग्री सेल्सियस वर्षा फाटफुट दिपालको अधिकतम 35.5 डिग्री सेल्सियस न्यूनतम 24 डिग्री सेल्सियस अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक कानून निर्माणमा तीन तहका सरकारबीच समन्वय र सहकार्य जरूरी रहेको सभामुख टोल प्रसाद दरियालको भनाई राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू

0: प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप,

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: साली नदीको सिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भेटभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
4: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
4: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: आज खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। मधेसमा काठको मूल्य घटेसँगै माग बढ्दै नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध। तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव।
2: जबको इन्सेक्युरिटी हुन सक्ला, एजुकेसनको इन्सेक्युरिटी हुन सक्ला, अनि त्यो सँगसँगै फाइनेन्सियलदेखि लिएर
1: यसै पूरक परीक्षा असार 1 गतेदेखि नतिजा 2 साताभित्रै प्रकाशन गर्ने तयारी। क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव, आपूर्ति सहज गर्न भारतबाट आयात शुरू।
3: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, 700-500 भाइल जति कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज संसारमा। अब
1: काठमाडौं सेन्जेन सीधा उडान शुरू, चीनसँग हवाई सम्पर्क विस्तार। रासोपाको देशव्यापी जिल्ला अधिवेशन तीव्र, 23 जिल्लामा नेतृत्व चयन।
4: 38 जिल्लामा आज हुँदैछ, 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ।
1: र रूस युक्रेन युद्धमा ड्रोन आक्रमण तीव्र, एसएससी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सामाजिक सञ्जालमा देखिने मुस्कान र मिठास प्राय कतिपयको स्क्रीनको सीमाभित्र मात्रै सीमित देखिएको छ। वास्तविक जीवनमा ती सम्बन्धहरूमा देखिने दूरीले सञ्जाल र यथार्थबीचको फरक उजागर गरिरहेका छन्। लाइक र कमेन्टले नापिने नाता होइन, व्यवहारले प्रमाणित हुने सम्बन्ध नै साँचो हुन्छ। त्यसैले देखावटी सम्बन्ध भन्दा गहिरो, इमान्दार र जीवन्त सम्बन्धको मूल्य बुझ्नु नै आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
6: नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्य गम्भीर चुनौती बन्दै गएको छ। नेपाल प्रहरीका अनुसार मानसिक स्वास्थ्यसँग जोड़िएका प्रत्यक्ष अपराधिक घटना बढ़िरहेका छन्, जसमा हत्या, हिंसा र आत्महत्याका घटना रहेको प्रहरीको भनाइ छ। अहिले औसतमा दैनिक करिब 20 जनाले आत्महत्या गरिरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ भने हत्याको औसत संख्या पनि बढ़िरहेको छ। बढ़दो बेरोजगारी दर, सामाजिक सञ्जालको प्रयोगको बढ़दो लतले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव रहेको काठमाडौँ प्रहरी परिसर टेकुका सूचना अधिकारी पवन कुमार भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो।
7: हिजो आज मानसिक स्वास्थ्यमा हामी मानसिक आफ्नो मानसिक स्वास्थ्यमा हामी सबै सचेत हुनुपर्ने अवस्था चाहिँ देखिन्छ। अधिकांश मानसिक स्वास्थ्यमा ख्याल नगर्ने मानिसहरूद्वारा नै अपराध हुने र अपराधको पीड़ित पनि उनीहरू नै बन्ने अवस्था देखिएको छ। त्यसको लागि समग्र आफ्नो आचरण, त्यसपछि आफ्ना सोचहरू, त्यस्तै प्रकारले संगत र व्यवहारहरू आफ्नो जीवन चलाउनको लागि गर्नुपर्छ।
6: राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण 2019-20 अनुसार पनि नेपालमा 10% वयस्क र 5.2% किशोर किशोरी कुनै न कुनै मानसिक समस्याबाट प्रभावित छन् भने 7.2% वयस्क र 4.1% किशोर किशोरीमा आत्महत्या सम्बन्धी सोच वा व्यवहार देखिएको तथ्याङ्कमा उल्लेख छ। तर समस्या बढ़दै जाँदा पनि उपचार तथा परामर्श सेवाको पहुँच भने सीमित छ। 2021 नेपाल स्वास्थ्य संस्था सर्वेक्षणको विश्लेषण अनुसार देशका केवल 1/4 स्वास्थ्य संस्थाले मात्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। मानसिक स्वास्थ्य सेवा तयारी सूचाङ्क समेत 22.2% मात्रै रहेको अध्ययनले देखाएको छ। बढ़दो मानसिक समस्या कम गर्न व्यक्ति स्वयं आफै पनि सचेत हुनुपर्ने मनोचिकित्सकहरूको सुझाव छ। तनाव हुँदा बिचौनी, चिन्ता, निन्द्रामा समस्या, थकान, एकाग्रमा कमी, चिड़चिड़ापन, टाउको दुख्ने तथा मुटुको धड़कन बढ़ने जस्ता लक्षणहरू देखा पर्न सक्छन्। तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न के गर्नुपर्छ? सीआईएनसँग कुरा गर्दै मानसिक अस्पताल लगनखेलका वरिष्ठ मनोचिकित्सक तथा सूचना अधिकारी डाक्टर ईश्वरी खनालले भन्नुभयो,
2: कुनै एउटा स्ट्रेसफुल सिचुएसन भयो भने चाहिँ त्यसको विरुद्धमा शरीरले देखाउने एउटा रेस्पोन्स हो नि त, होइन? कुनै एउटा तनाव गराउने एउटा केही तत्त्व भयो भने अनि शरीरले देखाउने एउटा रेस्पोन्स हो त्यो, है? त्यसलाई चाहिँ हामी तनाव भनेर चाहिँ भन्छौँ। अब युजली चाहिँ अब अहिलेको कन्टेक्स्टमा हेर्नु पर्दाखेरि युवा अवस्थामा अथवा अन्य अवस्थामा हेर्नु पर्दाखेरि यसको विभिन्न कारणहरू हुन सक्ला, होइन? अब जस्तै कि अब अहिले पछिल्लो चरणमा युवाहरूमा चाहिँ अब एउटा चाहिँ के हुन सक्छ भने चाहिँ जबको इन्सेक्युरिटी चाहिँ हुन सक्ला, एजुकेसनको इन्सेक्युरिटी चाहिँ हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ फाइनेन्सियल इन्सेक्युरिटीहरू हुन सक्ला, अनि त्यो सँगसँगै रिलेसनमा केही समस्याहरू हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ अब अरू कुराहरू हेर्दै जाँदाखेरि चाहिँ के हुनसक्छ भने पहिलेदेखि नै मानसिक स्वास्थ्यसँग केही कुराहरूसँग जुझिरहेको छ भने चाहिँ त्यो कारणले गर्दाखेरि हुन सक्ला।
6: क्यान्सर रोगका लागि आवश्यक औषधि अभाव रहेको भनी गुनासोका बीच औषधि व्यवस्था विभागको समन्वयमा भारतबाट 4,000 भाइल कार्बोप्लाटिन औषधि ल्याइने भएको छ। औषधि आयातकर्ताले भारतबाट क्यामोथेरापीमा प्रयोग हुने 4,000 भाइल कार्बोप्लाटिन औषधि नेपाल भित्र्याउन लागेका हुन्। विभागका अनुसार आज 150 एमजीको 500 भाइल कार्बोप्लाटिन आइपुग्नेछ। यस्तै मंगलबारसम्म 450 एमजीको 1,400 भाइल र 150 एमजीको 2,100 भाइल आइपुग्ने औषधि आयातकर्ता संघले जनाएको छ। बिरामी पूर्जीको आधारमा मात्रै औषधि उपलब्ध गराउने विभागले जनाएको छ। सामान्य अवस्थामा 4,000 भाइलले 45 दिनसम्म पुग्ने विभागको भनाइ छ। भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको अहिले बजारमा अभाव छ। आवश्यक प्रक्रिया मिलाएर खरीदलाई सहज बनाउने र अभाव हुन नदिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर श्रेष्ठले सीआईएनलाई बताउनुभयो,
3: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, थोर थोरै छ, अब जताततै चाहिँ सर्टेजै छ। अस्ति 800 भाइ चाहिँ बंगलादेशबाट ल्याएको थियो सिसप्लाटिन, त्यो पनि सकिसक्यो। अब अहिले आज मात्रै वीरगंज भन्सारमा 400-500 भाइल जति चाहिँ यो सिसप्लाटिन कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज भन्सारमा। अब त्यो चाहिँ काठमाडौँ अथवा यो अरू देशका अरू ठाउँमा अलिअलि वितरण हुन्छ होला थोरै। यो कस्तो भने खासमा चाहिँ अब अहिले अलिकति ग्लोबल मार्केटमै यसको सर्टेज छ पहिलो कुरा। अब त्यसमा चाहिँ अब यसमा एक प्रकारको चाहिँ प्लाटिनम भन्ने चाहिँ इलिमेन्ट चाहिँ राख्नुपर्ने हुन्छ यसको चाहिँ।
6: स्वास्थ्य मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको थियो। वर्षेनी 24,000 भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन्। मधेस प्रदेशमा काठको मूल्य घटाइएको छ। मधेस प्रदेश वन निर्देशनालयले जेठ 11 गतेदेखि लागू हुने गरी काठको मूल्य घटाएको हो। डिभिजन वन कार्यालय 12 वन पैदावार आपूर्ति समितिले जेठ 6 गते काठ दाउराको मूल्य घटाउने निर्णय गरेर स्वीकृतिका लागि प्रदेश वन निर्देशनालयमा फाइल पठाएको थियो। आपूर्ति समितिको निर्णयलाई सदर गर्दै प्रदेश सरकारले काठको मूल्य घटाउने निर्णय स्वीकृति गरेको हो। नयाँ व्यवस्था अनुसार सालको काठमा प्रति क्युफिट 250 रूपियाँ सेवा शुल्क घटाइएको छ भने संकलन तथा काठकत्ती खर्च पनि कम गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको देशव्यापी जिल्ला अधिवेशन अहिले जारी छ। साँझ 7 बजेसम्म 23 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको रासपाको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कोशीमा 5, मधेसमा 3 जिल्ला, गण्डकी र लुम्बिनीमा 5, कर्णालीमा 2 र सुदूरपश्चिममा 3 जिल्लामा अधिवेशन सम्पन्न भएको आयोगका प्रमुख भुवन केसीले सीआईएनसँग बताउनुभयो।
4: 38 जिल्लामा आज हुँदैछ 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ, अनि 10 जिल्लामा चाहिँ गर्न बाँकी हुन्छ। त्यो मध्ये केही चाहिँ महाधिवेशन अगाडि पनि हुने सम्भावना छ। त्यो बेला भएन भने तिनीहरू जो जिल्लाहरू सबैको चाहिँ महाधिवेशन पश्चात मात्र हुनेछ हाम्रोमा जिल्ला अधिवेशनहरू। अब आज भएको जिल्लामा मुख्य जिल्लाहरू जस्तो काठमाडौँमा काठमाडौँ र भक्तपुर भएको छ, अनि ललितपुर भोलि हुँदैछ। बागमती प्रदेशमा अरू भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीहरू आज भयो। कोशीमा 8 जिल्लामा आज भएको छ है। मधेसमा मर्मोत्तरी, रौतहट, सिरा, गण्डकीमा 5 भएको छ। कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीमा आज 8 जिल्ला गुल्मी नवलपरासी पाल्पा कपिल वस्तु दाङ बाँके बर्दिया र रोल्पा अनि कर्णालीमा दुईटा जिल्लामा कालीकोट र सल्यान सुदूरपश्चिममा डडेलधुरा बैतडी बझाङ दार्चुला।
6: नेपालको निजी अन्तर्राष्ट्रिय वायु सेवा निगम हिमालय एयरलाइन्सले काठमाडौँ सेन्जेन सीधा उडान शुरू गरेको छ। चीनको सिलिकन भ्यालीका नामक प्रख्यात सेन्जेन बीच ऐतिहासिक सीधा उडान बिहिबारदेखि शुरू भएको कम्पनीले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसईई 2082 परीक्षाफल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रण राज अधिकारीले आगामी असार 25 गते भित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसको महत्वपूर्ण क्षेत्रमा ड्रोन आक्रमण गरेको छ। रूसको वार्षिक आर्थिक मञ्च चलिरहेको समयमा सेन्ट पिटर्सबर्ग र त्यस आसपासमा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सो क्रममा 140 भन्दा बढ़ी ड्रोन खसालिएको बीबीसीमा उल्लेख छ। सो क्षेत्रमा युद्ध शुरू भएता पहिलो पटक स्थानीय बासिन्दालाई घरभित्र बस्न आग्रह गरेको छ। अब खेल खबर। एसएससी महिला प्रीमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित गरेको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभरले 3 बलमा 40 रनमा अल आउट भयो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो।
8: सर्लाही हरिपुरमा साइलेज उत्पादन शुरू। खेर जाने मकैको डाँट अब आमदानीको स्रोत बन्दै
9: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा। त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छ।
8: 80 लाखको लगानीमा साइलेज उद्योग, पशुपालन खर्च घटाउने लक्ष्य। रिपोर्टसँगै साहित्य प्रेमीको आकर्षण बढ़ाउन खण्ड काव्यमा विषयवस्तुको भूमिका महत्वपूर्ण। विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द्व न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: रामे, यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
5: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब साइलेज उत्पादनको कुरा। हरिपुर सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले पशु आहाराको रूपमा प्रयोग हुने साइलेजको उत्पादन उद्योग स्थापना गरेको छ। यसले किसानको आय बढ़ाउने र पशुपालनलाई सहज बनाउने उद्देश्य राखेको छ।
8: सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले साइलेज उत्पादन उद्योग संचालनमा ल्याएर स्थानीय किसानलाई प्रत्यक्ष फाइदा दिन थालेको छ। अहिले मकैको सिजनमा किसानका खेतमा खेर जाने ढोड र हरियो बोट संकलन गरी पशु आहार साइलेज उत्पादन भइरहेको छ। उद्योगबाट किसानले दुई किसिमको फाइदा लिइरहेका छन्। पहिले बेकार खेर जाने मकैको डाँट नै अब आमदामीको स्रोत बनेको छ। उद्योगले किसानबाट मकैको बोट प्रति किलो 4 रुपियाँमा किनिरहेको छ। दोस्रो, यही डाँटबाट बनेको साइलेज दाना किसानले सस्तो दरमा प्रति किलो 13 रुपियाँमा पाउनेछन्, जसले पशुपालन खर्च घटाउने हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजिया बताउनुहुन्छ।
9: गाई बस्तुले खाने दाना, यसले दुध उत्पादनमा चाहिँ वृद्धि गर्नको लागि ठुलो महत्व र ठुलो चाहिँ यो सपोर्ट गर्ने त्यस किसिमले हामीले भने।
8: उद्योग करिब 80 लाख रुपियाँको लागतमा स्थापना गरिएको हो, जसमा 70% अनुदान र 30% सहकारीकै लगानी रहेको व्यवस्थापक नरेन्द्र कुमार चौधरी बताउनुहुन्छ।
10: यो सबभन्दा पहिला हामी किसानहरूलाई लोकल मार्केटमा उपलब्ध गराउनेछौ र पछि हामी बजार देखेर बाहिर पनि वितरण गर्ने योजना बनाएको छु।
8: सहकारीमा हाल 1288 सदस्य छन्, जसमा 1211 महिला रहेका छन्। यसले स्थानीय महिलालाई आर्थिक गतिविधिमा जोड्ने काम पनि गरिरहेको छ। उद्योगबाट उत्पादित दाना शुरूमा स्थानीय किसानलाई प्राथमिकताका साथ वितरण गरिने र त्यसपछि अन्य ठाउँमा पठाउने योजना रहेको संस्थाकी अध्यक्ष बबिता देवी चौधरी बताउनुहुन्छ।
11: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा, र त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ, र हामीले FAO हामी त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु, र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छु र अरू खुवाउन पनि हामीले सकेको छु।
8: कृषि प्राविधिकका अनुसार यसबाट पशुपालनको लागत घट्ने, दूध उत्पादन बढ्ने र व्यावसायिक पशुपालन विस्तार हुने सम्भावना छ। साथै घाँस अभाव हुने समयमा भण्डारण गरिएको साइलेज प्रयोग गर्न सकिने भएकाले वर्षभरि पशु आहारको समस्या समाधान हुने सक्ने कृषि प्राविधिक रमेश चौधरी बताउनुहुन्छ।
12: साइलेजको बेनिफिट, साइलेजको फाइदा खासमा पशुहरूलाई पुन्य भनेको चाहिँ दुधको उत्पादकत्वमा वृद्धि गर्नु नै हो। 20-25% दुधको उत्पादनमा वृद्धि हुन्छ, यो चाहिँ एउटा अनुसन्धानले पनि देखाइएको छ। र अर्को कुरा भनेको चाहिँ यो न्युट्रिटिभ भ्यालु चाहिँ यथावत रहन्छ वा वृद्धि पनि हुन सक्छ।
8: तर यसलाई अझ प्रभावकारी बनाउन कच्चा पदार्थको संकलनको व्यवस्थापन प्रणाली, भण्डारण क्षमता विस्तार र बजार व्यवस्थापन आवश्यक पर्दछ। यस्ता उद्योगलाई स्थानीय प्रदेश र संघीय सरकारले आर्थिक तथा बजारीकरणमा सहयोग गरे अन्य ठाउँमा पनि विस्तार गर्न सकिने उनीहरूको भनाइ छ। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खण्डकाव्यको ओज घट्दै
13: पाखा पखेरा वनकुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र संसार सिरिजे जति छन् जहाँ छन् छोटो बसाईमा काव्य पढिसकियोस्।
7: राम्रो कथ्य र सन्देशले खण्ड काव्यलाई पाठक माझ लोकप्रिय बनाउने अनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। खण्डकाव्य साहित्यको महत्वपूर्ण विधा भए पनि पछिल्लो समय पाठकीय रूचिमा आएको परिवर्तन, छोटो सामग्रीप्रतिको आकर्षण र पर्याप्त प्रवर्धनको अभावले यसको ओज केही घटेको स्रष्टाहरू बताउँछन्। यद्यपि खण्डकाव्यले समाज, इतिहास, संस्कृति र मानवीय समवेदनालाई गहिरो रूपमा अभिव्यक्त गर्ने क्षमता राख्ने भएकाले यसको साहित्यिक महत्व अझै कायम छ। खण्डकाव्यको महत्व, चुनौती र सम्भावनाबारे साथी दीपक आचार्यले कवि तथा शिक्षक भरतमणि ढुंगाना कुराकानी गर्नु भएको छ।
13: छोटो बसाईमा काव्य पढिसकियोस्। काव्य पढ्दाखेरि सहयोगी ग्रन्थहरूको खाँचोको अनुभूति उहाँहरूले नगर्नुहोस्। मतलब काव्य पढ्दै गयो, जटिल शब्दहरू हुन्छन्, डिक्सनेरी खोज्नु पर्यो, शब्दकोश खोज्नु पर्यो, त्यो झन्झटमा उहाँहरू लाग्नुहुन्न। ट्याक्क पदलालित्य मिलेको सजिला शब्दहरू प्रयोग गरेर काव्य रचना गरिदिने, छोटा मिठा काव्यहरू छन् भने पढिदिने पाठकहरू पर्याप्त छन्। तर काव्य ठूला ठूला हुन्छन्, ठूला ठूलालाई मात्रै काव्य भन्ने गरेका छौँ हामीले, परिभाषित त्यसरी गरेका छ काव्यशास्त्रकारहरूले, त्यस्तालाई मात्रै काव्य भन्नुहुन्छ। अब त्यो काव्यशास्त्र काव्यशास्त्रीहरूको धारणा अनुसार काव्य ठूलो रचना गर्नु पर्यो, जुन चाहिँ पाठकको लागि त्यो बोरको विषय हुन्छ। हो यत्रो छ पहिले किताब सम्बन्धै यत्रो छ कहिले पढ्नु त्यो मानसिक रूपमा उसले नकारात्मक सोच राख्छ काव्यप्रति अब सानो छ भने एक बसाइमा पढिसकिन्छ पढेर केही कुराहरू उसले थाहा पनि पाउँछ त्यसका लागि चाहिँ सजिला शब्दहरू प्रयोग गरेर छोटा छोटा साना साना काव्यहरू भयो भने अहिलेको मानिसको मानसिकता अनुसार जान्थ्यो हुन्थ्यो कि भन्ने लाग्छ मलाई
0: हजुर तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई मन लागेको श्रोताहरूलाई सुनाइदिनुहोस् न
13: हस् यहाँ प्रकृति परक कुराहरू छन् अलिकति म चार लाइन सुनाउँछु पाखा पखेरा बनकुञ्जभित्र मुहार तिम्रै

0: पूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छ देन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा।
1: यसरी अघि बढ्छ।
2: अब यो खण्डकाव्य भनौँ न छोटो समयमा पढ्न मिल्ने खण्डकाव्यहरू हुन्छन् अनि यसको भनौँ न यसको मूल लेख्दाखेरि चाहिँ एउटै विषय लेखिन्छ कि अथवा त्यसमा फरक फरक विषय हुन्छ कि के हुन्छ?
0: खण्डकाव्य सम्बन्धी धारणा हाम्रा पूर्वीय विद्वानहरूले विभिन्न किसिमका धारणाहरू बन्नुभएको छ। कति विद्वानहरूले स्वर्गीय हुनुपर्छ, स्वर्गमा विभाजित हुनुपर्छ, अध्यायमा विभाजित हुनुपर्छ, न्यूनतम पाँच अध्याय सात अध्यायको खण्डकाव्य हुन्छ अथवा स्वर्गको खण्डकाव्य हुन्छ, यो मान्यता बोकिँदै आएको थियो परम्परागत रूपमा। अहिले पनि त्यो मान्यता हराएको छ, मान्यता मान्नुहुन्न भन्ने कुरो होइन, मान्नुपर्छ। तर त्यो मात्र नभएर एउटै भाव र विषयमा एउटै प्रसंगमा जीवनको एउटा खण्डलाई आधार मानेर यदि काव्य सृजना गरिन्छ भने त्यो पनि खण्डकाव्य हुन्छ। अर्थात खण्डकाव्य एकस्वर्गीय पनि हुन्छ, त्यहाँ बहुस्वर्गीय नभएर एकस्वर्गीय पनि खण्डकाव्य हामीले देखेका छौं। जस्तो हाम्रा राष्ट्रकवि माधव प्रसाद घिमिरेको पापिनियामा त्यो खण्डकाव्य हो, असाध्य छोटो छ तर धेरै कुराहरू त्यसले बोकेको छ। त्यसको विषयवस्तुको महानतासँग निर्भर गर्छ, त्यसको आकारसँग होइन, त्यसको भाव पक्षसँग त्यो खण्डकाव्य जोडिएको हुन्छ। त्यसैले खण्डकाव्य भन्ने बित्तिकै ठूलो आकारको हुनुपर्छ, बहुस्वर्गीय हुनुपर्छ भन्ने कुरो पनि छैन। एकस्वर्गीय छोटो मिठो एउटा छोटो बसाईमा पढेर केही कुराहरू बुझ्ने अथवा केही कुराहरू जान्ने सिक्ने त्यस्ता काव्यहरू पनि खण्डकाव्य हुन्छन् भन्ने धारणाहरू पनि छन्। त्यसै आधारमा यसलाई रचना गरिएको हो।
2: हजुर, अब तपाईँ कक्षा नौ दसमा अब लामो समय नेपाली शिक्षक भएर पढाइरहँदाखेरि पहिला पहिलाका कविताहरू जुन पाठ्यक्रममा समावेश गरेका कविताहरू र अहिले पछिल्ला क्रममा समावेश गरिएका कविताहरू कतिको फरक पाउनु भएको छ?
0: अब केही फरक छन्। अब हिजो कविता भनेको छन्दबद्ध हुन्छ, लयबद्ध हुन्छ, अब त्यहाँ यति गति र लय मिलाएर वाचन गरिन्छ, यो मान्यता थियो हिजोको जमानामा भने। अब अहिले आएर त्यो समयको कुरो पनि हो। अब कविहरूले त्यस्तै कविताहरू लेख्नुभयो, विशेष गरेर गद्य कविताहरू लेख्नुभयो, लामा छन्दहरू रुचाउनुहुन्न। अब रुचाए पनि पाठ्य पुस्तकमा राखिएका छैनन्। अब त्यस पछाडि विभिन्न कारणहरू हुन सक्लान्। अब अहिलेका कविताहरू अलि त्यस्ता छैनन्, गद्य कविताहरूलाई प्राथमिकता दिइएको छ। अब त्यसलाई पनि मिठो मानेर राम्रो मानेर त्यसले दिएको सन्देशलाई बच्चाको मानस पटलमा पुर्याउनु हामी शिक्षकको दायित्व हो।
2: अनि समय परिवर्तनसँगै आयो नि त धेरै कुराहरू
0: आयो
2: होइन, अनि त्यसले चाहिँ मलाई पढ्दा चाहिँ यो अलि हल्का भयो कि जस्तो लाग्छ। तपाईँ एउटा नेपाली शिक्षक भएको भएर तपाईँलाई चाहिँ त्यस्तो लाग्छ कि लाग्छ?
0: लाग्छ, मलाई पनि लाग्छ। अलिकति कविताको ओज चाहिँ घटेकै छ। किन घटेको छ भने अब हुन त नौ कक्षामा छन्दबद्ध कविता नभएको होइन, छ, कुनै गीतिलयमा छन्, कुनै अब एउटा कविता शिखरणी छन्दमा पनि छ, हाम्रो कवि भरतराज पन्तले लेख्नुभएको कविता पहिलो पाठमै छ कक्षा नौमा। यो हुँदा हुँदै पनि यतिले पुगेन। म त के भन्छु भने हाम्रा महाकविलाई कहाँ गएर चिन्ने, आदिकविलाई कहाँ गएर चिन्ने, अनि कवि शिरोमणि लेखनाथ पौड्यालको बारेमा हाई स्कुल लेभलको बच्चाले नामै सुन्दैन, नामै जान्दैन, हराइसक्यो। विगतको कोर्समा माधव प्रसाद घिमिरेको चैत वैशाख कविता पढ्नु पर्थ्यो, कति मजा आउँथ्यो, प्रकृतिको चित्रण, प्रकृति र मानव जीवनको तादात्म्यता कति कति मिठो व्याख्या कति समयसम्म गर्न सकिन्थ्यो, उनलाई चिन्थे बच्चाहरूले। अब यो चाहिँ अलिकति बिस्तारै बिस्तारै हराउँदै गएको छ। अब यस फेरि सकारात्मक हिसाबले पनि यसलाई हेर्नुपर्छ। सधैँभरि माधव प्रसाद घिमिरेको बारेमा मात्रै पढ्ने, देवताको बारेमा मात्रै पढ्ने, अनि भानुभक्त आचार्यको मात्रै बारेमा पढ्ने हो भने अनि अहिलेका अत्याधुनिक कविहरूको बारेमा कहिले पढ्ने त, कहिले थाहा पाउने त?
1: मधेशमा काठको मूल्य घटेसँगै माग पनि बढ्दै नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध रहेको तथ्याङ्क छ। तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ। यसै पूरक परीक्षा असार 1 गतेदेखि शुरू हुँदैछ। नतिजा 2 साताभित्र प्रकाशन गरिने तयारी गरिएको छ। क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव देखिएको छ। आपूर्ति सहज बनाउन भारतबाट आयात शुरू गरिएको छ। काठमाण्डु सेन्जेन सीधा उडान शुरू भएको छ। चीनसँग हवाई सम्पर्क विस्तार भएको छ। रासोपाको देशव्यापी जिल्ला अधिवेशन शुरू। आज 23 जिल्लामा नेतृत्व चयन भएको छ। र युक्रेन रूस युद्धमा ड्रोन आक्रमण तीव्र गरिएको छ। एसएससी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ
1: पसिनाको सम्मान समानताको अभियान नमस्कार कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व कार्यक्रम साझा आवाजको आज दोस्रो भाग यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ़ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान अधिकार सेवामा पहुँच विस्तार कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने समुदायमा लैंगिक विभेद घटाउने महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएन को फेसबुक पेज सीआईएन खबर वेबसाइट सीआईएन खबर .com युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ
1: नेपालको कृषि क्षेत्रमा महिलाको योगदान अत्यन्तै महत्वपूर्ण छ खेत जोत्नेदेखि बिउ रोप्ने गोडमेल गर्ने बाली भित्र्याउने र पशुपालनसम्मका अधिकांश काममा महिलाको सक्रिय भूमिका देखिन्छ तर एउटा महत्वपूर्ण प्रश्न अझै उठिरहेको छ उत्पादन गर्ने महिलाको आमदानीमाथि नियन्त्रण कति छ
0: आजको साझा आवाजमा हामी यही विषयमा कुरा गर्दैछौ कृषि क्षेत्रमा महिलाको श्रम आमदानी र निर्णय प्रक्रियामा उनीहरूको पहुँच र अधिकार बारे
2: नाम्नुमा बस्नेत हो तुलसीगोर 11 नम्बर वडा बेल्टागुडामा बस्छु म हामीले मकै खेती गरेका छौँ मकै खेती घर सल्लाह गरेर मकै भाँचेर कहाँ लग्ने कसरी बेच्ने भनेर घर सल्लाह गर्छौँ अब अन्त त कहाँ लग्ने हो र बसारको लगेर मकै बेच्छौँ
3: मेरो नाम रामप्यारी चौधरी हो म तरकारी खेती गर्छु तरकारी खेती गरेर घर सल्लाह गरेर टिपेर कसरी व्यवस्थापन गर्ने भनेर अनि बेच्न लग्छु बजारमा त्यही पैसाले घर खर्च पार्छु
4: मेरो नाम सुमित्रा चौधरी हो तुलसीपुर 11 बेलटौरामा बस्छु मका खेती गरेका छु अनि मका भाँचिन घर सल्लाह गरिन तुलसीपुर घोराई रोडमा बेच्न जान्छु अनि घर खर्च यसैबाट हुन्छ केटाकेटी पढाउने अनि
1: भर्खरै तपाईँले सुन्नुभएको यी आवाजहरू तपाईँलाई आफ्नै भोगाई जस्तो लाग्यो कि यी आवाज प्रतिनिधि आवाजहरू हुन् महिला किसानको भोगाईको
0: अधिकांश महिला किसानका अनुभव के छ खेतीपाती बेच्ने निर्णय कसले गर्छ कमाएको पैसा कसले चलाउँछ यसमा महिला किसानका अनुभव फरक फरक भए पनि एउटा साझा विषय भने स्पष्ट देखिन्छ आर्थिक निर्णयमा महिलाको भूमिका अझै सीमित छ
1: कृषि पेसामा दिनरात खटिए पनि आमदानीमाथिको पहुँच र खर्च गर्ने निर्णयको अधिकारमा उनीहरू किन पछाडि देखिन्छन्
5: पाल्पाको तानसेन 8 मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ 15 रोपनी क्षेत्रफलमा टमाटर सिमी करेला काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन् बाली लगाउने गोडमेल गर्ने टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्
4: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने कहाँ बेच्ने कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न वास्ता पनि हुन्न श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ मैले चाहिँ अब पात काट्छु बाँध्छु खन्छु टिपटाप गर्छु बेच्ने ठाउँसम्म पुर्याउँछु अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन त्यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म
5: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ उहाँको गोठमा क्षेत्रमा 27 वटा गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दूध दोहे र डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
6: पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूलाई कहिले काहीँ सानोतिनो खर्च गर्दा त सुन्न परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढापनी सल्लाह गर्नुपर्छ, श्रीमानतिर सल्लाह गरेर गरिन्छ। अब त्यही अब घर खर्च अब व्यवहार मिलाउनै पर्यो, यसो व्यवहार घर खर्च परिवार छोराछोरी पढाउन ओर्न खर्च त्यसैबाट चलाइन्छ।
5: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरैजसो पुरूषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
7: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माथि अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ। तरकारीको बिउ लिएर आउन पर्यो भने हामीले मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौ। के केमा कति कति के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
5: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनु भएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
8: तरकारीहरू बेचेको पैसाहरू त श्रीमानसँगै हुन्छ, अनि घरमा घर खर्चहरू यताउती गरेर ठुलो काम गर्दा काम के गर्ने र के नगर्ने भनेर सल्लाह त गर्छौँ, चलाउँछौँ। हामीले चाहिँ बारीमा प्याज हाल्ने अनि बिरुवाहरू रोप्ने उड्ने, बिरुवालाई संरक्षण गर्दै लैजाने, विषादीहरू पनि छर्नुपर्छ। अनि विषादीहरू छर्दाखेरि आजभोलि अलिक पहिला त अब थाहा नभएर जस्तो पनि छरियो, आजभोलि अब केसी तालले मैले यताउति लिँदै अहिले आजभोलि जैविक झोलमलहरू बनाउने उड्ने गरेर अनि विषादीबाट अलिक टाढा गर्ने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ। बिउहरू ल्याउँदाखेरि हामीले एग्रिभेटहरूबाट लिएर आउँछौँ, अनि एग्रिभेटमा श्रीमानले आफै गएर लिएर आउनुहुन्छ।
5: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले धाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। अर्थात श्रम महिलाको सहभागिता उच्च भए पनि आर्थिक अधिकारमा समानता स्थापित हुन सकेको छैन। रीमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
0: तपाईले रिपोर्टमा सुन्नुभयो, कृषि उत्पादनमा महिलाको श्रम धेरै भए पनि आमदानी र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता अझै पर्याप्त हुन सकेको छैन। तर केही महिला किसान र उद्यमीहरू भने आफ्नै उत्पादन, आफ्नै बजार र आफ्नै आमदानीमाथि नियन्त्रण स्थापित गर्न सफल भएका छन्। अब भेटौं यस्तै एउटा सफल महिला किसानलाई।
9: प्रोफाइटर मधुमाया जी, पढे होइन प्रोफाइटर भनेको छु। हेर्नुहोस् त, 2 वटाबाट सुरु गरे मेरो फर्म, 2062 साल फागुनबाट सुरु गरे फर्म हो। खासमा के गर्ने त भनेर दुईजनाले सोध्दै सोचेर विचार गरेर गर्दा ब्रोइलर पाल्यौँ। ब्रोइलरबाट त्यति सकेनौँ हामी, सक्षम हुन सकेनौँ, अनि ब्रोइलरबाट बङ्गुरमा लाग्यौँ। 2069 सालमा दर्तै गरियो बङ्गुर फर्म। 69 सालदेखि दर्ता गरेपछि ठुलो गराइयो, एकपटक धेरै पालियो, लगभग 45 वटा माउ थिए, 100, 150, 200 सम्म बङ्गुर थिए। बीचमा अलिक घाटा भयो, अनि छोडिम छोड्न त हामीले पटक्कै छोडेनौ अलि कम गराइयो अहिले पनि छ बङ्गुर 45 वटा जति छ खोरमा 40-45 वटा छ वार्षिक रूपमा ठ्याक्कै प्रत्येक महिना हुँदैन सर हाम्रो अनि सरदर मिलाउँदाखेरि कुनै बेला एकदेखि 1.5 लाख नि कमाइयो कुनै बेला सबै खर्च पर्च कटाएर जे 40-45 हजार 50 हजार सम्म वर्षमा 6-7 लाख रुपियाँ चोखो आमदानी बसालिन्छ घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
10: आफैले कमाएको पैसा चलाउँदाखेरि
9: असाध्यै खुसी लाग्छ नि असाध्यै खुसी लाग्छ हामी खुसी छौँ खुसी छु म पनि अहिले रोजेर खोजेर गरेको हो बिचमा अलिक गाह्रो त हुन्छ नै अब गाह्रो त व्यवसाय गर्दा भइ त हाल्छ नि व्यवसाय गर्दा कहिले घाटा हुन्छ कहिले नाफा हुन्छ यही व्यवसायले ठुल्छरी नर्स पढिन् नर्स पढेर अस्ट्रेलिया पठाइयो यो व्यवसाय नभइदिएको भए बाहिर पठाउन जान देखाउने स्रोतै हुन्थेन हाम्रो ठुलो भूमिका छ फर्महरूमा एउटा म कहिले बेसरी फाइदा हुँदा खुसी लाग्छ घाटा हुँदा दुःख लाग्छ दुःख लाएर रुँदै हिँड्नु नि भएन खुसी भएर नाच्दै हिँड्नु नि भएन निरन्तरता चलाइरहेको छौँ हामीले धेरै माउ पाल्थेँ मैले अहिले मैले बदिया धेरै पालिछु बदिया छन् हाम्रो खोरमा लगभग 20-25 वटा बदिया मासुको लागि पालिन्छ हजुरहरूलाई त्यो थाहा हुँदैन बङ्गुरको माउ पाल्दा बच्चाको लागि बच्चा हामीले बङ्गुर वर्षमा 2-3 पटक ब्याउँछ अनि 2-3 पटक ब्याउँदाखेरि 2 पटकको खर्च भयो भने 1 पटकको चोखो खर्च तपाईँले खानुहुन्न के र त्यही फिल्टरबाट खानुहोस् है फिल्टरमा त केही हुन्न क्या भन्छु अनि फिल्टरमा थापेर खाने मान्छे नि हुन्छन् कि बङ्गुर पालन भनेपछि त्यस्तो घृणित हो तर छैन घृणा चाहिँ छैन बङ्गुरमा त्यस्तो घिर्नै पर्ने छैन भन्छु मैले अझै पनि 1000 पटक भन्छु अनि बिमा कम्पनीलाई नि मैले यहीँबाट अनुरोध गरेँ अरू 18 वटालाई नि सुत्केरी भत्ता दिन अनि अनुदानका कुरा गर्दाखेरि किसानलाई नगद हात लगाइदिएर होइन दानामा केही पर्सेन्ट अनुदान दिए पुग्छ अनि प्रयोग गर्ने साधनहरूमा केही पर्सेन्ट अनुदान दिए पुग्छ सबै सरकारले गरिदियो भने भन्दैन हामीले सरकारले गर्नै पर्छ भन्ने त छैन व्यवसाय त हामीले गरे हो 40-50 दिनको बिचमा बेचिरहेको छु मैले कहिले काहीँ पाल्न पर्दा 2-2.5 महिनासम्म 3 महिनासम्म पाल्न पर्छ त्यसरी पाल्न पर्यो भने बल्ल घाटा लाग्ने हो अहिले मैले 2 वर्षको बङ्गुर अहिले 1,10,000 दिँदा दिएको छैन बदिया हजुर 2 वर्षको फागुनमा पुग्यो 1,10,000 रुपियाँ देखान् तर मैले 1,12,000 पाएपछि दिन्छु भनेको छु
10: 1,00,000
9: पर्छ राम्रो राम्रो उत्पादन दियो राम्ररी सरक्क बढ्यो भने बङ्गुरहरू राम्रो छ लगानी गर्न दाना खुवाउँदाखेरि अब प्लेट दाना मात्रै खुवायो भने 6 महिनामा 100 केजी हुन्छ बङ्गुर अब मैले नेचुरल दाना खुवाउँछु धान मकै गहुँ जौँ खरिद्छु अनि आफै पिस्छु 5 बजी उठेर दाना पिस्ने बङ्गुरको स्याहार सम्हार आर्थिक कारोबार सबै म गर्छु अरू सबै साथ सपोर्ट उहाँकै छ बङ्गुर के खिसी गर्छन् कि भन्ने सोचमा नि गयौँ तर जेसुकै होस् पैसा कमाउनलाई केही पनि हुँदैन गरम भनेर टोयलेटको सेफ्टी ट्याङ्की माथि 2 वटा पालियो त्यसपछि तिनी 2 वटा कटाइसक्दा फाइदा भयो 1 वर्षमै कटाइयो फाइदा भयो बदिया अनि हामीले पाटापाटी खरिदेर पाल्दाखेरि अलि पाठै पाठी पाउने माउ पालौँ भनेर एउटा माउबाट सुरु गरेको मैले 45 वटासम्म माउ पालेँ अहिले मेरो खोरमा 12 वटा माउ छ 15 वटा बदिया छ ठुला भएका बेच्ने भएका 3 वटा छन् 2टा भालेलाई बिर भन्छ बङ्गुरको बिर छन् अनि पाठापाठी भर्खर एउटाका सके अरू सबै ब्याउने छ जेठदेखि लगातार छ 4 वर्ष नियमित गर्नलाई 4 वर्ष भयो हामी 2 जनाले मात्रै गर्छौँ कहिले काहीँ नसक्दा यसो भारी सारी बोक्ने दाना साना बोकाउनु पर्ने भयो भने टुप्पा मान्छे लगाउँछौँ हामीले नसक्ने भयो भने सक्ने जति आफै गर्छौँ अहिले त यही आउनुहुन्छ म बेच्न जानु परेको छैन अहिले अलि नबिकेर त्यो ठुलो बङ्गुरहरू अलि कटाइदिन सकेन यहाँ उठाइदिएको छैन अहिले बाहिरबाट चितवनबाट सम्पर्क गर्नुभएको छ अब पठाउँछु होला बाहिर पठाउँदाखेरि पाटापाटी पठाउन नि अहिले गाह्रो छैन प्युठान बुटोल भैरवा रुकुम खोला गाउँ भन्ने ठाउँसम्मबाट आउनुहुन्छ रोल्पा जान्छ दाङमा भयो गइरहन्छन् पाठापाठी अहिले म 50 वर्ष पुगेर 51 लाएँ 2 जनाले चाहिँ खट्टेरै काम गरे हामी सक्छौँ व्यवसाय रोजी चाहिँ सबै गर्न तयार भइयो प्रसुति गराउनु पर्ने हुन्छ बच्चालाई सुई लाउनु पर्ने हुन्छ आइरन दिन पर्ने हुन्छ खुइरोको भ्याक्सिन दिन सुई दिन पर्ने हुन्छ अनि अब वर्षेनी स्वाइन फिभरको भ्याक्सिन दिन पर्ने हुन्छ यो सबै हामी 2 जनाले चाहिँ गर्छौँ बुढोले पिक्याचारले समात दिनुहुन्छ मैले दिन्छु आफै लाउँछु बङ्गुर सुत्केरी भत्ता दिनुहुन्छ मलाई अठार नम्बर उन्नाइसवटा वडामा थियो अठार नम्बर वडामा मात्रै छ यो कार्यक्रम त्यस्तै अठारमा जस्तै उन्नाइसवटै वडाका पशुपालन दर्ता गरेका व्यवसायिक किसानहरूलाई सुत्केरी भत्ता र त्यही एक बोरा दाना दिए नि किसानलाई धेरै ठुलो राहत हुन्छ वडा नम्बर अठारको अरूले सिकुन् भन्न पनि चाहन्छु यहीँबाट
11: भनेपछि एउटा तपाईँ उदाहरण एउटा यस्तो हुनुभयो हामी साँच्चीकै वास्तविक रूपमा किसान गर्नेहरूले एउटा सरकारबाट पनि त्यो
9: किसिम अब सबै सरकारलाई दिए भन्न त हामीले व्यवसाय रोजेर गरिसकेपछि मिलेन सर सबै सरकारले त लिँदैन मानव किसान असाध्यै जोखिमपूर्ण छ अहिले दाना असाध्यै महँगो छ उत्पादन गरेको समयमा जाँदिन त्यति बेला अब यही सुत्केरी भत्ताले नै हामीले कर तिर्न पुग्छ सुत्केरी भत्ता दियो भने एक ट्र्याक्टर दाना झार्दा यस्तो यस्तो फिल हुन्छ यति खुसी लाग्छ हामीलाई के सबै सरकारले गरिदिए जस्तो लाग्छ क्या त्यही भएर तर निरन्तरता दिन र काम गर्न चाहिँ हिचकिच गर्नुहुन्न भन्छु मैले अझै पनि खासमा महिला उद्यमी दिदी बहिनीहरूले हामीले के गर्ने र के गरेर पैसा कमाउने नभन्नुहोस् भन्न चाहन्छु मैले यहाँबाट किनभने पैसा कमाउन घरै छोडेर डिग्री पास गरेर मात्रै होइन आखिर हामीले कति नै पढेछ र सामान्य एउटा पढलेख भएका मान्छेले महिनामा सबै खर्च कटाएर 30,000 कमायौँ भने हामीलाई भविष्यसम्म पुग्छ
1: उहाँको अनुभवले देखाउँछ कि अवसर सिप जानकारी र बजारसँगको पहुँच भएमा महिलाले आफ्नै आमदानीमा निर्णय गर्न सक्छन् यसले उनीहरूको आत्मविश्वास मात्रै होइन परिवारको आर्थिक अवस्था र सामाजिक हैसियतमा समेत सकारात्मक प्रभाव पार्छ
0: अब यस विषयलाई अझ गहिरोसँग बुझ्न हामीसँग हुनुहुन्छ कृषि अधिकारको विषयमा जानकार कृषि क्षेत्रका अगुवा महिला किसान बसन्ती चौधरी आमदानीमा महिला अधिकार भन्नाले के बुझिन्छ महिलाले आफ्नै कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ यसले परिवार र समाजमा कस्तो परिवर्तन ल्याउन सक्छ नेपालमा महिला किसानको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउन के कस्ता नीतिगत र व्यवहारिक सुधार आवश्यक छन् यसै विषयमा अब गरौं आजको विशेष कुराकानी
12: हिसाबको कुरा गर्दा अब कृषिमा भनौ अब ठिकै छ आफ्नो वर्षको आमदानी खर्च घरको लागि भइहाल्छ भनौ त्यही घर खर्च ढाउन ठिक हुन्छ स्कुलको बच्चाको पढाइ अनि सबै यताउति गर्न भ्याउँछ
0: महिनामा यति जति वर्षमा यति भन्ने केही हुन्छ कि हुँदैन
12: तरकारी बिक्री गर्दा चाहिँ महिनामा भइहाल्छ 15,000-16,000 जति अब त्यो धान गाउँको सिजनमा त्यो त लगै भयो होइन उसको
0: महिलाको लागि आत्मनिर्भरको लागि स्वाभिमानको लागि यो आमदानीको महत्व कस्तो किन रहेछ भन्ने तपाईँलाई लाग्छ
12: महिलाको लागि त्यो आमदानीको महत्व त हुनै पर्ने रहेछ होइन अब महिलाका सबै किसान कृषिमा सबैभन्दा काम गर्ने बढी भनेको महिला नै होइन त्यो अधिकारमा भन्दाखेरि अब आमदानीहरू सबै फेरि उता पुरुषहरूलाई नै बढी सबै देखाउनु पर्ने होइन महिलाहरूले काम चाहिँ महिलाहरूको बढी हुने
0: अनि यो आमदानीमा महिलाको अधिकार भन्नाले चाहिँ तपाईँले के बुझ्नुहुन्छ
12: आमदानीमा महिलाको अधिकार भन्नाले महिलाहरूलाई पनि आमदानीको होइन उनीहरूलाई पनि बराबरी गर्दाखेरि अलि राम्रो हुन्छ कामकाज गर्दाखेरि होइन पुरुषहरूलाई मात्रै नहेर्छ महिलाहरूको पनि अलिअलि सरकारले पनि हेरिदिएपछि महिलाको अलिकति राम्रो हुन्छ कानूनी रूपमा पनि महिलाहरू पनि अगाडि बढ्न सक्छन्
0: अब यो महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ आफै
12: महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पायो भने उनीहरू पनि अगाडि बढ्न सक्छन् होइन त्यही गरेर आफ्नो परिवार पाल्न सक्छन् पुरुष मात्रै काम गरेर घरबार चलाउनु भन्दा होइन महिलाहरूले पनि आधा आधा गरिदिएपछि राम्रोसँग चल्छ
0: अब यो आमदानीमा अथवा यो निर्णय प्रक्रियामा महिलाले आफ्नो अधिकार प्रयोग गर्न पाउँदाखेरि घर परिवारमा समाजमा कस्तो खालको असर पर्छ
12: झै झगडाहरू अलिक कम हुने घर परिवार टोल छिमे गाउँलाई पनि अलि सहज हुने होइन महिलाहरू पनि अलिअलि कमाइरहेछन् उनीहरू पनि केही गरेर होइन यताउति गरिरहेछन् घरमा सबै खर्चहरू चलिरहेछ त्यही नै होला
0: अनि तपाईँले यो सबै निर्णय प्रक्रियामा आफ्नो अधिकार के कारणले प्रयोग गर्न पाउनुभयो तपाईँलाई अरूले प्रोत्साहन गर्नु भयो कि अथवा तपाईँले थाहा पाउनु भयो कि कसरी यो सम्भव भयो
12: प्रोत्साहन गर्दाखेरि म अलिअलि यस्तै तालिमहरू जाँदा होइन यसै कृषिको तालिमहरू गर्दाखेरि कृषिको काम गर्दाखेरि अलिअलि मैले सिकेको यसरी हामी महिलाहरू पनि सचेत हुनुपर्छ अनि हामीहरू पनि आफै केही गर्नुपर्छ केही कमाउनु पर्छ घरको लागि गाउँ समाजको लागि केही गर्नुपर्ने र त्यही अलिअलि सिक्दै भनौँ सिक्दै कृषि गर्दै त्यही तरकारीहरू लगाउँदै बिक्री गर्दै खर्चहरू चलाउँदै नै गुजारा गरिरहेको छौँ भनौँ।
13: तपाईँले सिकेको कुरा चाहिँ अरूलाई पनि भन्नुहुन्छ अरू दिदी बहिनीहरूसँग पनि?
12: हजुर भनिरहेको छौँ।
13: के भन्नुहुन्छ तपाईँले?
12: पहिला यता हाम्रो मन आउँदासम्म होइन मेरो यता गाउँतिर भनौँ मेरो आफ्नै टोलमा उहाँहरूलाई तरकारी लगाउन आउँदैन थियो होइन तरकारी बेर्न कसरी छर्ने अनि तरकारीहरू कसरी कसरी बिक्री गर्ने अनि म आउँदाखेरि चाहिँ म उत्तर माइतैदेखि नै अलिअलि मम्मीहरूसँग तरकारीहरू लगाउँथे मम्मीहरूसँग बिक्री गर्नु नै जान्थे त्यसरी धनगढीतिर यतातिर पछि मलाई देख्दा देख्दा कि उहाँहरूले यसै सिक्नु हो तरकारीको बेर्न छर्न अनि तरकारी लगाउनबाटै नै यताबाट बेर्न लिएर जानुहुन्छ मेरो घरबाट त्यसरी लगाउँदा लगाउँदा बिक्री गर्न पनि नआउने पछि मसँगै बिक्री गर्न लानुहुन्थ्यो रातिर अनि त्यसरी गर्दा गर्दा मनोभए पनि उहाँहरू आफै तरकारी लगाउनुहुन्छ बिक्री नै आफै पनि जानुहुन्छ बेच्न।
13: ए भनेको तपाईँले गरेको सिकेर देखेर चाहिँ अरूले पनि गर्नुभयो?
12: हजुर गर्नुभयो। अब पहिला त म मात्रै गर्थेँ नि तरकारी पनि अब उहाँहरूको नहुँदा दिनु पर्थ्यो होइन आजकल कहिले काहीँ मेरो त्यहाँ नभएपछि उहाँहरूले नै दिनुहुन्छ त्यो पर्याप्त राम्रो भइरहेको।
13: अनि यो सबै जसरी अहिले तपाईँले गरिराखेको अभ्यास छ अब अरू दिदी बहिनी तपाईँको सिको त गर्दै हुनुहुन्छ तर त सबै दिदी बहिनीहरूले यस्तो खालको अभ्यास गरिरहनु भएको छैन होला। अब नेपालमा महिला किसानहरूको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनको लागि त्यो नीतिगत रूपमा व्यावहारिक रूपमा कसले के गर्यो भने अझै राम्रो होला भोलिका दिनहरूमा?
12: नेपाल सरकारले पनि महिलाहरूको लागि होइन बजारीकरणको राम्रो व्यवस्था गरिदिएको अलि राम्रो हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि अलि हेरिदिएपछि अब हामीहरू अब तरकारी त लगाउँछ अब थोरै तरकारी मात्रै बिक्री हुन्छ होइन फेरि अलि गरी तरकारी लगाएर फाल्नु पर्ने हुन्छ हाम्रो मिहिनेत खेर जान्छ। यी सरकारले पनि केही महिलाहरूको लागि खेलले बजारीकरणको व्यवस्था गरिदिएपछि हामीहरू आफ्नो मेहनतको आमदानीहरू राम्रो पाउँथ्यौँ कि भन्ने हुन्छ होइन। अब यति मेहनत गरीकरणको राम्रो व्यवस्था गरिदिएपछि अलि राम्रो हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि अलि हेरिदिएपछि अब हामीहरू अब तरकारी त लगाउँछ अब थोरै तरकारी मात्रै बिक्री हुन्छ।

0: फेरि त्यही भएर अलिक कम कम नै लगाउँछ, हाम्रो यता बजार कम छ राजकोटतिर, सधैँ एक रेप माथि बिक्री साइकलमा जानु पर्ने बिक्री गर्न, अनि फेरि हाट बजारहरूको सुविधा पनि छैन। अनि अब यतातिर बस्ती पनि कम छ, बजार पनि कम छ, भनौँ एक रेट मात्रै बिक्री हुन्छ, त्योभन्दा बढी बिक्री गर्न सकिन्न। बढी तरकारी लगायो भने यतै घरतिरै फाल्नुपर्ने हुन्छ, बिउ बिजन किन्दा पनि महँगो छ, हाई रेट लगाउँदा बिउहरू अलिक पछौटे जातको लगाउँदाखेरि चाहिँ रेटहरू पाइन्न।
1: अब सरकारले यो विभिन्न बिउ बिजनमा अथवा उत्पादनमा बजारमा पुर्याउनको लागि महिलाहरूको लागि अथवा विपन्न समुदायको लागि भनेर पनि विभिन्न कार्यक्रमहरू हिजो आज चलिराखेका छन्, यसले कति पुग्छ कति पुग्दैन? यसले
0: हुन त पुगिरहेछ, तर अब सबै ठाउँमा पहुँच छैन भनौँ, अब कहीँ कहीँ चाहिँ अब भर्खर सुरुवात भइरहेछ, अब सबै ठाउँमा पहुँच पुगेपछि पनि राम्रो हुन्छ, पनि अलिक आफ्नो उत्पादन गरेको तरकारीहरू अलिक टाढासम्म पुर्याउन सके, अलि बिक्री गर्न सकिन्थ्यो, त्यो पनि छ। अब कानबर कतिकाहरूलेसम्म त्यस्तो खाँदैन, चना चाहिँ अब पाइरहेछ, र अब भर्खर भर्खर सुरु हुँदै थियो, त्यसरी सबै ठाउँमा अलि लागू गरिदिएपछि अनि अरू तरकारी बेच्ने महिलालाई अलि सहज हुन्छ।
2: कृषिमा महिलाको योगदान केवल श्रममा मात्रै सीमित छैन, त्यो परिवारको खाद्य सुरक्षा, स्थानीय अर्थतन्त्र र समग्र विकाससँग जोड़िएको विषय हो। तर उत्पादन गर्ने महिलाको आफ्नो आमदानीमाथि निर्णय गर्न नसक्नु भनेको आर्थिक सशक्तिकरणको यात्रामा अझै धेरै काम गर्न बाँकी रहेको संकेत पनि हो।
1: महिलालाई बजारसँग जोड्ने, वित्तीय पहुँच बढ़ाउने, निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित गर्ने र नीतिगत रूपमा महिला किसानको अधिकारलाई बलियो बनाउने प्रयास आवश्यक देखिन्छ।
2: आजलाई कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँका मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल saajakhabar@gmail.com, आईभीआर नम्बर 01-5268-646 फोन गरेर दिइएको निर्देशन अनुसार आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, टिकटक सीआईएन साझा खबर र युट्यूब सीआईएन च्यानलमा पनि लेख्न सक्नुहुनेछ।
1: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौ। तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबै बिदा हुन्छौ। नमस्कार।

घाटीहरू होला उकाली ओरालीहरू होला हिउँले पुरिएका होला तिमी हिँड्ने बाटो कसरी जाउला पीर्त पर्खिनेलाई पो हुँदो रहेछ नि ए प्रकृति ए देवी देवता बचाई राखिदेऊ है।

0: sip on ya.
1: Extreme energy drink.
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
2: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
3: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
2: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
5: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
6: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: टच बालेर जाऊ
8: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
7: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
8: है बल्ल सम्झे सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
8: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
7: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
9: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
10: नेपाल सरकार विज्ञापन
11: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95.3

0: बातै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: मुटु नारी को नी चल्छ उसै गरी चो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
4: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।

0: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
3: अब चिन्ता नगर्नुहोस्,
4: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल काली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 30 गते शनिबार भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
4: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 30 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674227
7: 24027
8: सम्पर्क मोबाइल नम्बर 98572597
7: 98581918।
9: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
10: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रममा चाहिने जानकारी
9: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
10: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
11: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
12: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
13: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
15: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो।

घर शांति नै विश्वको शान्तिको आधार हो। दिगो विकासका लागि हिंसा रहित समाज, लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 2073 सफल पारौं। लैंगिक हिंसा अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानताका लागि पाइला हाराहारी सन् 2030 सम्म हिस्सा बराबरी। महिला हिंसा अन्त्य गरौं, कुरा हैन काम गरौं। जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना संगे उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति संगे उपस्थित भएको छ। हाम्रो रेडियो का हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा विशिष्ट शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी गैर सरकारी क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौ। आजको कार्यक्रम जीवन रक्षामा भने विशेषत वन वातावरण संरक्षणको सन्दर्भमा आगामी आर्थिक वर्षको बजेटमा सरकारले के कस्तो सम्बोधन गर्यो र वन वातावरण संरक्षणको क्षेत्रमा सामुदायिक वन उपभोक्ता महासंघले कसरी काम गरिरहेको छ, पछिल्लो प्रगति के छ र सुधार्नुपर्ने पाटोको पक्षहरू के छन् भन्ने बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्दैछौ। यहाँलाई हार्दिक स्वागत छ। शुरूमा त बजेटमा लागौं। बजेट वन क्षेत्रको लागि अथवा सामुदायिक वन उपभोक्ता समूहहरूले माग गरे अनुसारकै आयो अथवा त्यसमा केही फरक पर्यो?
1: समग्रमा अब बाहिर राष्ट्रिय हिसाबले गर्ने व्याख्याहरू आफ्ना होलान्, तर सामुदायिक वनको हिसाबले बजेटमा जे कुरा लेखियो, नीति कार्यक्रम बजेटमा जे कुरा लेखियो त्यो सकारात्मक छ।
0: खास
1: गरेर सामुदायिक वनलाई वन ऐन 2049 भन्दाखेरि सामुदायिक वन उपभोक्ता समूह एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्था हो भनेर व्याख्या गरेको थियो। अहिलेको बजेटमा ठ्याक्कै त्यही शब्द सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन बजारका लागि स्वायत्तता प्रदान गरिनेछ भनेर ल्याएको छ। त्यसले गर्दा त्यो अत्यन्तै महत्वपूर्ण सामुदायिक वनको, किन भन्दा स्वभावैले सामुदायिक वन उपभोक्ता समूहहरू स्वायत्त छन्। यद्यपि कानूनी रूपमा भन्दा पनि नीति र नियतको कुरा हुन्छ, तल केही नियतका कारण केही कानूनी हडलका कारण केही केही समस्याहरू सामुदायिक वनहरूले भोगिरहनु परेको छ। त्यसलाई अहिले चाहिँ कमसे कम शब्दमा सम्बोधन गरेको हुँदा हामीले पोजिटिभ लिएका छौँ।
0: यसमा जस्तो शब्द उल्लेख गर्दाखेरि यो अहिलेसम्मका सरकार मध्ये यसपालिको शब्द अझ राम्रो गहिरो मनपर्ने खालको हो कि विगतमा पनि यस्ता खालका बजेटहरूमा शब्द लेख्ने क्रम चाहिँ निरन्तर
1: पहिला पनि नआएको चाहिँ होइन,
0: के आयो शब्द
1: त्यही त मैले भने आउन आउँथ्यो, तर अहिले अझै त्यसलाई चाहिँ अझै शब्द चाहिँ अझै समायोजन गर्ने काम सामुदायिक वनको पक्षमा भएको छ। किनभने कहिलेकाहीँका बजेटमा चाहिँ सामुदायिक वन उपभोक्ता समूह भनेर शब्द लेख्न पनि अल्मलिएको देखिन्थ्यो, कहिलेकाहीँ उपभोक्ता समूह वन उपभोक्ता समूह यस्ता शब्दहरू प्रयोग हुन्थ्यो भने अहिले चाहिँ सामुदायिक वन उपभोक्ता समूह को उत्पादन होइन प्रशोधन बजार आदिमा चाहिँ स्वायत्तता प्रदान गरिनेछ भन्ने एउटा त्यो छ भने अरू पनि थुप्रै कुराहरू जस्तै कृषि वन पर्यटनको कुराहरू त्यसै गरी जलवायु परिवर्तन न्यूनीकरण कार्बनको पैसा तल जाने कुरा लगायतका थुप्रै विषयहरूलाई चाहिँ यसले चाहिँ सम्बोधन गर्ने प्रयास गरेको छ। त्यसले गर्दाखेरि अहिले हामीले हेर्ने भनेको त अस्तिको बजेट भाषणको दिन प्रस्तुत भएको विषय आफैमा राम्रो छ, त्यसलाई राम्रोलाई राम्रो भन्नुपर्छ। त्यसैले हामी सामुदायिक वन उपभोक्ता महासंघ नेपालले चाहिँ यसलाई चाहिँ सकारात्मक ढंगले लिएको छ। यो के मान्यमा हो भने फेरि अहिले समग्र बजेटको धेरै आलोचना आदि इत्यादि भएको म सुनिरहेको छु, म समग्रतामा गएको छैन, किनभने म मेरो भूमिका भनेको सामुदायिक वन उपभोक्ता समूह अहिले यो देशमा चाहिँ 23,000 भन्दा धेरै समूह छन् जसमा 32,00,000 भन्दा धेरै घरधुरी छन्, 1,62,00,000 उपभोक्ताहरू हुनुहुन्छ जसले चाहिँ 25,00,000 हेक्टर बराबर वन व्यवस्थापन गरेको छ। हो, त्यो समुदायले व्यवस्थापन गरेको वनमा समुदायको अधिकार स्थापित हुन्छ कि हुँदैन? समुदायले वनको उत्पादन गर्न, वनको प्रशोधन गर्न, वनलाई बजारीकरण गर्न पाउँछ कि पाउँदैन? हाम्रो मुख्य चासोको विषय त्यो
0: हो। बजेटमा आएको यो एउटा यो जुन वाक्य छ अथवा अनुच्छेद छ म त्यो तपाईँलाई पढेर सुनाउँछु। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सृजना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जड़ीबुटी तथा गैर कास्ट वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका काममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौं। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा तीन बीचको असंगति हटाउनेछौ र वन क्षेत्रको कार्बन स्टक इको सिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। यसले समग्रमा वनको विषय धेरै लेख्यो, सामुदायिक वनलाई तोकेर लेख्दाखेरि तपाईँहरू पुरुङ हुनुभयो।
1: एकदम होइन, समग्र वनको विषयमा पनि सकारात्मक लेख्यो, त्यसभित्र सामुदायिक वनलाई अझै प्रायोरिटी दिएर लेख्यो। त्यसकारण लेखेको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हो। हामीले सरकारलाई धन्यवाद पनि दिएका छौँ। मात्रै के हो भन्दा कार्यान्वयनको अवस्था के हो भन्ने कुरामा हामी पर्खिरहेछौँ।
0: त्यो कार्यान्वयनको कुरा गर्नुभन्दा अगाडि यो जति लेख्यो नि सरकारले, त्यो आफ्नै स्वविवेकले लेख्यो कि अथवा लगायतका अरू सरकारवालाले पनि
1: आफ्नो ठाउँमा छ? सामुदायिक वन उपभोक्ता महासंघ नेपालको तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने, सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँहरूसँग भेटघाट गर्ने, माननीय कृषि वन वातावरण मन्त्रीज्यूसँग हामी भेट गर्यौं, सचिवज्यूसँग लगायतसँग निरन्तर भेटघाटमा हामीले यी कुराहरू उठाइरहेका थियौं। हामीले जे कुरा उठाएर उहाँहरूसँग छलफल गरिरहेका थियौं त्यही कुरा बजेटमा आउँदाखेरि हामी चाहिँ उत्साहित भयो।
0: तर जस्तो अब जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र सकारात्मक हो कि यस्तो सामान्यतया बजेटको बेलामा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइराखेका छन्, यसलाई तपाईँहरूले अस्वाभाविक रूपमा लिनुभएको?
1: तुलनात्मक रूपमा अलिक फरक हो। यति यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा, यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ। यसो मतलब विगतमा नआएको भन्ने होइन, आएको, तर विगतमा आएका कुराहरूलाई थप सुधार गरेर भाषा संयोजन आदि इत्यादि गरेर चाहिँ समुदायको पक्षमा वनको व्यवस्थापन, जस्तै वनबाट चाहिँ उत्पादकत्व वृद्धि गर्ने हामीले संरक्षणमा सफलता प्राप्त गर्यौं। अब वनलाई त्यसैले हामीले वन ऐन 2076 बनाउँदा, वन नीति 2075 बनाउँदा हामीले के भन्यौं भन्दा अब वनलाई चाहिँ अलिकति उत्पादनमा लानुपर्छ भनेर, जबकि त्यति बेलासम्म कृषि वन भन्न वन मन्त्रालय अन्तर्गतको संरचना चाहँदैनथ्यो। हामीले वन ऐन 2076 कृषि वनको परिभाषित कुरासहित हामीले उल्लेख गर्यौं। पर्यटन त अवैध थियो 2076 सालसम्म, हामीले 2076 सालमा वन ऐन बनाउँदाखेरि त्यसलाई चाहिँ वैध बनायौं। त्यसपछि उद्यम विकास वनले कहिले पनि स्वीकार्दैनथ्यो, यद्यपि अहिले उद्यमको कुरामा चाहिँ उद्योग ऐनले समस्या पारेको छ, नभए वन ऐनमा उद्यम गर्ने भनेर लेख्यौं। वन्यजन्तु व्यवस्थापनका कुरा, यी चारवटा अत्यन्तै महत्वपूर्ण कुरा। म त्यति बेलाको सरकारलाई, त्यति बेलाका माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, जुन कुरा हामीले वन संरक्षण मात्रै हो भन्ने कुरालाई चाहिँ हामीले 2076 सालमा परिवर्तन गरेर वन अब संरक्षण सँगसँगै उपयोग हो, यसले चाहिँ अब समृद्धिमा जोड़ दिनुपर्छ भनेर हामीले त्यतातिर एउटा चाहिँ मार्ग प्रशस्त गरेका थियौं। अहिलेको बजेटले चाहिँ त्यसलाई चाहिँ थप पुष्टि गरेको छ।
0: अहिलेको बजेटमा अर्को आएको विषयवस्तु भनेको मानव वन्यजन्तु द्वन्द कम गर्नको लागि कार्यक्रमहरू चलाउने भनेर बजेटमा त्यसले उल्लेख पनि गरेका छ। अब जति उल्लेख गरियो त्यो उल्लेख गरिएको विषयवस्तुहरू भोलि कार्यान्वयन नहुनेमा तपाईँहरू कतिको चिन्तित हुनुहुन्छ, अथवा जति लेख्यो बजेटमा सरकारले त्यो कार्यान्वयन गर्ला भन्ने तपाईँहरूको भरोसा?
1: कार्यान्वयन गर्ने कुरामा हामी साह्रै चिन्तित छौँ। अब सरकारसँग हामीले शुरू गरेका छौँ संवाद, बजेट आयो धन्यवाद छ, तर तपाईँ आज म एक एक उदाहरण दिन चाहन्छु। काठ, स्वदेशी काठको प्रयोगको कुरा आयो, तर आज कुनै पनि सरकारी भवन बनाउँदा स्वदेशी काठ प्रयोग गर्ने इस्टिमेट गरिएको छैन। त्यो गर्न उहाँहरू तयार हुनुहुन्न र आज फलाम र विदेशी काठको मात्रै त्यहाँ प्रयोग गरिएको छ। हामीले अहिले सरकारले एउटा चाहिँ स्वदेशी काठ प्रयोगको मार्गदर्शन बनाउने भनेर अगाडि बढ़िरहेको छ। हामीले भनेका छौँ ए बाबा, स्वदेशी काठ प्रयोग गराउनलाई पनि छुट्टै कानून बनाउनु पर्छ, भवन बनाउँदाखेरि त्यसको इस्टिमेट गर्दाखेरि नेपालको काठ प्रयोग गर्ने भनेर लेखे त सकियो नि त, किन मार्गदर्शन बनाउनु पर्यो भनेर हामीले कुरा उठाइरहेको छौँ। यसका निम्ति सरकारलाई म अनुरोध गर्न चाहन्छु, अहिलेको नीति कार्यक्रममा बजेटमा आएका कुराले स्वदेशी काठ प्रयोग हुने अवस्था छैन। एक दुई, एउटा सामुदायिक वनले 1200-1500 बेचेको प्रति क्युफिट काठ काठमाडौँ अथवा कुनै शहरमा आउँदाखेरि 1500-6000-7000 पुग्छ। त्यो के कारणले भन्दा, म काठ व्यवसायी साथीहरूसँग हामी निरन्तर अहिले संवादमा छौँ र काठ व्यवसायी साथीहरू पनि चिन्तित हुनुहुन्छ। उहाँहरू अन्यायमा पर्नु भएको छ, बाहिरबाट देख्दाखेरि काठ व्यवसायी साथीहरूले कतै एकदमै पैसा कमाउनु भयो कि जस्तो देखिन्छ, तर उहाँहरू पीड़ित हुनुहुन्छ। के मानेमा भने, आज 1500-1500 टेण्डर गरेको काठ उहाँहरूले काठमाडौँ ल्याउँदाखेरि 6000-1000 बेच्दा उहाँहरूलाई घाटा छ। किन भन्दा, बीच बीचमा हुने जुन समस्या छ नि, किन पैसा तोकिएको छैन, 1500 ऊ हुन्छ, त्यसपछि गएर टाँचा लाउने के अरे त्यो ट्रकमा लोड गर्ने बेलामा चाहिँ सिलबन्दी गर्ने बेलामा चाहिँ त्यहाँ एउटा समस्या निर्माण गरिन्छ, त्यहाँ प्रति क्युफिट कति हो त्यहाँ बुझाउनु पर्छ। त्यसपछि ट्रक हिँडाल्यो बाटोमा चाहिँ विभिन्न खालका चेकिङ, सुरक्षाका चेकिङ, त्यसपछि वनका चेकिङले चाहिँ यो काठमा मलाई शंका लाग्यो भनेपछि कि उहाँहरूको चित्त बुझाउनु पर्छ कि काठ भुइँमा झारेर फेरि नाप्नुपर्छ। एकपटक भुइँमा झारेर ट्रकमा राख्दाखेरि 4-5 लाख खर्च हुन्छ। चित्त बुझाउने भनेको त अब बुझ्नु पर्छ, अब के भनेर अलिकति साइडबाट उहाँहरूलाई चित्त नबुझाउने हो, ठिकै छ भन्ने नपार्ने हो भने मुखले भनेर मात्रै ती काठहरू सरासर काट्नु आउँदैनन्, हातले भन्नु पर्छ।
0: काठको ओसार पसारको बेलामा जुन खालको झन्झट छ नि अहिले, कर पनि त्यो ठ्याक्कै सामुदायिक वन क्षेत्रमा लागिराखेको दोहोरो तेह्रो करको बारेमा त प्रश्न बोलेको छैन, तर अरू करहरूलाई व्यवस्थित गर्ने र दोहोरो रूपमा छ भने त्यसलाई समायोजन भन्ने कुरा गर्दाखेरि यहाँनिर सम्बोधन हुन्छ कि हुँदैन?
1: यसमा के छ भन्दा तेह्रो कर भनेको अहिले संघले लिने कर, प्रदेशले लिने कर र स्थानीय सरकारले लिने कर हो। अहिले स्थानीय सरकारले 10% कर लिन्छ, त्यो भनेको संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐनको दफा 62 उसले स्थानीय सरकारलाई अरू कुनै अधिकार दिएन, उसले के भन्यो भन्दा संघीय सरकारले तिमीले कर उठाऊ भनेर 10% लगाइदियो, त्यो स्थानीय सरकारले लिएको कर होइन। स्थानीय सरकारले आज पनि भन्नुहुन्छ हामी त सामुदायिक वनसँग छलफल गरेर हामीले त त्यहाँ सेवा दिने हो, कर लिने होइन भनेर उहाँहरू कर लिन तयार हुनुहुन्न, तर संघीय सरकारले ऐनमा लेखिदिएको हुँदा उहाँ उठाउन बाध्य हुनुहुन्छ,
0: बेरोजी
1: निकालिदिन्छ, हरेक पालिकाको बेरोजी निकालिदिएछ। अर्को भनेको समस्या प्रदेश सरकारहरू हुन्, प्रदेश सरकार यस्तो हुनुभएको छ कि उहाँहरू त प्रदेश चलाउने, लुम्बिनी सरकारले त भन्नुभयो यो प्रदेश अब वनबाट चलाउने हो भनेर भन्नुभयो, त्यो तहसम्म उहाँहरूले चाहिँ करको 20-30-40% कर लिनुभएको छ, त्यो कर संघीय सरकारले हटाएर हट्दैन, त्यो चाहिँ स्थानीय के अरे प्रदेश सरकारले आफैले त्यसलाई चाहिँ महसुस गर्नुपर्छ। अहिले सामुदायिक वनको पक्षमा त्यति धेरै प्रदेश सरकारहरू भएको देखिन्न,
0: बारेमा अहिलेको बजेटले
1: त्यसलाई बजेटले छोकेको त्यसले त अहिलेकोले त के हो भन्दा संघीय कुरालाई सम्बोधन गरे, जस्तै 5 नम्बर लिने ठूलो समस्या थियो त्यसलाई चाहिँ उसले के भनिदियो भन्दा अब 3-4 वर्षको पुरानो हिसाब किताब गरेर कर तिरेर ल्याऊ, अहिले चाहिँ अहिलेसम्म चाहिँ दर्ता भएदेखिको दिन थियो लिने थियो, योभन्दा 3 वर्ष अगाडि योभन्दा अघिल्लो सरकारले 2 वर्षको कर तिरेर 5 नम्बर लिनु भनेर हामीले पनि त्यति बेला लबिङ गरे उहाँहरूले, अहिले पनि हामीले 1 वर्षको गराउनुहोस् भनेर भनेका थियौं, यद्यपि उहाँले 4 वर्षको गराउनु भयो, यो ढंगले नभए उहाँहरूले दर्ता भएदेखिकै कर तिर्नु पर्थ्यो, यो खालको अवस्था छ। एक दुई तपाईँको चाहिँ हामीले कृषि वन जड़ीबुटीको कुरा गरेका छौं, अहिले बजेटमा आएको छ, तर अब वनमा व्यापक रूपमा जड़ीबुटी कृषि लगाउने अभियान थाल्न पर्यो नि, अहिले पनि त्यो कुरामा चाहिँ थुप्रै समस्याहरू त्यहाँ तल्लो तहमा जुन जहाँबाट नियमन डाइरेक्ट नियमन हुने हो, जहाँबाट समन्वय हुने हो, उहाँबाट त्यो खालको समन्वय छैन। सामुदायिक वनको कार्ययोजनाको समय सकिएको छ, जबसम्म सामुदायिक वनको कार्ययोजना परिमार्जन हुँदैन तपाईँको चाहिँ सामुदायिक वनमा केही पनि गर्न पाइँदैन, यहाँ नीति कार्यक्रममा ल्याएर त भएन। अब सामुदायिक वनको कार्ययोजना बनाउनलाई यति झन्झटिलो छ कि 5 लाख, 10 लाख, 15 लाख, 20 लाखसम्म लिने गरिन्छ, त्यो के का निम्ति लिइन्छ थाहा छैन। एउटा डिओफ साहबले चाहिँ एकजना कन्सल्टेन्ट हायर गरिदिनुहुन्छ, ल तिम्रो सामुदायिक त 15 लाख लाग्ने भयो भन्नुहुन्छ, उहाँहरू डाइरेक्ट पैसा लिनुहुन्न, डिएफओ कार्यालयमा भएको 2-4 लाख पैसा त्यो समूहको खातामा हालिदिनुहुन्छ, त्यसपछि गएर यदि 15 लाख छ भने 10 लाख तिमीले हाल्न पर्छ है भनेर 10 लाखको भार सामुदायिक वनलाई बोकाएर यता 5 लाख मैले उदाहरण दिएको 5 लाख बराबरको उहाँहरूले खातामा राख्नुहुन्छ र त्यो पैसा उहाँ सामुदायिक वन उपभोक्ता समूहले चलाउन पाउनुहुन्न, त्यो पैसा भनेको सिधै फेरि उहाँहरूले हायर गरेको जुन उसलाई कन्सल्टेन्टलाई दिनुपर्छ। यो खालको समस्या नहटाउँदासम्म अहिलेको नीति कार्यक्रम बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छैनौ, त्यसैले हामीले भन्यौं कि भन्दा आएको चीज राम्रो छ, यदि हुन त यो सरकार अरू भन्दा अब नयाँ ढंगले उत्साहित ढंगले आएको छ गर्ला हामी त्यो विश्वासमा छौ, तर नीति कार्यक्रममा ल्यायौं भन्दैमा तलका साथीहरू कार्यान्वयन गर्ने पक्षमा हुनुहुन्न, उहाँहरूले त अनेक झन्झट देखाइदिनुहुन्छ, एकजना डिएफ साहब कहाँ गएर यो काम गर्न पर्यो ऐनमा लेखेको छ भन्ने भने तपाईँहरूले गर्न पर्यो भनेर भयो र हाम्रो घाँटीमा त अख्तियारको घण्टी छ भन्नुहुन्छ, अब त्यो अख्तियारको घण्टी कस्तो हुन्छ अहिले, अब यो घण्टीको कुरा गर्दा अन्य अर्थ नलागोस्, डिएफ साहबहरूले भन्ने त्यही हो, यो सामुदायिक मनलाई अलिक सहज ढंगले काठ बिक्री वितरण ओसार पसार घाट गद्दी संकलन गर्न दिनुहोस् न भन्यो, यो कहाँ सजिलो छ र, हामीलाई त अख्तियारको घण्टी झुन्डियो छ तपाईँहरूले भनेर हुनुहुन्छ हुन्छ भोलि पर्यो भने त बेहोर्न पर्छ भनेर धेरै कुराहरू त्यहाँ अल्मल्याउने परिपाटी छ। यदि यसलाई उहाँहरूले चाहिँ व्यवस्थापन गर्न सक्यो यो सरकारले भने यो नीति तथा कार्यक्रम सही ढंगले कार्यान्वयन हुन्छ, बजेट हामीलाई विश्वास छ।
0: जुन यो बजेटमा उल्लेख भएको विषयवस्तुलाई भोलि कार्यान्वयन गर्दाखेरि पनि फेकोपन लगायत सरकार